0: परम्परागत घर निर्माण भइरहेका छन्। लहरै एक नासका घर निर्माणले नयाँ गाउँ बन्दै गरेको झल्कु दिन्छ। परिवारका कोही पनि सदस्य यति बेला फुर्सदिला छैनन्। कोही टाँटी बाँधिरहेका छन्, कोही काठ बोकिरहेका देखिन्छन्, कोही माटोले टाँटी लिपिरहेका छन्, कोहीको जिम्मा खाना पकाउने र खुवाउने छ। उनीहरूलाई आफन्तले पनि सघाइरहेका छन्। विभिन्न दिनमा छुट्ट भिन्न हुने क्रममा घरमा भएका ससाना सामान कसैलाई मर्का नपर्ने गरी बराबर रूपमा बाँडिएको छ। प्रत्येक भाइले आफ्नो भागमा परेको काठ दाउरा लगायतका सामान आफ्नो घर अगाडि मिलाएर राखेका छन्। 59 जनाको परिवार छिन्न छुट्ट भिन्न हुँदा बस्ती नै बन्यो शीर्षकमा आजको कान्तिपुरले खबर छापेको छ।
1: एमआरपी अनिवार्य पछि जाँच पास ठप्प शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकारले विदेशबाट आयात हुने अधिकांश सामानमा अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गरेपछि जाँच पास ठप्प बनेको छ। वाणिज्य विभागले 15 वैशाखदेखि विदेशबाट आयात हुने सामानमा एमआरपी लेबल लगाउन अनिवार्य गरेपछि आयात हुने अधिकांश सामानको भन्सार जाँच पास ठप्प बनेको हो। विभागले 30 चैतमा सूचना जारी गरी स्वदेशमा उत्पादित तथा आयातित तयारी वस्तुमा 15 वैशाखदेखि एमआरपी लेभल अनिवार्य गर्ने व्यवस्था गरेको जानकारी दिएको थियो। त्यसमा त्यस यता एमआरपी उल्लेख नभएका कुनै पनि सामानको भन्सार जाँच पास हुन सकेको छैन। भन्सार जाँच पास ठप्प भएपछि भन्सार बिन्दुमै हजारौं मालवाहक गाड़ीहरू थन्किएका छन्।
0: डिजिटल पहुँच विस्तार तीव्र उपयोग र नियन्त्रणमा चुनौती शीर्षकमा आजको गोरखापत्रमा खबर छापिएको छ। नेपालमा सूचना प्रविधिको विस्तार तीव्र गतिमा भइरहेको छ। घर घरमा इन्टरनेट अनि हात हातमा मोबाइल पुगेको छ। सूचना प्रविधिको विस्तारसँगै प्रश्न उठिरहेका छन् कि यसको पहुँच समान छ, यसको उपयोग कति उत्पादनशील छ, यसको नियन्त्रण राज्यसँग छ त। अर्थ मन्त्रालयद्वारा जारी नेपालको वर्तमान आर्थिक स्थिति पत्रा 2083 डिजिटल विस्तारसँगै असमानतालाई समेत औल्याएको छ। स्थिति पत्रका अनुसार नेपालमा इन्टरनेट ग्राहकको घनत्व 144.23% पुगेको छ, तर कुल प्रयोगकर्ता मध्ये करिब 96% मोबाइल उपकरणमा आधारित इन्टरनेटमा निर्भर हुनु उच्च गतिको कनेक्टिभिटीमा रहेको अपर्याप्ततालाई दर्शाउँछ। साथै यसले नेपालमा डिजिटल पहुँचको संरचना असन्तुलित रहेको संकेत गर्छ। उच्च गतिको फिक्स्ड ब्रोड ब्यान्ड सेवा मुख्यतया शहरमा सीमित छ। ग्रामीण क्षेत्रमा यसको पहुँच र गुणस्तर दुवै कमजोर रहेको प्रतिवेदनले स्पष्ट पारेको छ।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

राइट, यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा वितृष्टका खबर। कम्बोडियाका साइबर ठग केन्द्रहरूमा अझै सयौं नेपाली फँसेको तथ्य सार्वजनिक भएको छ। ठगी केन्द्रमा पुर्याइएको भन्दै 277 नेपालीलाई ओभरस्टे बापतको जरिवाना मिनाह गरी स्वदेश पठाइदिन नेपाली दूतावासले कम्बोडियन सरकारलाई पत्राचार गरेको छ।
3: सम्पत्ति जाँच बुझ आयोगमा नियुक्त पदाधिकारी तथा खटिने कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गरिने राजपत्रमा प्रकाशित सूचना ऐनसँग बाझिएको छ। सूचनाप्रति केही कर्मचारीले असन्तुष्टि समेत व्यक्त गरेका छन्।
2: 23 र 24 भदौको घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गर्न ढिलाइ गरेको छ। आयोगको अध्ययन टोलीले 6 चैतमै प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक हुन सकेको छैन।
3: विद्यार्थी संख्या न्यून भएपछि मोरङको काने पोखरी गाउँपालिकाले 2 सामुदायिक विद्यालय बन्द गरेको छ। यस्तै 3 विद्यालयलाई घटुवा गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवका अनुसार वडा नम्बर 4 थानेश्वर आधारभूत विद्यालय र वडा नम्बर 1 सिद्धार्थ आधारभूत आधारभूत विद्यालय बन्द गरिएको छ।
2: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत प्राप्त प्रस्ताव मध्ये 1301 परियोजनालाई प्रारम्भिक सूचीमा छनौट गरेको छ। प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै प्रारम्भिक सूचीमा छानिएका परियोजनाको सूची सार्वजनिक गरेको हो।
3: पाल्पाको रामपुर नगरपालिकाले सशस्त्र प्रहरीलाई विपद उद्धार सामग्री प्रदान गरेको छ। बाढी पहिरो र आगलागी जस्ता विपदका घटनामा प्रयोग हुने सामग्री सशस्त्र प्रहरी बल नेपाल नम्बर 35 गुल्मा तान्छनलाई हस्तान्तरण गरिएको हो।
2: ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाएर बसेका पुरानो मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 12 लाख छापिसकिएको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच 12 कार्तिकमा भएको सम्झौता अनुसार 12 लाख स्मार्ट लाइसेन्स छापिएका हुन्।
3: नेपालका जुट उद्योगले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्ध तयारी वस्तु जुटको धागोको आयात बढाउन थालेका छन्। स्वदेशमा उत्पादन हुने कच्चा जुटले माग धान्न नसक्ने र भारतबाट हुने आयातमा पनि सुधार नभएपछि उद्योगीले बंगलादेशबाट जुटका अर्ध तयारी धागो ल्याउन बोरा बुन्न थालेका हुन्।
2: जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका 86 बम नेपाली सेनाले निष्क्रिय पारेको छ। बुधबार दिउँसो शारदा नगरपालिका 3 प्रहरी कार्यालय परिसरमा जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको थियो। निरन्तरको उत्खननका क्रममा शनिबार बिहानसम्म 86 बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
3: अब शेयर बजार। वैशाखको तेस्रो सातामा पनि शेयर बजारको ओह्रालो यात्रा रोकिएन। यो साता शेयर कारोबार 4 दिन भयो। एक दिन सामान्य अंकले नेपाल स्टक एक्सचेन्ज नेप्से बढ्यो भने 3 दिन लगातार घट्यो। शुक्रबार बुद्ध जयन्ती तथा विश्व मजदूर दिवसको विदा परेको हुनाले शेयर कारोबार भएन।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम
5: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 शनिबारदेखि 23 बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध।

0: बोल्ना थाल।
1: नेपाली खबरमा अब विदेशको खबर। युक्रेनी ड्रोनहरूले रुसका भित्री इलाकासम्म पुगेर तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरिरहेका छन्। आक्रमणबाट उडेको बाक्लो धुवा अन्तर्देशीयबाटै देखिएको छ। यसले ब्ल्याक सी किनारका पर्यटकीय क्षेत्रहरूमा विषाक्त वर्षा गराइरहेको छ। यी आक्रमणहरूको उद्देश्य मस्को तेल निर्यात घटाउनु हो, किनकि तेल बिक्रीबाट प्राप्त रकमलाई रुसले युक्रेन विरूद्धको युद्धमा लगाइरहेको छ।
2: अब खेल र खेलाड़ीका खबर। विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आरएस पोखरा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा संकटा क्लबलाई 4-2 गोलले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो।
1: अब विचार विश्लेषण। डिजिटल युगमा प्रेस स्वतन्त्रता शीर्षकमा केशव निरौला गोर्खापत्रमा लेख्नुहुन्छ। प्रेस स्वतन्त्रता व्यक्तिको अधिकार मात्रै होइन, यो एक गम्भीर दायित्व पनि हो। सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो वास्तविक पहिचान खुलाएर कानूनको परिधिभित्र रही तथ्यमा आधारित सूचना सम्प्रेषण गरेमा मात्रै प्रेस स्वतन्त्रताको मर्म जोगिन्छ। यसले सच्चा पत्रकारिताको साख जोगाउँछ। राज्यले पनि नियन्त्रणमुखी सोच त्यागेर नागरिकको सुसूचित हुन पाउने नैसर्गिक हकको सम्मान गर्नुपर्छ। प्रत्येक नागरिक स्वयंमा जिम्मेवार र सचेत पहरेदार बन्दै प्रविधिलाई मानवीय संवेदना र नैतिकतासँग नजोडेसम्म प्रेस स्वतन्त्रता सुरक्षित हुन सक्दैन।
2: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 20 गते आइतबार, सन् 2026 मे 3 तारिक, जेठ कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको उदयपुरको युके एफएम 106.8 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपतिद्वारा थप 3 अध्यादेश जारी, राजनीतिक नियुक्ति पाएका 1500 भन्दा धेरै पदाधिकारी पदमुक्त हुने, नयाँ नियुक्ति बारे अस्पष्ट।
0: स्टार्टअप कर्जामा डोल्पादेखि मधेससम्मका उद्यमीको आवेदन डिजिटल पहुँच विस्तार हुँदै गर्दा उपयोग र नियन्त्रणमा चुनौती।
1: नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान र पाठ्य पुस्तक वितरण तीव्र, विद्यार्थीको हात हातमा समयमै किताब पुर्याउने लक्ष्य।
4: वितरणको कारणले कुनै अन्यता हुँदैन, भर्ना अभियानसँगै विद्यार्थीहरूका हात हातमा पाठ्य पुस्तक पुगिरहेको छ र उहाँहरूले त्यसरी वितरण गरिरहनु भएको छ स्कुल।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर मर्जविद विवाद, जर्मनीबाट अमेरिकी सेना फिर्ता हुँदै।
1: र प्रधानमन्त्री कप एनबीए भलिबलमा रुकुम पश्चिम र पुलिस च्याम्पियन, आइपीएल क्रिकेटमा चेन्नईले मुम्बईलाई हरायो।
5: विजादीको सुरक्षित प्रयोग सम्बन्धमा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै
6: राष्ट्रपति रामचन्द्र पौडेलले थप 3 अध्यादेश जारी गर्नुभएको छ। पौडेलले हिजो स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो। सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएपछि विभिन्न ऐन र संरचना अन्तर्गत राजनैतिक नियुक्ति पाएका कुल 1594 जना पदाधिकारी पदमुक्त हुने भएका छन्। राष्ट्रपति पौडेलले हिजो जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न भनेको अध्यादेश 2083 दर्जनौ सार्वजनिक निकायमा कम्पन सिर्जना गरेको छ। अध्यादेशबाट 110 कानून संशोधन गरिएसँगै विभिन्न विश्वविद्यालय संस्थान प्रतिष्ठान प्राधिकरण परिषद कोष बोर्ड आयोग जस्ता निकायका पदाधिकारी एकैचोटि पदमुक्त भएका छन्। विभिन्न सार्वजनिक निकायमा गएको चैत 12 अगाडि नियुक्त पदाधिकारीको नियुक्ति शर्त सुविधा वा बाँकी पदावधि जेसुकै भए पनि स्वत पदमुक्त हुने व्यवस्था अध्यादेशमा गरिएको छ। फागुन 21 प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चैत 13 बनाएको सरकारले गरेको यो निर्णय सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा अहिलेसम्मकै ठूलो हो। सुशीला कार्की नेतृत्वको सरकारले गरेका नियुक्तिहरू पनि अध्यादेशबाट खारेज भएका छन्। अध्यादेशको सबैभन्दा बढी प्रभाव शिक्षा स्वास्थ्य र सार्वजनिक सेवा प्रवाह संस्थामा परेको छ। नेपाल विद्युत प्राधिकरण त्रिभुवन विश्वविद्यालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल वायुसेवा निगम गोर्खापत्र संस्थान लगायतका संस्थामा बोर्ड कार्यकारी प्रमुख र नीति निर्धारण तह नै एकैपटक खाली भएका छन्। चिकित्सा शिक्षा नर्सिङ इन्जिनियरिङ सहकारी विद्युत नियमन बीमा सूचना आयोगदेखि विश्वविद्यालय अनुदान आयोगसम्मका नियामक तथा सेवा प्रदायक निकायमा पनि नेतृत्व शून्यता देखिएको छ। धेरै संस्थामा निर्णय अधिकारी नै नहुने भएपछि नियमित सेवा नै प्रभावित बन्ने अवस्था छ। तत्काल पदपूर्ति नगरिए प्रशासनिक निर्णय सेवा प्रवाह र दीर्घकालीन नीतिगत काम अवरूद्ध हुने जोखिम छ। सरकारले पदपूर्ति कहिले र कुन विधिबाट गर्ने भन्नेमा अहिलेसम्म प्रष्ट छैन। राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार हिजो जारी गरिएको पदमुक्ति सम्बन्धी अध्यादेशमा नयाँ नियुक्ति सम्बन्धी प्रष्ट व्यवस्था छैन, त्यसलाई पूर्णता दिन अर्को अध्यादेश आवश्यक देखिन्छ। उहाँले भन्नुभएको छ, बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 दफा 3 बमोजिम गठित बेपत्ता छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरू समेत पदमुक्त भएका छन्। आजको धेरैजसो पत्र पत्रिकाले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: 23 र 2024 भदौको घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गर्न ढिलाइ गरेको छ। आयोगको अध्ययन टोलीले चैत 6 गते नै प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। प्रतिवेदनका विषयमा छलफल गर्न गएको बुधबार बैठक बोलाइएको थियो, तर आयोग अध्यक्ष तप बहादुर मगरको स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठक अनिश्चितकालका लागि सारिएको छ, जसले प्रतिवेदन सार्वजनिक नै नहुने आशंका बढ़ेको छ। प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइबारे समितिकी संयोजक लिली थापाले नै असन्तुष्टि जनाउनु भएको छ। प्रतिवेदन लुकाउने वा गोप्य राख्ने दस्तावेज नभएकाले छिटोभन्दा छिटो निर्णय गरेर सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभयो। भदौ 23 र 24 भदौको प्रतिवेदन सार्वजनिक गर्न मानवाधिकार आयोगको ढिलाइ शीर्षकको खबर कान्तिपुरमा छ।
6: स्टार्टअप उद्यम कर्जाका लागि 1301 परियोजना छनौट भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष 82-83 लागि प्रारम्भिक चरणमा परियोजना छनौट गरेको हो। प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेश गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ। छनौट भएका कुल परियोजना मध्ये झण्डै 65% भन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जड़ीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ। प्रारम्भिक सूचीका अनुसार मुगु, डोल्पा, मधेस र उपत्यका धेरै नयाँ उद्यमीले स्टार्टअप कर्जा मागसहित उद्यमका लागि आवेदन दिएका छन्। प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कन पछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया शुरू हुनेछ। चालू आर्थिक वर्ष 82-83 कर्जा प्रदान गर्नको लागि 1,26 करोड़ बजेट रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले मापदण्ड पूरा गरेका 950 देखि 1,000 परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो। 3% ब्याजमा 5,00,000 रूपियाँदेखि 20,00,000 रूपियाँसम्म कर्जा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष 2080-81 यस्तो कर्जा वितरण शुरू गरिएको थियो। स्टार्टअप कर्जामा डोल्पादेखि मधेससम्मका उद्यमीको आवेदन शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा विद्यार्थीको हातहातमै समयमै किताब पुर्याउन भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन।
8: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरेम चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
11: कहाँ गएर के सिप सिकौ भन त। अब
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
13: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556-493-74-9510-61-356-356
14: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
15: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
13: यहाँ कार जीप मोटरसाइकल तथा स्कूटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।
13: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
13: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
13: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपतिद्वारा थप 3 अध्यादेश जारी, राजनैतिक नियुक्ति पाएका 1500 भन्दा धेरै पदाधिकारी पदमुक्त हुने, नयाँ नियुक्तिबारे अस्पष्ट, स्टार्टअप कर्जामा डोल्पादेखि मधेससम्मका उद्यमीको आवेदन लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। नेपालमा सूचना प्रविधिको विस्तार तीव्र गतिमा भइरहेको छ। घर घरमा इन्टरनेट अनि हात हातमा मोबाइल पुगेको छ। सूचना प्रविधिको विस्तारसँगै प्रश्न उठिरहेका छन्, के यसको पहुँच समान छ, यसको उपयोग कति उत्पादनशील छ, अनि यसको नियन्त्रण राज्यसँग छ त। अर्थ मन्त्रालयद्वारा जारी नेपालको वर्तमान आर्थिक स्थिति पत्र 2083ले डिजिटल विस्तारसँगै असमानतालाई समेत औल्याएको छ। स्थिति पत्रका अनुसार नेपालमा इन्टरनेट ग्राहकको घनत्व 144.23% पुगेको छ, तर कुल प्रयोगकर्ता मध्ये करिब 96% मोबाइल उपकरणमा आधारित इन्टरनेटमा निर्भर हुनु उच्च गतिको कनेक्टिभिटीमा रहेको अपर्याप्ततालाई दर्शाउँछ। साथै यसले नेपालमा डिजिटल पहुँचको संरचना असन्तुलित रहेको संकेत गर्छ। उच्च गतिको फिक्स्ड ब्रोडब्यान्ड सेवा मुख्यतया सहरमा सीमित छ। ग्रामीण क्षेत्रमा यसको पहुँच र गुणस्तर दुवै कमजोर रहेको प्रतिवेदनले प्रष्ट पारेको छ। इन्टरनेट गतिको दृष्टिले भने नेपालले केही उल्लेख्य प्रगति गरेको देखिन्छ। अन्तर्राष्ट्रिय संस्था ओक्लाले सार्वजनिक गरेको सन् 2026 मार्चको स्पिड टेस्ट ग्लोबल र्याङ्क अनुसार 84.34 एमबिपिएस औसत गतिका साथ नेपाल विश्वको 90 स्थानमा छ। तर यो प्रगति मुख्य गरेर सहर केन्द्रित भएकाले समग्र पहुँच र गुणस्तरको असमानता भने अझै कायम छ। डिजिटल पहुँच विस्तारसँगै यसको उपयोगको प्रश्न अझ जटिल देखिन्छ। डिजिटल साक्षरताको अभाव हुँदा प्रविधिको सही उपयोग भन्दा मनोरञ्जनमा बढी केन्द्रित देखिएको अर्थ मन्त्रालयको स्थिति पत्रले औल्याएको छ। डिजिटल पहुँच विस्तार तीव्र, उपयोग र नियन्त्रणमा चुनौती शीर्षकको खबर गोर्खापत्रमा छ।
0: देशभर नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान तीव्र बनेको छ। गएको वैशाख 15 भर्ना अभियान र पर्सि 21 नियमित पठन पाठन सुरु गर्न सरकारले यसअघि नै निर्देशन दिएको थियो। त्यसअनुसार भर्ना अभियानसँगै पठन पाठन सुरु गर्ने तयारी छ। विद्यार्थीलाई आवश्यक पाठ्य पुस्तकका लागि जनक शिक्षा सामग्री केन्द्रले अघिल्लो महिना चैत 16 नै वितरण सुरु गरेको थियो। यस वर्ष देशभर झण्डै 1,70,00,000 थान पाठ्य पुस्तक वितरण गर्ने लक्ष्य छ। देशभर पाठ्य पुस्तक वितरणको अवस्था चुनौतीबारे साथी महेश गेवालीले जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुँवरसँग कुराकानी गर्नु भएको छ।
2: हाम्रो 1260 देशभरि व्यवसायीहरू छन्, सूचीकृत व्यवसायीहरू। उनीहरूले किताब लिएर हामीले यसरी सेड्युल बनाएको थियौँ। प्रत्येक प्रदेश कार्यालयबाट हामीले 16 सुरु गरेको चैत्रको, त्यतिखेर हामीले हिमाली र पहाडी जिल्लालाई फर्स्ट प्रायोरिटीमा राखेका थियौँ भने सेकेन्ड प्रायोरिटीमा पहाडका पनि सुगम अलिकति जिल्ला, त्यसपछि तराईका जिल्लाहरू र सहर केन्द्रित जिल्लाहरूलाई हामीले यसरी 3 क्याटेगोरीमा बाँडेका थियौँ। सोही अनुसार हाम्रा किताबहरू व्यवसायले लिएर स्कुलमा पनि पुगिसकेको अवस्था छ।
3: सबै विद्यार्थीको हातमा चाहिँ कहिलेसम्म पुगिसक्ला?
2: विद्यार्थीको हातमा त पाठ्य पुस्तक पुगिसकेको अवस्था छ, किनभने स्कुलको भर्ना अभियान पनि सुरु भइसकेको छ। 21 त पढाइ नै सुरु हुन्छ यो वैशाखको, भने अब सबै बच्चाहरूको हातमा किताब पुगिसकेको अवस्था छ। कुनै ठाउँमा कतै कतै नपुगेको अवस्था वा फाटफुट कुनै व्यापारले नलिएको अवस्था छ भने हाम्रा कार्यालयहरू खुल्ला छ 24 घन्टा, जतिखेर पनि हामी किताब उपलब्ध गराउन तयार छौँ। त्यो व्यवसायी साथीहरूले किताब जनक शिक्षाका प्रादेशिक कार्यबाट लग्नुहुन्छ, उहाँहरूले स्कुललाई दिनुहुन्छ र स्कुलले विद्यार्थीलाई दिने हुँदाखेरि अब भर्ना अभियानसँगै विद्यार्थीहरूका हात हातमा पाठ्य पुस्तक पुगिरहेको छ र उहाँहरूले त्यसरी वितरण गरिरहनु भएको छ स्कुलले।
3: अनि यो मध्य प्रदेशमा चाहिँ सोचे जस्तो किताब नपुगेको भन्ने कुरा आयो?
2: मध्य प्रदेशमा किताब नपुगेको होइन, किताब पुगेको छ। 80% किताब उठिसकेको छ, 20% किताबहरू व्यवसायी साथीहरूले पनि उठाइसक्नु भएको छैन। त्यहाँ अलिकति के भने यो शैक्षिक सत्र 2 सरेको कारणले व्यवसायीहरूले किताब चाहिँ उठाउन ढिलो गरेको कारणले ढिलो भएको हो। किताबको अभाव कुनै पनि रूपमा छैन।
3: हिमाली भेगमा चाहिँ कस्तो छ अवस्था?
2: हिमालीमा त हामीले फागुनमै वितरण गरेका थियौँ। कर्णालीका केही जिल्लाहरूमा मनाङ मुस्ताङहरूमा फागुनदेखि नै वितरण हुन्छ, त्यहाँ हामीले पहिला नै पुर्याइसकेको अवस्था छौँ। पुगेको छैन भने सम्बन्धित मान्छेलाई हामीले सरकारवालालाई हाम्रो त्यहाँको कार्यालय प्रमुखहरूले आफै फोन गरे गरेर पालिकासँग पनि कोर्डिनेसन गरेर कुनै पालिकाको किताब उठेको छैन, कुनै स्कुलको किताब उठेको छैन व्यवसायहरूको, त्यो पालिकासँग कोर्डिनेसन गरेर सम्बन्धित व्यापारीहरूलाई पनि किताब नलिएको ठाउँको कुनै व्यवसाय छ भने उहाँलाई फोन गरेर बोलाएर भने किताब समयमा पुर्याउनुहोस् र विद्यार्थीको भर्ना अभियानसँगै किताब पाउनुपर्छ है भनेर हामीले चाहिँ त्यो खालको निर्देशन जारी गरेका छौँ।
3: कुनै पनि विद्यार्थीलाई पढाइ प्रभाव पर्ने गरी चाहिँ त्यस्तो खालको कुनै पनि अन्यलता समस्या हुँदैन वितरणको कारणले?
2: हुँदैन, वितरणको कारणले कुनै अन्यलता हुँदैन। अभिभावकहरूले पनि किताबहरू समयमा यदि पाइएन बच्चाहरूले भने सम्बन्धित स्कुललाई कम्प्लेन गर्नु पर्यो र पालिकालाई कम्प्लेन गर्नुपर्छ। पालिकाले समयमा बजेट नहालिदिएको कारणले सम्बन्धित व्यवसायले किताब उठाउनु ढिलो गरेको हुन्छ, अभिभावकले पनि खबरदारी गर्नुपर्ने जरुरी देखिन्छ।
0: उहाँ हुनुहुन्थ्यो जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुमार।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
5: यो बिजेपीले दाना खुवाऊ।

0: संबंधी सार्वजनिक अनुरोध
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सगोलमा बस्ने परिवार अचेल भेट्टाउनै मुस्किल पर्छ। एकै परिवारका सदस्य बीच समेत दशैं तिहार जस्ता चाडबाड र अन्य अवसरका बेला मात्र जमघट हुने गर्छ। बर्दियाको मधुवन एक पत्थर बोझीमा 3 पुस्तादेखि सगोलमा बस्दै आएको एउटा यस्तो परिवार थियो जुन छुट्ट भिन्न हुँदा एउटा सानो बस्ती नै बनेको छ। 59 जनाको यो परिवार सहमतिमै अलगिदा 9 परिवारमा विभाजित भएका छन्। अहिले उनीहरू आपसमा मिलेर एक अर्काको घर निर्माण गरिरहेका छन्। पत्थर बोझीको जंगल किनारमा एकनासका 9 काठ र खरका परम्परागत घर निर्माण भइरहेका छन्। लहरै एकनासका घर निर्माणले नयाँ गाउँ बन्दै गरेको झल्को दिन्छ। परिवारका कोही पनि सदस्य यति बेला फुर्सदिला छैनन्। कोही टाटी बाँधिरहेका छन्, कोही काठ बोकिरहेका देखिन्छन्, कोहीले माटोले टाटी लिपिरहेका हुन्छन्। कोहीको जिम्मा खाना पकाउने र खुवाउने छ। उनीहरूलाई आफन्तले पनि सघाइरहेका छन्। छुट्ट भिन्न हुने क्रममा घरमा भएका सामान कसैलाई मर्का नपर्ने गरी बराबर बाँडिएको छ। प्रत्येक भाइले आफ्नो भागमा परेको काठ, दाउरा लगायत सामान आफ्नो घर अगाडि मिलाएर राखेका छन्। 59 जनाको परिवार छुट्ट भिन्न हुँदा बस्ती नै बन्यो। शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। इरानसँगको युद्धबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बीच चर्को विवाद भएको छ। यही विवादलाई लिएर अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट झण्डै 5,000 सैनिक फिर्ता गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ। ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउनु भएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति छ। त्यहाँ देशभरका विभिन्न आधारमा 36,000 भन्दा बढी सैनिक तैनात छन्। जर्मनीमा अमेरिकी युरोप कमाण्ड र अफ्रिका कमाण्डको मुख्यालय रहेको छ। त्यहाँको रामस्टाइन हवाई अड्डा अमेरिकी सैन्य सञ्चालनका लागि महत्वपूर्ण केन्द्रका रूपमा पनि परिचित छ।
5: अब खेल खबर। 10 प्रधानमन्त्री कप एनबीए भलिबल लीगमा हिजो भएको खेलमा पुरूषतर्फ रूकुम पश्चिम भलिबल क्लब र महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन्। रूकुम पश्चिमले फाइनलमा टिप टप हेल्प नेपाललाई 29-27, 25-21 र 32-30 हरायो। पहिलो पटक च्याम्पियन हुने क्रममा रूकुम पश्चिमले गएको यसअघिका विजेता हेल्प नेपाललाई हराएको हो। रूकुम पश्चिम पहिलो सहभागितामै उपाधि जित्न सफल भएको हो। यसै गरी नेपाल पुलिस क्लबले फाइनलमा न्यू डायमण्डलाई 25-21, 17-25, 25-23 र 25-19 पराजित गर्यो। पुलिसका लागि यो जित बदला पनि भएको छ। लिग चरणमा न्यू डायमण्डले पुलिसलाई 3-2 सेटमा हराएको थियो, जुन पुलिस क्लबले बेहोरेको एकमात्र हार थियो। दुवै च्याम्पियन पुलिसले ट्रफीसँगै गर्दै 10 लाख रुपैयाँ प्राप्त गरेका छन्।
4: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई हराएको छ। हिजो चेन्नईमा भएको खेलमा चेन्नईले मुम्बईलाई 8 विकेटले हराएको हो। पहिला ब्याटिङ गरेको मुम्बईले 7 विकेट गुमाएर 159 रन बनाएको थियो। 160 रनको लक्ष्य पछ्याएको चेन्नईले 18 ओभर 1 बलमा 2 विकेट

0: आउँदै पूरा गर्यो। चेन्नई नौ खेलमा आठ अङ्क सहित तालिकाको छैठौं स्थानमा छ भने मुम्बई नौ खेलमा चार अङ्क सहित तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो पाउने चार बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स तथा बेलुका पाउने आठ बजे पंजाब किङ्स र गुजरात टाइटन्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। पछिल्लो तीन घण्टामा गण्डकी बागमती र मधेस प्रदेशमा पानी परेको छ। ती क्षेत्रमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको हो। गण्डकीको दमकौलीमा सबैभन्दा धेरै 52 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै राइना स्टार र मधेसको बाणगंगा स्टेशनमा 39 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले हल्का पानी परिरहेको छ। आज देशका पहाड़ी र हिमाली भागमा बादल लाग्नेछ। आज लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस कोशी प्रदेश लगायतको तराई भागका एक दुई ठाउँमा पनि मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। विशेष गरी यो हप्ता कोशी बागमती र गण्डकीको तराई क्षेत्र तथा मधेस प्रदेशमा पानी पर्न सक्ने अनुमान गरिएको छ।
1: ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाएर बसेका पुरानो मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 12 लाख छापिसकिएको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच कार्तिक 12 भएको सम्झौता अनुसार 12 लाख स्मार्ट लाइसेन्स छापिएको हो। दोस्रो चरणमा वैशाख 4 सम्झौता भए अनुसार थप 17 लाख लाइसेन्स छाप्न शुरू गरिसकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। 17 लाखमा 5,101 लाइसेन्स छापिसकिएका छन्। 54,861 लाइसेन्स भने छापिने प्रक्रियामा छन्।
0: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिनलाई दुई चरणमा अगाडि बढ़ाउने भएको छ। राज्य सत्ताको शिखरदेखि प्रशासन संयन्त्रको तल्लो तहसम्म फैलिएको अवैध सम्पत्ति कठोर छानबिनको घेरामा परेको छ। पूर्व राजा राष्ट्रपति प्रधानमन्त्री मन्त्रीदेखि बिचौलियासम्मको छानबिन सम्पत्ति छानबिन शुरू शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: सधैँ बल्झिरहने इको पहिरोले यसपटक पनि तातोपानी नाका ठप्प बनाएको छ। इको पहिरोमा सड़क भाँसिएर भोटेकोशी नदीमा मिसिएकाले गाड़ी आउजाउमा ठप्प भएको हो। 5 दिनदेखि नाकामा मालवाहक कन्टेनरको आवत जावत बन्द छ। सड़क डिभिजन कार्यालय चरीकोटले ठेक्का सम्झौता गरेर धमाधम सड़क मुनि पिलर उठाइरहेको थियो।
0: र काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत हिजो नदी किनारका 1,702 घरधुरी हटाइएको छ। बागमती विष्णुवती र धोबी खोला किनारमा रहेका बस्ती हटाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। काया कैरनमा अब पालो उखानको।
1: 12 वर्षमा खोलाले पनि ठाउँ फेर्छ।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: राष्ट्रपतिद्वारा थप 3 अध्यादेश जारी। राजनीतिक नियुक्ति पाएका 1500 भन्दा धेरै पदाधिकारी पद मुक्त हुने, नयाँ नियुक्ति बारे अस्पष्ट।
0: स्टार्टअप कर्जामा डोल्पादेखि मधेससम्मका उद्यमीको आवेदन। डिजिटल पहुँच विस्तार हुँदै गर्दा उपयोग र नियन्त्रणमा चुनौती।
1: नयाँ शैक्षिक सत्र शुरू भएसँगै भर्ना अभियान र पाठ्य पुस्तक वितरण तीव्र। विद्यार्थीको हात हातमा समयमै किताब पुर्याउने लक्ष्य।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर मर्च बीच विवाद। जर्मनीबाट अमेरिकी सेना फिर्ता हुँदै।
1: र प्रधानमन्त्री कप एनबीए भलिबलमा रुकुम पश्चिम र पुलिस च्याम्पियन। आईपीएल क्रिकेटमा चेन्नईले मुम्बईलाई हरायो।
0: र अन्त्यमा आजको कार्टुन फलानो शीर्षकमा राजेश केसीले बनाउनु भएको पुरानो कार्टुन। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शहरी बाटो विस्तारको क्रममा अतिक्रमित संरचना हटाएको बेलाको यो कार्टुन अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ घर भत्काउन डोजर चलिरहेको छ। आमा सहित एकजना स्कूले बच्चालाई डोजरले उठाउँदै गरेको छ अनि ती बालक आमासँग सोध्दैछन्, आमा डोजरमा स्कूल जाने हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: स्वदेश FM 93.2 MHz। नमस्कार, आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। राष्ट्रपतिले अध्यादेश जारी प्रमाणीकरण गरेसँगै एउटै अध्यादेशले 1200 भन्दा बढी अधिकारीहरू मुक्त गरेको छ। नियुक्ति पदमुक्त भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 110 ऐन संशोधन, नयाँ नियुक्तिको अस्पष्टता यतिखेर कायम भएको छ। एकैपटक ठूलो रिक्तताले अन्यल सिर्जना गर्न सक्छ। अन्यल हटाउन नियुक्ति प्रक्रिया स्पष्ट हुनुपर्छ। तलैसम्म नयाँ नियुक्ति गर्न धेरै समय लागेर काम प्रभावित पनि पर्न सक्दछ र यो अवस्थामा सबै नियुक्तिहरू एकैचोटि खारेज भएका छन्। 1200 नियुक्ति खारेज हुँदै गर्दाखेरि अबको नियुक्ति प्रक्रिया कसरी अगाडि बढ्छ, कसरी पारदर्शी हुन्छ भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ। सार्वजनिक जग्गामा 12 लाख भन्दा बढी परिवार बसेको तथ्याङ्क सार्वजनिक भएको छ। व्यवस्थापन गर्न स्थानीय तहलाई कानून स्रोत र जनशक्तिको अभाव छ, भत्काउने काम भएको छ र त्यसलाई व्यवस्थापन गर्न र बनाउनका निम्ति एक किसिमको जुन चुनौती छ त्यो चुनौतीका विषयमा पनि आज हामी कुराकानी गर्न चाहन्छौँ। सक्छ त सरकारले पुनर्निर्माण गर्न, सक्छ त सरकारले पुनर्स्थापित गर्न भन्ने विषयले पनि आज हामी विषयलाई समेट्न चाहन्छौँ। नेपाली बहसमा आदरणीय श्रोता दर्शक, विकल्प बिनाको डोजर आतंकले सुकुम्बासी बस्तीमा रुवावासी यतिखेर चलिरहेको छ र सुकुम्बासीका समस्या समाधानका निम्ति पनि सरकारले तदारुकता देखाउनु पर्छ। आजको नेपाली बहसमा हामी यो विषयलाई उठान गर्न चाहन्छौँ। नेपाली बहसलाई तपाईँ धेरै ठाउँबाट विभिन्न प्लेटफर्महरूबाट सुनिराख्नु भएको छ, नेपाली नेटवर्क .com त्यसै गरी हाम्रो पात्रोबाट र यतिखेर काठमाडौँमा रेडियो एनआरएन 99.1 MHz पनि सुनिराख्नु भएको छ। यतिखेर अध्यादेशकै कारण सरकार र विपक्षीहरू चेपुवामा परेका छन्। जुन किसिमले अध्यादेश आएको छ, यो अध्यादेशले अध्यादेशका कारणले गर्दाखेरि अहिले नेपालमा फेरि अस्थिरता कायम त गर्दैन भन्ने खालको एक किसिमको चिन्ता र चासो पनि बढेको छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ अहिलेको अवस्थामा अध्यादेश राष्ट्रपतिले 2 अध्यादेशलाई रिजर्भमा राख्नु भएको छ। उहाँले छलफल अनुसन्धान गरेर मात्रै प्रमाणीकरण गर्ने एउटा आफ्नो धारणा बनाउने बताउनु भएको छ र संवैधानिक परिषद सम्बन्धीको अध्यादेशको विषयमा पेसिलो यतिखेर चाहिँ बहस र छलफल चलिरहेको छ। किनभने 3 सदस्यले नियुक्ति गर्न सक्ने गरी जुन किसिमले संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिस पाएको थियो यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ भन्ने खालको बहस र चर्चा पनि छ। तर राष्ट्रपतिले यसलाई छलफल र बहस गरेर 2/3 सरकारले पठाएको अध्यादेशलाई सम्भवतः के गर्नुहुन्छ भन्ने खालका पनि विषय यतिखेर आएका छन् र आदरणीय श्रोता हामी बहस गर्न चाहन्छौँ। सडक प्रदर्शनमा पनि सुकुमवासीहरू बिस्तारै निस्कन थालेका छन्। धरानका सुकुमवासीहरू सडक प्रदर्शनमा निस्किएका छन्, दाङमा सडक प्रदर्शनमा निस्किएका छन् र काठमाडौँमा पनि एक किसिमको तयारी भइरहेको भन्ने खबर पनि हामीले प्राप्त गरेका छौँ। तर आज देशलाई बनाउने कुरामा, मुलुकलाई व्यवस्थापन गर्ने कुरामा सत्ता र सरकारलाई साथ दिनुपर्दछ भन्ने खालका पनि विषयहरू आएका छन्। तर सरकारले पनि मँगिएका छन् अहिले यसको बारेमा चाहिँ सरकारको, अब अहिले तत्कालै विरोध गरिहाल्नु अवस्था पर्ने अगाडि तयारी गर्ने, तयारी पछि मात्रै भत्काउने काम गर्नुपर्दछ भन्ने खालका विषय पनि सँगसँगै आएका छन् र अहिलेको सरकारलाई जुन जनताले जसरी 2/3 नजिक पुर्याएका छन् त्यो ढङ्गले पनि आज सरकार एकदम बलियो भएको छ र सरकारले त्यो ढङ्गले आफूलाई चाहिँ प्रस्तुत गरिरहेको छ। अकुत सम्पत्तिमाथि पनि अपरेसन हुँदैछ, छानबिनमा को पर्छन् त यतिखेर। अकुत सम्पत्तिमाथि स्थानीय तहदेखि सिंहदरबारसम्मको जाँच हुँदैछ। 2062-63 यताका सबै शक्ति केन्द्रहरू निगरानीमा छन्। अकुत सम्पत्तिमाथि राज्यको ठुलो अपरेसन हुने विषय पनि यतिखेर आएको छ। विदेशमा लुकाएको धन पनि खोजिनेछ र विदेशमा लुकाएको सम्पत्तिसम्म पनि राज्यको पहुँच पुग्नेछ। स्थानीय तहदेखि पूर्व प्रधानमन्त्रीसम्म छानबिनको दायरामा छन् र स्थानीय तहको यतिखेर कुरा गर्ने हो भने आजले सुता हामी बहस गर्न चाहन्छौँ, हामी चर्चा गर्न चाहन्छौँ। स्थानीय तहमा आएका जनप्रतिनिधिहरूले जुन किसिमले आफ्नो लाइफ स्टाइल परिवर्तन गरेका छन्, जुन किसिमले जीवन परिवर्तन गरेका छन्, त्यहाँ निकै ठुलो भ्रष्टाचार भएको छ, निकै ठुलो घोटाला भएको छ। विभिन्न नाममा सम्पत्ति किन्ने नाममा, मसलन्द खर्चका नाममा, भ्रमणका नाममा, होइन टेडिएका नाममा, हरेक क्षेत्रमा चाहिँ भ्रष्टाचार भएको छ। भ्रष्टाचारका नमुनाहरू छन्, कागजमा पुल बनेका छन्, कागजमा बाटो बनेका छन्, तर व्यावहारिक रूपमा वास्तविक रूपमा त्यहाँ गएर हेर्ने हो भने त्यहाँ बाटो बनेको छैन, त्यहाँ पुल बनेको छैन। नागरिकहरूले दुःख पाइरहेका छन्, नागरिकहरू अहिले पनि दोइन तर्न बाध्य छन्। त्यसैले गर्दाखेरि स्थानीय तहका प्रतिनिधिहरूको पनि धेरै ठाउँमा राम्रा काम पनि भएका छन्, तर अधिकांश ठाउँमा जुन किसिमले भ्रष्टाचारको अखडा स्थानीय तह बनेको छ, भ्रष्टाचारको अखडा यतिखेर बन्दै गर्दाखेरि स्थानीय तहलाई पनि रिफर्म गर्नुपर्छ। त्यहाँका जनप्रतिनिधि अधिकारीहरूलाई पनि सम्झाउनु पर्छ र त्यहाँका जनप्रतिनिधिहरूलाई पनि कार्यवाहीको दायरामा ल्याउनु पर्छ भन्ने विषयले पनि आज चर्चा पाएको छ। हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा कहाँ कहाँ कुन कुन स्थानीय तहहरू छन्, त्यस्ता कुन कुन स्थानीय तहका प्रमुखहरूले घोटाला गरेका छन्, भ्रष्टाचार गरेका छन्, त्यो विषयमा पनि छलफल र त्यो विषयमा पनि अनुसन्धान हुन जरुरी छ। र राज्यको सेवामा पुगिसकेका एउटा राज्यको एउटा प्रमुख ठाउँमा स्थानमा पुगिसकेका व्यक्तिहरूको पनि सम्पत्ति छानबिन गर्नका निम्ति सरकारले तदारुकता देखाएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। सुरुमा छोटो विषय हामी छौँ, विषयपछि हामी बहस गर्नेछौँ।
3: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
11: नवजात शिशु
12: समय मार्फत खरिद गर्न सकिन्छ।
2: हाम्रो बिचमा नेपाली कङ्ग्रेसकी नेत्री डाक्टर डिला संग्रौला हुनुहुन्छ। डिला संग्रौला जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, नेपाली कङ्ग्रेस चाहिँ अहिले कुन अवस्थामा छ, किन नेपाली कङ्ग्रेस चाहिँ एक ढिक्का हुन सकिरहेको छैन? वैधानिक हिसाबले नेपाली कङ्ग्रेसले गगन थापा नेतृत्वलाई स्वीकार गर्न किन आनाकानी गरिरहेको हो यतिखेर डाक्टर साहब?
13: आनाकानी भन्दा पनि आदरणीय पार्टी सभापति गगन कुमार थापाले सबैसँग वार्ता सम्वाद गरिराख्नु भएको छ। यसलाई कसरी
2: संवैधानिक परिषदमा किन विधिमित्र खोज्या, किन कम्फर्टेबल खोज्या? 6 जना हुन्छन् त संवैधानिक परिषदमा, 3 जनाले निर्णय गर्न पाउने गरी चाहिँ किन चाहिएको प्रधानमन्त्रीज्यूलाई?
14: होइन, यो त संवैधानिक परिषद भनेको चाहिँ एउटा कुरा के बुझ्न पर्यो तपाईँहरूले भन्दाखेरि चाहिँ यो भनेको देशकै हितका लागि निर्णय गर्नुपर्छ। हामीले देशको अहितको लागि निर्णय गरेको बेलामा मात्र प्रश्न उठाउनु होला। यहाँ त कोरम पुऱ्याएर हिसाब गरेर गर्ने चलन छ नि त, मेरो मान्छे र तेरो मान्छे भन्ने। संवैधानिक परिषदमा
2: प्रधानमन्त्री हुन्छ, राष्ट्रिय सभाको अध्यक्ष हुन्छ, सभामुख हुन्छ, उपसभामुख हुन्छ, विपक्षी दलको नेता हुन्छ, प्रधान न्यायाधीश हुन्छ, 6 जना हुन्छन् होइन? परिकल्पना हाम्रो संविधानले त्यस्तो गरेका छ, तर अहिलेको सरकारले चाहिँ कम्फर्टेबलका लागि 3 जनाले के अरे निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गरेको छ भनेको, यो त अलिक विधिमिति हो भन्ने छ नि त।
14: होइन, यो त यस्तो छ नि, फेरि
2: संविधानले त्यस्तो गरेका छ, तर अहिलेको सरकारले चाहिँ कम्फर्टेबलका लागि 3 जनाले के अरे निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गरेको छ भनेको, यो त अलिक विधिमिति हो भन्ने छ नि त।
14: होइन, यो त यस्तो छ नि, फेरि पछि चाहिँ संसद बसेर अनुमोदन पनि गर्नुपर्छ। अहिले संसद नबसे
2: साधना हुन्छन् होइन, परिकल्पना हाम्रो संविधानले त्यस्तो गरेको छ, तर अहिलेको सरकारले चाहिँ कम्फर्टेबलका लागि तिनजनाले के अरे निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गरेको छ भनेको, यो त अलिक विधिमिची हो भन्ने छ नि त।
14: होइन, यो त यस्तो छ नि, फेरि पछि चाहिँ संसद बसेर अनुमोदन पनि गर्नुपर्छ, अहिले संसद नबसेको
2: यतिखेर हाम्रो बिचमा नेपाली कङ्ग्रेसकी नेत्री डाक्टर डिला संग्रौला हुनुहुन्छ। डिला संग्रौला जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार। होइन, नेपाली कङ्ग्रेस चाहिँ अहिले कुन अवस्थामा छ, किन नेपाली कङ्ग्रेस चाहिँ एक ढिक्का हुन सकिरहेको छैन, वैधानिक हिसाबले नेपाली कङ्ग्रेसले गगन थापा नेतृत्वलाई स्वीकार गर्न किन आनाकानी गरिरहेको हो यतिखेर डाक्टर साहब?
13: आनाकानी भन्दा पनि आदरणीय पार्टी सभापति गगन कुमार थापाले सबैसँग संवाद गरिराख्नु भएको छ, यसलाई कसरी एकता पत्र भएर लैजाने, सँगै हिँड्ने, कसरी पातापन बनाउने भन्ने कुरा भोलि हुने कार्य सम्पादनको बैठकले पनि यसतर्फ मुखरित गर्छ भन्ने कुरामा हामी विश्वस्त
2: छौँ।
11: राष्ट्रको लागि धेरै प्रश्नहरू उठिरहेका छन् राजेन्द्र गौतमजी, तपाईँ एउटा पार्टीको चाहिँ सांसद हुनुहुन्छ होइन, एउटा चाहिँ दिग्गज एउटा अलिकति परिपक्व एउटा व्यक्ति हुनुहुन्छ, नागरिक हुनुहुन्छ यो देशको। अब आजको दिनमा लिपुले कालापानी लिम्पियादुरा नाबिगुन्जी कुटी हिजो धेरै प्रश्नहरू उठ्थे, आज चाहिँ चीन र भारतले त्यसलाई चाहिँ मानसरोवरसम्म लैजानका निम्ति बाटो खुल्ला गरेको छ, त्यहाँ चाहिँ होइन उहाँहरूले चाहिँ एकलौटी रूपमा हाम्रो त्रिदेशीय सिमानाको चाहिँ प्रयोग गर्दै हुनुहुन्छ, तर सरकारले यो थाहा पाएको छैन क्या? होइन, सरकार चाहिँ आँखा चिम्म गरेर बसिया छ।
14: अनि यो लिपुले कालापानी सुस्ता मिचिएको कुरा यो सरकारको पालामा मिचिया हो कि योभन्दा अगाडि धेरै वर्ष अगाडिदेखि राजतन्त्रदेखि हुँदै पञ्चायतदेखि हुँदै बहुदलदेखि गणतन्त्रसम्म मिचिएको हो? पहिला म तपाईँलाई यो प्रश्न गर्न चाहन्छु।
2: होइन, मिचिन त अस्ति मिचियो, तर अहिले बालबाला सरकारहरूले त आवाज त उठाउनु पर्यो नि त आफ्नो भूमिका लागि।
14: होइन, हामीले आवाज उठाउँछौँ। पहिला हाम्रो ध्यान भनेको अस्त व्यस्त रहेको नेपाललाई व्यवस्थित बनाउनु छ, नेपालीहरूले राम्रोसँग गरी खाने वातावरण मिलाउनु छ। पहिला हामी नेपालका आन्तरिक कुराहरू मिलाउँछौँ, आन्तरिक कुराहरू मिलाइसकेपछि बल्ल अन्तर्राष्ट्रिय कुराहरू मिलाउँछौँ। अहिले हामीले अन्तर्राष्ट्रिय कुराहरू मिलाउँदै गर्दा यहाँ आन्तरिक किचलो हामी मिलाउन सक्दैनौँ, त्यो कारणले अहिले सरकारको ध्यान, अहिले राष्ट्रपतिको ध्यान भनेको देशको आन्तरिक व्यवस्थापन गर्न हाम्रो ध्यान छ। जनताले पाएका दुःखहरू, जनताले पाएका पीडाहरूमा पहिला हामी मलम लगाउँछौँ। यहाँ आन्तरिक कुराहरू व्यवस्थापन गरिसकेपछि अनि बल्ल अन्तर्राष्ट्रिय कुराहरूको कुरा आउँछ, तपाईँहरू नाचिनु होला।
2: होइन, आवाज त उठाउनु पर्छ नि त। होइन, प्रबुद्ध समूहको एपिजीको एउटा प्रतिवेदन भारतले बुझ्न मानेको छैन, सीमाका समस्याहरू छन्, पटक पटक यी आवाजहरू उठ्छन्, कतिपयले यसलाई चाहिँ राजनैतिक रोटी सेक्ने पनि बनाए, यो सत्ताको भर्याङ पनि बनाए यो राष्ट्रियताको मुद्दालाई लिएर होइन हिजोका धेरै शासकहरूले, तर आजको सरकारले दुई तिहाई नजिकको सरकारले चाहिँ यो मुद्दालाई सम्बोधन गर्नुपर्ने होइन र भने
14: पक्कै गरिन्छ। तपाईँले हाम्रो अहिले बहालवाला सम्माननीय प्रधानमन्त्री महानगरको मेयर हुँदाखेरि भित्तामा तासिएका तस्विरहरू हेरेर पनि तपाईँले मूल्याङ्कन गर्न
2: सक्नुहुन्छ।
14: देशको सीमाको लागि उहाँले कतिसम्म गर्नुहुन्छ? उहाँले गर्नुहुन्छ, अहिले उहाँ कम बोल्नु भएको छ, बढी गर्नु भएको छ, गर्नुहुन्छ प्रधानमन्त्रीज्यूले। त्यो कारणले गर्दा अहिले उहाँले देशको आन्तरिक समस्याहरू समाधान गर्ने प्रयास गरिदिनुहुन्छ, अन्तर्राष्ट्रिय समस्याहरू उहाँले समाधान गर्नुहुन्छ। धैर्य गरौँ, हरेक चिजको समय हुन्छ, हरेक चिजको समय हुन्छ, त्यही भएर तपाईँले समय अनुसार हामीले हरेक चिज प्राप्त गर्न सकिन्छ। तपाईँले पाँच वर्षपछि प्राप्त गर्ने चिज अहिले खोजेर पाउनुहुन्न। मैले नेपाली जनतालाई पनि भनिरहेको छु, यो सरकार पाँच वर्षको स्थायी सरकार हो, तपाईँहरू धैर्य गर्नुहोला। यो सरकारले तिन महिनामा गर्ने काम गरेर देखाएको छ, यो सरकारले एक वर्षमा गर्ने काम पनि गरेर देखाउँछ, तर एक वर्ष कुर्नु होला। एक वर्षमा गर्ने कामलाई अहिले तपाईँहरूले नखोज्नु होला, यो सरकारले पाँच वर्षभित्र गर्ने काम पनि गरेर देखाउँछ, तपाईँहरू कुर्नु होला, धैर्य गर्नुहोला। हरेक चिजको समय हुन्छ, यो सरकारले काम वर्गीकरण गरेर काम गर्न थालेको छ। तिन महिनामा गर्न पर्ने काम कुन, छ महिनामा गर्न पर्ने काम कुन, एक वर्षमा गर्न पर्ने काम कुन र पाँच वर्षमा गर्न पर्ने काम कुन भनेर हामीले कामको वर्गीकरण गरेर काम गर्न सुरु गरेका छौँ। त्यो कारणले गर्दा त्यो कामको रिजल्टको लागि तपाईँहरूले केही न केही समय त धैर्य गर्नै पर्छ।
2: होइन, जाँदा जाँदै एउटा चाहिँ दर्शकहरूले भनिरहनु भएको छ, जुन किसिमले सीमा नाकामा कडाई गर्ने, 100 रुपियाँको सामान ल्याउँदाखेरि कर तिर्नु पर्ने बाध्यात्मक एउटा परिस्थितिको सृजना आइलागेको छ। हाम्रो त छिमेकीहरूसँग चाहिँ रोटी बेटीको सम्बन्ध छ, छिमेकीहरू आज वारी दिउँसभरि काम गर्छन्, पारी गएर चाहिँ छाक टार्ने पनि त हाम्रो होइन देशको चाहिँ बाध्यात्मक परिस्थिति छ। यसले चाहिँ जनतामा निराशा र एउटा आजितपन चाहिँ सुरु भएको छ क्या राजेन्द्रजी, यसमा चाहिँ पुनर्विचार गर्नुपर्छ भन्ने होइन?
14: होइन यसमा पक्कै पुनर्विचार हुन्छ, या त हल्ला के गरिरहेको, 100 रुपियाँको हल्ला गराइएर 100 करोड चाहिँ तपाईँको भ्रष्टाचार गर्न खोजिएको छ के तपाईँले बुझ्नु भएको छ, या नेपाली जनतालाई 100मा कर लियो भनेर देखाएर यहाँ करोडका करोड रातारात ट्रक चाहिँ तपाईँको भित्राउने अहिले त्यो प्रथा बन्द भएको छ। तपाईँले ख्याल गर्नुभयो, नाकामा कडाई गरेर जनतालाई मात्र कडाई भएको छैन, विदेशबाट चाहिँ दुबईको चाहिँ आउने जुन लुकाएर आउँथ्यो, चोरी गरेर आउँथ्यो, पैठारी गरेर आउँथ्यो, त्यस्ता थुप्रै वस्तुहरू अहिले भन्सारमा रोकिएका छन्। कुरा 100 रुपियाँको होइन, यहाँ कुरा 100 करोडका चाहिँ तपाईँको इलिगल वस्तुहरू भित्रिने क्रम चाहिँ बन्द भएको छ। जनतालाई राहत हुने खालको प्याकेज आउँछ, हाम्रा साथीहरूले हामीहरू नै बसेर सरकारको ध्यान आकर्षण गराएका छौँ, जनतालाई राहत हुने खालको भन्सारमा नियम बनाउनुपर्छ, जुन भ्रष्टाचारीहरू जुन 2 नम्बरीहरू उनीहरूलाई चाहिँ कडा गर्नुपर्छ, तर जनतालाई राहत हुने खालको चाहिँ प्याकेज ल्याउनुपर्छ भनेर हामीले भनेका छौँ। धैर्य गर्नुहोला, केही समय धैर्य गर्नुहोला, मैले सिमानाकामा रहेका जनताहरूलाई पनि म यति बेला अनुरोध गर्न चाहन्छु, तपाईँहरू धैर्य गर्नुहोला, तपाईँहरूलाई टाइट अहिले भएको देखिएको छ, हामीले तपाईँलाई टाइट गर्न खोजेका होइनौँ। यति बेला भन्सारबाट भित्रिने थुप्रै 2 नम्बरी सामानहरूलाई हामीले साइड गर्नको लागि अहिले अगाडि बढिरहँदा तपाईँहरूलाई पनि केही अलिकति चाहिँ अप्ठ्यारो महसुस भएको हुनसक्छ, धैर्य गर्नुहोला, जनमुखी नियम भन्सारको पक्कै पनि आउने तपाईँहरूलाई जानकारी गराउन
15: चाहन्छु। राजेन्द्रजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
14: धन्यवाद, मेरो नाम चाहिँ राजेन्द्र होइन, मेरो नाम राजन गौतम हो,
15: राजन
14: कार्यक्रम
15: हस् राजनजी, धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजन गौतम, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
16: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
17: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849064977 र 9820235212। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
16: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
17: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
16: 24 घन्टा इमर्जेन्सी सेवा,
17: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
16: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
17: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
16: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
17: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
16: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
17: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
16: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
17: भेन्टिलेटर सेवा,
16: होल बडी चेकअप जाँचको सुविधा
17: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
16: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
18: हाम्रो
15: बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार दिनेश त्रिपाठी हुनुहुन्छ। दिनेश त्रिपाठी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
19: धन्यवाद।
15: होइन, सरकारले त जुन अध्यादेश सिफारिस गरेको थियो, राष्ट्रपतिज्यूले भकाभक प्रमाणीकरण गरिदिनु भयो, 1594 भन्दा बढी नियुक्तिहरू एकै झट्कामा जाम, होइन सरकार सही बाटोमा छ नि, होइन? अहिले यतिखेर चाहिँ राजनीतिक नियुक्तिहरूलाई चाहिँ उसले बर्खास्त गर्यो, ती सबै नियुक्तिहरू चाहिँ खारेज भए, अब नयाँ ढङ्गले देश अगाडि बढ्छ हो।
19: अब होइन, पहिलो कुरा म के भन्न चाहन्छु भने अब यसको औचित्य यो अध्यादेश जरुरी थियो, यो यो जुन लिगल फ्रेमवर्क क्रिएट गर्यो, धेरै किसिमको अध्यादेशहरू ल्यायो, अब त्यसको औचित्यको औचित्यभित्र म प्रवेश गर्न चाहन्न। तर म एउटा चाहिँ संवैधानिक प्रश्न के हो भने के संसदको अधिवेशन फिर्ता गरेर, संसदको बोलाइसकेको संसदको अधिवेशन फिर्ता गरेर के सरकारले अध्यादेशहरू जारी गर्न सक्छ र किनभने अध्यादेश जारी गर्नका लागि संविधानले एउटा परिकल्पना गरेको छ, एउटा नेसेसिटी क्लज भन्छ, एकदमै एकदमै चाहिँ के छ भने नेसेसिटी भयो, तत्काल केही नगरी नहुने स्थिति सिर्जना भयो, त्यो चाहिँ एउटा कुनै अनफोर्सिन अर्थात् परिकल्पना नगरेको कुरा तत्काल केही उत्पन्न भयो जसलाई तत्काल केही सम्बोधन नगरी नहुने एउटा परिस्थिति निर्माण भयो भने त्यसको लागि संविधानले अध्यादेशको बन्दोबस्त गरेको हो, अध्यादेशको परिकल्पना गरेको हो। तर सरकारको एउटा प्रथम दृष्टिमै एउटा संविधानको कपटपूर्ण प्रयोग, जालसाजी पूर्ण प्रयोग र बेमानीपूर्ण प्रयोग देखियो। सरकारले के गर्यो भने संसद अधिवेशन बोलाइसकेको छ र त्यसपछि बोलाइसकेको संसद अधिवेशनलाई चाहिँ त्यहाँ रोक्न लगाइयो, फेरि स्थगित गर्न लगाइयो र त्यसपछि अहिले दर्जनौको संख्यामा चाहिँ अध्यादेशहरू जारी गर्न लगाइँदैछ। संविधानले यो कानुन बनाउने जुन इन्स्टिट्युसन हो त्यो भनेको संसद हो, हामीले एडप्ट गरेको चाहिँ जनप्रतिनिधिमूलक शासन प्रणाली हो, संसदीय प्रणाली हो र सेपरेसन अफ पावर हो, शक्ति पृथ्वीकरणको सिद्धान्त हो। कार्यपालिकाले कानुन बनाउने होइन, व्यवस्थापिकाले कानुन बनाउने हो। यहाँ त यो अध्यादेश भनेको कार्यपालिकाले नै कानुन बनाउन थाल्यो भनेपछि त यसले त संविधानको जुन एउटा शक्ति पृथ्वीकरणको जुन परिकल्पना हो त्यो परिकल्पनालाई नै अहिले पराजित गरिँदैछ र संवैधानिक प्रावधानको यो चाहिँ एउटा खुलेआम चाहिँ दुरुपयोग गरिँदैछ। सरकारलाई या राज्यको कुनै निकायलाई संविधानले एउटा एक्सेप्सनल सिचुएसन, यो चाहिँ अध्यादेशको अधिकार भनेको यो अपवाद हो, यो रुल होइन, यो एक्सेप्सन हो, यो चाहिँ संविधानको इमर्जेन्सी प्रावधान हो।
15: होइन, सरकारले त अब अध्यादेश मार्फत चाहिँ शासन चलाउन भन्दा पनि अध्यादेशबाट छिटो छरितो छोटो बाटो प्रयोग गरेर जनतालाई हामीले सुशासन दिन खोजेका हौँ, डेलिभरी दिन खोजेका हौँ, मेरिटोक्रेसी लागू गर्न खोजेका हौँ भन्दैछ नि त।
19: होइन, यसो छ छोटो बाटो भन्ने हुँदैन, एउटा संविधानको एउटा परिकल्पना छ, कानुनी प्रक्रिया छ, त्यो प्रक्रियालाई चाहिँ पुरा गर्नु पर्यो र एउटा कुरा के छ भने प्रधानमन्त्रीमा या क्याबिनेटमा त्यो कानुन बनाउने अधिकार भनेको चाहिँ त्यो त एउटा अपवादको परिस्थितिको लागि दिएको हो, अनफोर्सिन सिचुएसन हो, जस्तो कोभिड जस्तो सिचुएसन भयो, कोभिडमा चाहिँ अध्यादेशहरू जारी भयो, त्यसमा हामीले केही पनि भनेनौँ कि ठिक छ अब त्यो बेला अहिले संसदको अधिवेशन बस्न सक्दैन थियो। तर यो त यो भन्दा खुलेआम चाहिँ यो संवैधानिक प्रावधानको अर्को दुरुपयोग हुन सक्दैन, यो त रुल बाई डिक्री, रुल बाई अर्डिनेन्स भन्ने हुन सक्दैन। रुल अफ ल हो, हामीले परिकल्पना गरेको रुल बाई ल होइन, जस्तो सुकै त्यसको लोकतन्त्रमा त्यसको प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ। त्यस कारण यो चाहिँ संसदको अपमान हो, संसदलाई तपाईँ डिभ्यालु गर्दै हुनुहुन्छ, अन्डरमाइन गर्दै हुनुहुन्छ यसको गरिमालाई, किनभने संसदको अधिवेशन बोलाइसकिएको छ, त्यसलाई किन बस्न दिएन, त्यसलाई किन आफ्नो काम गर्न दिएन। र अहिले चाहिँ हामी एउटा अर्को अप्ठ्यारो परिस्थितिमा के जानेछौँ भने संविधानले जेठ 15 गते यो बजेट पास गर्ने भनेको छ, त्योभन्दा अगाडि नीति तथा कार्यक्रममा छलफल हुनु पर्यो, त्योभन्दा अगाडि चाहिँ प्री बजेट डिस्कसन हुनु पर्यो, अब त्यो कहिले हुने, अब त अध्यादेशमा मुलुकलाई रुमलिएको छ,
15: अब कानुनी प्रक्रिया अवलम्बन गर्न सक्नुहुन्छ, अदालत जाने सम्भावना रहन्छ,
19: होइन कानुनी त्यो हो। तर एउटा कुरा के हो भने पहिलो कुरा त सरकारले त एउटा चाहिँ बुद्धि पुर्याउनु पर्यो नि त, सरकारले बदनियत गर्नु भएन नि, सरकारलाई संविधानले अपवादको रूपमा कुनै शक्ति प्रदान गरेछ भने त्यसको चाहिँ व्यापक दुरुपयोग गर्नु भएन नि। यो यत्रो चाहिँ तपाईँहरूले मेजोरिटी उहाँले ल्याउनु भएको छ, तकरिबन दुई तिहाई बहुमत छ, अब त्यसको चाहिँ दुरुपयोग गर्नु भएन र कार्यपालिकालाई संविधानले हेर्नुहोस् प्यारल ढङ्गले कार्य यो कानुन बनाउने अख्तियारी कसैले पनि प्रदान गरेको छैन। त्यस कारण चाहिँ के हो भने यो पहिला पनि यो त के छ भने उहाँले ओलीजीको खिलाफमा चुनाव लड्नुभयो, ओलीजीको विरोध गर्नुभयो, अहिले ओलीजीकै पाठमा ओलीलाई नै आदर्श पुरुष मानेर जे जे ओलीजीले गर्नुभयो त्यही त्यही बालिनजीले गर्दै हुनुहुन्छ, ओलीजीले पनि अध्यादेश ल्याउनुभयो, उहाँले पनि अध्यादेश ल्याउँदै हुनुहुन्छ। र सबभन्दा चाहिँ उहाँको एउटा खतरनाक कुरा के छ भने अरू अध्यादेश यो जुन यो संवैधानिक परिषद सम्बन्धी जुन अध्यादेश छ त्यो त
14: अध्यादेशद्वारा संविधान संशोधन गर्न खोजिएको छ, यो सबैभन्दा खतरनाक। ठ्याक्कै ओलीजीको पाखमा उहाँ जाँदै हुन्छ। ठ्याक्कै ओलीजीले पनि के गर्नुभएको थियो भने स्टेट क्याप्चरिङ एजेन्डा अन्तर्गत उहाँले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनु भएको थियो र अध्यादेश मार्फत उहाँले चाहिँ के छ भने 52 जना पदाधिकारीको चाहिँ नियुक्त गर्नुभएको थियो। हामीले के भन्यो भने यो चाहिँ मैले त सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको थिएँ, यो चाहिँ बदल गरिपाऊ, यो अध्यादेश ल्याएर अध्यादेशद्वारा संविधान संशोधन गरेर संविधान संशोधनको इफेक्ट दिने गरी, किनभने संविधानको धारा 284 6 सदस्यीय संवैधानिक परिषदको परिकल्पना गरेको छ। उहाँले के गर्दै अहिले ओलीजीले पनि त्यही गर्नु हो, अहिले बालेजीले पनि त्यही गर्नु गर्दै हुनुहुन्छ। उहाँहरू पहिलेको शासन पहिलेको चाहिँ सरकारहरूभन्दा के फरक दिनुभयो के
15: होइन? अब चाहिँ उहाँहरू अदालत जान सक्ने सम्भावना के हुन्छ, कानुनी प्रक्रियाहरू के हुन्छन्?
14: अदालत जाने कुरा पछिको कुरा हो,
15: होइन? अब त नियुक्ति त खारेज भइसक्यो नि त, बदल भइसक्यो, होइन? उहाँहरूको जागिर त स्वाइट भइसक्यो नि त।
14: पनि के हो भने म एउटा कुरा के भनिदिन चाहन्छु भने यो त कस्तो कुरा हो भने अहिले तपाईँको हातखुट्टा भाँचिदिन्छु तपाईँ त्यसरी अस्पताल गए भइहाल्यो नि भने जस्तो कुरा हो क्या, बुझ्नु भएन? तपाईँको हातखुट्टा भाँचेमा केही फरक पर्दैन किनभने नजिक अस्पताल छँदैछ, अस्पताल जानु न तपाईँ।
15: ए भनेपछि अब अदालतमा गए पनि खासै लसार पार्नु लाग्दैन त्यसो भए?
14: होइन सुन्नुहोस् न, तपाईँको होइन होला अरे जस्तो भन्नुहोस् न, त्यस कारण अदालतले अदालतमा पनि त्यस्तै धेरै समय लगाइदिन्छ। फेरि अदालत पनि चाहिँ के छ भने अहिले एउटा कुरा म स्पष्ट रूपमा के भन्न चाहन्छु भने अदालत पनि एउटा दुई तिहाई छ त्रासमा परेको छ। अदालत हाम्रो अदालत त नर्मल बेलामा पनि फङ्सन नगर्ने अदालत हो। जस्तो ओलीजीको पालामा चाहिँ के छ भने मैले नै यो अध्यादेश बदल गरेर जुन 52 जनाको जुन पदाधिकारीको नियुक्त गरेको थिएँ गरेको थियो त्यसमा मैले सर्वोच्च अदालतमा केस दायर गरेको, तकरिबन 5 वर्ष जति लगाइयो त्यसको फैसला गर्न, तर सर्वोच्च अदालतले त्यसलाई वैधता प्रदान गर्यो। अदालत पनि त्यस्तो धेरै त्यसले गर्छ भन्ने ग्यारेन्टी छैन, किनभने हाम्रो अदालत पनि एउटा चाहिँ राजनीतिको कालो छायाभित्र परिसकेको छ। अहिले त झन् दुई तिहाईको त्रासमा छ हाम्रो अदालत। अहिले अहिले चाहिँ प्रधान न्यायाधीशको नियुक्तिको कुरा आएको छ,
15: अदालत पनि डराउँछ, न्यायालय डराउँछ
14: होला कि भन्ने डर भइसक्यो।
15: अदालत डराउँछ त्रिवाठीजी?
14: होइन, अदालत पनि प्रेसरमा पर्छ। जस्तो ओलीजीको पालामा के भयो त, ओलीजीको पालामा त्यो 52 जनाको जुन पदाधिकारी भयो त्यो थाहै त्यो संविधानको बरखिलाफ त्यो अध्यादेश ल्याइएको थियो, 5 वर्षमा त सुन चार साढे चार 5 वर्षमा त सुनवाई नै भएन त्यसको। त्यसै जब सुनवाई भयो अनि के आयो, म त के भन्छु, नेपालको न्यायपालिकाको इतिहासमा एउटा कालो दिन थियो जुन चाहिँ यो 52 जना पदाधिकारीले वैधता प्रदान गरियो, त्यो अध्यादेशलाई वैधता प्रदान गरियो। अब अहिले चाहिँ अहिले पनि चाहिँ के छ भने ओलीजीकै इतिहास दोहोरिँदैछ। बालेनजीले जतिसुकै ओलीजीको विरोध गरेर सत्तामा आए पनि उहाँको चाहिँ के छ भने मोडल पाथ भनेको ओली पथ नै रहेछ भन्ने कुरा
15: होइन। अब राष्ट्रपतिले फिर्ता पठाउन सक्नुहुन्थ्यो नि त, राष्ट्रपतिले पनि त प्रमाणीकरण गरिदिनु भयो, सहयोग गर्नुभयो सरकारलाई,
14: अध्यादेश त जारी गरिसक्नु हो। तर राष्ट्रपति महोदयलाई म एउटा के आग्रह गर्न चाहन्छु भने यो संविधानलाई बचाउनको लागि शक्ति सन्तुलनलाई कायम गर्नको लागि कमसेकम यो चाहिँ संवैधानिक परिषदको अब अहिले त्यो जारी भएको छैन, कमसेकम त्यो अध्यादेश चाहिँ राष्ट्रपतिले होल्ड गर्नुपर्छ किनभने त्यो संविधानको चाहिँ बर्खिलाफमा छ। अध्यादेशको माध्यमद्वारा संविधानै संविधानका लिखित प्रावधानलाई नै निष्क्रिय गर्ने गरी त्यो अध्यादेश आएको छ। धारा 284 जुन 6 जनाको संवैधानिक परिषदको परिकल्पना गरिएको छ, अब त 3 जनाले नै बैठक बस्न सक्ने हो, 3 जनाबाट नै चाहिँ के छ भने नियुक्ति हुन सक्ने हो। अब यो यो यो भनेको त के छ भने 6 जनाको जुन संवैधानिक परिषद छ त्यो चाहिँ संविधानले दिएको अङ्कगणित हो। त्यो भनेको चाहिँ के हो भने यो जुन संवैधानिक निकायहरू हुन् तिनीहरू भनेको वाचडग इन्स्टिट्युसन हो, त्यसले राज्यका निकायहरूलाई पदाधिकारीहरूलाई एउटा चाहिँ निगरानी गर्छ, वाचडग इन्स्टिट्युसन्सहरू हुन् र त्यसलाई चाहिँ त्यसमा चाहिँ एउटा चाहिँ हाई कन्स्टिट्युसनल फङ्सनरिजहरू प्रधानमन्त्री अपोजिसन लिडर सभामुख लगायत सबैको चाहिँ त्यहाँ सहभागितामा राष्ट्रले पत्याएका व्यक्तिहरू हाम्रो व्यक्ति होइन राम्रो व्यक्तिहरू हाई इन्टिग्रिटी भएका व्यक्तिहरू उच्च नैतिक चरित्र भएका व्यक्तिहरू चाहिँ नियुक्त हुन सक्छन्। अब यो यो चाहिँ बालेनजीले किन गर्नुभयो ठ्याक्कै ओली जस्तो, किनभने ओलीजीले पनि स्टेट क्याप्चर गर्न खोज्नु हो, अहिले बालेनजीले पनि यो स्टेट क्याप्चरिङको एजेन्डा अन्तर्गत उहाँले यो संवैधानिक पदाधिकारी सम्बन्धी
19: यो अध्यादेश ल्याउनु भएको छ. उहाँको पनि चाहिँ के छ भने यो संवैधानिक अङ्गहरूलाई उहाँ कब्जा गर्न चाहनुहुन्छ, उहाँ चाहिँ स्टेटलाई कब्जा गर्न चाहनुहुन्छ. यो भनेको अलोकतान्त्रिक हो, यो भनेको संविधानलाई इरेपरेबल लस, यसले चाहिँ संविधानमा आफ्नै क्षति पुर्याउन गइरहेको छ. यसले संविधानको शक्ति सन्तुलनलाई परिवर्तन गर्न गइरहेको छ. यसले के गर्न गइरहेको छ भने जति पनि यो वाचडग इन्स्टिट्युसनहरू हुन्, संवैधानिक निकायहरू हुन्, त्यसलाई उनीहरूले वाचडग होइन ल्यापटग, त्यसलाई त्यसलाई चाहिँ पाल्तु कुकुर बनाउँदै हुनुहुन्छ. आफ्ना कार्यकर्ताहरू त्यहाँ भर्ना गर्न खोज्दै हुनुहुन्छ, आफ्ना लोयलिस्टहरू भर्ना गर्न खोज्दै हुनुहुन्छ. त्यस कारण यो चाहिँ एउटा खतरनाक कुरा छ, किनभने यसले के गर्छ भने एकचोटि मृत्यु भएपछि छ वर्षसम्म रहन्छ हेर्नुहोस् र त्यसबाट के हुन्छ. अनि सर्वोच्च अदालतको अहिले प्रधान न्यायाधीशको नियुक्तिको कुरा पनि छ, त्यहाँ पनि रोल क्रम मिचिने कुरा आइरहेको छ, त्यो पनि खतरनाक छ. अब अदालत पनि मा पनि तोडफोड हुने भयो, संवैधानिक निकायहरू पनि चाहिँ के छ भने आफ्ना लोयलिस्टहरू आफ्ना मान्छेहरू नियुक्त हुने भयो. त्यही गेम प्लान अन्तर्गत यो चाहिँ अध्यादेश भने यो के होइन, शान्तिको कुरा हो, यो गरे हुन्छ भन्ने कुरा होइन. राष्ट्रपति महोदयले अहिले जुन यो संवैधानिक पदाधिकारीको जुन होल्ड गर्नुभएको छ, मेरो विचारमा राष्ट्रपति महोदयले उहाँले चाहिँ के छ भने यो आखिर संविधानको रक्षक त हो नि, उहाँ अध्यादेश मार्फत संविधानै संशोधन गरी अध्यादेश ल्याउन थाल्यो भने अनि उहाँले रोक्नु पर्यो कि परेन, अनि उहाँको त्यो ड्युटी हो कि होइन. उहाँ चाहिँ संविधानको एउटा पालनकर्ता हो, संरक्षणकर्ता हो, हिज गार्जियन अफ द कन्स्टिट्युसन. अनि उहाँले चाहिँ ठुलो ठुलो हेर्न मिल्छ, त्यसलाई क्लियर गर्न मिल्छ, अध्यादेशबाट चाहिँ मार्फत संविधान संशोधन गरिदिने, संविधानका चाहिँ शक्ति सन्तुलनका प्रावधान किन संवैधानिक पदाधिकारीलाई नियुक्त गर्नको लागि संविधानको धारा 284 क्रिएट गरियो. संविधानको मकसद के हो, संविधानको प्रयोजन के हो, त्यो 284 के गर्यो भने किन संविधानका हाई कन्स्टिट्युसनल फङ्सनरीहरूलाई त्यो एपोइन्टमेन्ट प्रोसेसमा चाहिँ किन इङ्गेज गर्ने व्यवस्था गरियो. त्यसमा सभामुख पनि राखिएको छ, लिडर अफ अपोजिसन पनि राखिएको छ, किन राखिएको छ, किनभने चाहिँ के छ भने सरकारले स्वेच्छाचारी ढङ्गले यी चाहिँ इन्स्टिट्युसन्सहरूमा चाहिँ जथाभावी नियुक्ति गर्न नपाओस्, त्यसको चाहिँ म्यासिभ चाहिँ स्क्रुटनी होस्, त्यसमा चाहिँ के छ भने राष्ट्रले का आउटस्ट्यान्डिङ पर्सनालिटिजहरू जो जसको चाहिँ एउटा ट्र्याक रेकर्ड छ हो, त्यस्ता पर्सनालिटिजहरू एउटा सहमति आधारमा, यहाँ यो चाहिँ के छ भने संवैधानिक पदाधिकारीहरूको नियुक्ति बहुमतीय आधारमा गर्ने नै होइन, त्यो भनेको चाहिँ के छ भने एउटा कन्सेन्ससको आधारमा, सहमतिको आधारमा बेस्ट एन्ड एबलेस्ट व्यक्तिहरूलाई गर्ने हो
18: छलफल गर्ने छौं.
19: चाहिँ अहिले यो रुल अफ गेम नै चेन्ज गर्ने गरी यो चाहिँ अध्यादेशद्वारा चाहिँ संविधानका प्रावधानहरूलाई निष्क्रिय गर्ने गरी, हाइजेक गर्ने गरी जुन क्रियाकलाप गरिरहेछ, यो क्रियाकलाप चाहिँ स्वीकार योग्य हुन सक्दैन.
18: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार,
19: थ्याङ्क यू सो मच फर इन भाइ.
18: हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी. आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु. नमस्कार.
20: स्वदेश टाइम चेक यस समय सूचकका साथमा
21: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053.
22: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556 4394 440, 4394 580 र 98 5570 2640.
23: It's 7 o'clock. अहिले 7 बजे को छ.
24: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको.
25: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
26: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

0: माडी स्थित बगोडा अस्पतालमा दुई दिने एकीकृत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन, माडीमा साहित्यिक सांस्कृतिक तथा सुबे साधन प्रदान कार्यक्रम सम्पन्न, माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न, अब आउँदो मंगलबार वडा नम्बर 8 र बिहिबार नगर कार्यपालिकाको सुनवाई सञ्चालन हुने। जीवनज्योति नेपाल नामको संस्थाले माडीको बरुवामा खाद्यान्न र स्टेसनरी सामग्री वितरित, राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी, र नेकपाले आगामी मंसिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने, सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको कांग्रेसको आरोप। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा माडी स्थित बगोडा अस्पतालमा दुई दिने एकीकृत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन शुरू भएको छ। प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख अभिभावकत्व तथा प्रदेश सभा सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्यमा आयोजित शिविरमा माडी नगरपालिकाका प्रमुख तारकुमारी काजी महतो, बकुलहर रत्नगर अस्पतालका निमित्त निर्देशक डाक्टर अङ्कुर पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे लगायत स्वास्थ्य कर्मी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शिविरमा गुन्जमान अस्पताल, बगोडा अस्पताल, मौलकालिका अस्पताल, पुष्पाञ्जली अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाबाट आएका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। मनोसामाजिक समस्या, नशा सम्बन्धी, हाड जोर्ने, स्त्री रोग, छाला रोग लगायत विभिन्न रोगका बिरामीलाई निशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ। सांस्कृतिक प्रतिष्ठान नेपाल भरतपुर चितौन र माडी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा माडीमा साहित्यिक सांस्कृतिक तथा शुभेच्छा आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। माडी नगरपालिका नौ बगे स्थित दुरा सांस्कृतिक भवनमा आयोजित उक्त कार्यक्रममा साहित्य, कला र संस्कृतिका विविध आयामहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमका सभाध्यक्ष भाषा कला तथा सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक तथा अध्यक्ष एवं समालोचक डाक्टर एकनारायण पौडेल रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा माडी नगरपालिका के नगर प्रमुख तारकुमारी काजी महतोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा भरतपुर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण खनाल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो। स्वागत मन्तव्य राख्दै माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सापकोटाले भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रबन्धनका लागि संस्थागत सहकार्य आवश्यक रहेको जनाउनुभयो। उहाँले माडीको मौलिक पहिचान जोगाउँदै नयाँ पुस्तामा साहित्यिक चेतना विकास गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा राख्नुभयो। प्रमुख अतिथि नगर प्रमुख महतोले माडीको समग्र विकासमा भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्थानीय सरकारले यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। विद्धत शुभेच्छा प्रवचन दिँदै नारायण खनालले भाषा र वाङ्गीमयको विकास बिना समाजको भौतिक उन्नति सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले दुई प्रतिष्ठानबीचको सहकार्यले माडी क्षेत्रमा साहित्यिक जागरण, अनुसन्धान र सृजनात्मक अभ्यासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा एलबी छेत्री, प्रकाश सापागाई, धनेश्वर भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो। कवि भुवन खड्काले कविता वाचन गर्नुभएको थियो भने प्रवीण भण्डारीले गजल प्रस्तुत गर्नुभएको थियो। यसै गरी गन्धर्व लोकभाका तथा दुरा र थारू समुदायका सांस्कृतिक प्रस्तुति समावेश गरिनुका साथै माडीको सांस्कृतिक विविधता झल्काइएको थियो। कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रशंसापत्र पनि प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा धनेश्वर भट्टराईले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने सभाध्यक्ष डाक्टर एकनारायण पौडेलले समापन मन्तव्य सहित कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो। नगर कार्यपालिकादेखि एउटा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा शुरूआत भएको सो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमानशुलामा सञ्चालन भएको थियो। अब आउँदो मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगरपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। माडीको बजारमा मुख्य कार्यालय रही हाल पूर्वी चितवनको रत्नगरबाट सञ्चालित जीवनज्योति नेपाल नामको संस्थाले माडीमा खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरेको छ। प्रत्येक महिना 10 जना अपाङ्ग वा अशक्त व्यक्तिको परिवारलाई खाद्य सामग्री र 10 जना विपन्न बाल बालिकाहरूलाई स्टेसनरी सामग्री वितरणको निरन्तरतामा यसपटक 7 पटक माडीमा सो सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। स्वदेशी तथा विदेशी दात्रिणी व्यक्तिहरूबाट संकलित सहयोग रकमबाट चितवन जिल्लाका विभिन्न स्थानमा मासिक रूपमा सहयोग हस्तान्तरण गर्ने गरिएको र अर्को महिना माडीकी हनुमान झोला क्षेत्रमा सहयोग सामग्री वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष कुलबहादुर बियोगीले जनाउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 ती अध्यादेशहरू जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साखेका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति पौडेलले यसअघि सहकारी र खरिद सम्बन्धी अध्यादेश पनि जारी गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गर्नुभएको छ। अध्यादेश अनुसार विभिन्न 110 कानूनहरू परिमार्जन हुनेछन्, जसबाट विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी 1534 सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी 2083 साल मङ्सिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्य संयोजन समितिको बैठकले यसो निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई लक्षित गर्दै असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसै गरी भदौ 15 गते वडाभित्र वडा तहका अधिवेशन सम्पन्न गर्ने, भदौ 16 गतेदेखि मसान्तसम्म पालिका तहका अधिवेशन गर्ने निर्णय गरेको छ। असोज मसान्तभित्र जिल्ला तहका तथा कार्तिक 15 गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको छ। यसबाहेक नेकपाको अर्को बैठकले आगामी जेठ शान्तभित्र सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने तय गरेको जनाइएको छ। यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको छ। नेपाल पत्रकार महासङ्घका अनुसार मे 4 2025 30 अप्रेल 2026 गरिएको अध्ययन विवरणमा 131 प्रेस स्वतन्त्रता हननका घटना भएका हुन्। गत वर्ष सोही अवधिमा 73 यस्ता घटना भएका थिए। महासङ्घका अध्यक्ष निर्मला शर्माले तुलनात्मक विश्लेषण गर्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको पाइएको बताउनुभयो। काठमाडौँ उपत्यकाका नदीकिनारमा रहेका अनाधिकृत घरहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारहरूको व्यवस्थापन विवरण संकलन र स्वास्थ्य परीक्षण अगाडि बढाएको छ। शिविरमा हिजो मात्र उपत्यकाका विभिन्न ठाउँबाट आएका झण्डै 260 सुकुम्बासी परिवारले आफ्नो विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गर्ने परिवारको संख्या 570 पुगेको छ। विद्युत्पीडन विरुद्ध सङ्घर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी बस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक सङ्घर्ष गर्ने जनाएको छ। अखिल नेपाल सुकुम्बासी सङ्घले सरकारी डोजर विरुद्ध गरेको आम हडतालमा सङ्घर्ष समितिका संयोजक मातृका अधिकारीले ऐक्यबद्धता जनाउनुभयो। आफूहरूले श्रमिक, किसान, साना तथा मध्यम व्यवसायी, उत्पीडित नेपाली जनताको साझा आवाज र न्यायका लागि सङ्घर्ष समिति बनाएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता विश्वराज आङदेम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको आरोप लगाउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङदेम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतंकका कारण मानिसको ज्यान समेत गएको बताउनुभयो। राज्य आतंकको प्राय बन्न नहुनेमा जोड़ दिँदै उहाँले सरकारलाई अभिभावक जस्तो बन्न र मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। र जिल्ला प्रहरी कार्यालय सल्यानको हाताभित्र भेटिएको बम निष्क्रिय पारिएको छ। कार्यालय परिसरमा प्रशिक्षण भवन निर्माणका लागि जग खने क्रममा 86 बम फेला परेका हुन्। ती बमलाई शनिबार नेपाली सेनाको सहयोगमा निष्क्रिय पारिएको हो। भेटिएका बममध्ये 82 सकेट बम, 3 सुतली बम र 1 थान बोतल बम रहेका थिए। आज माडीको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 85% मापन गरिएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभाव बिहाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीस्थित बगोडा अस्पतालमा दुई दिने एकीकृत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन। माडीमा साहित्यिक, सांस्कृतिक तथा शुभेच्छा आदान प्रदान कार्यक्रम सम्पन्न। माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न। अब आउँदो मंगलबार वडा नम्बर 8 र बिहिबार नगरपालिकाको सुनवाई सञ्चालन हुने। जीवनज्योति नेपाल नामको संस्थाले माडीको बरुवामा खाद्यान्न र स्टेसनरी सामग्री वितरित। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी। नेपालले आगामी मंसिर 11-15 काठमाडौँमा महाधिवेशन आयोजना गर्ने। सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको काङ्ग्रेसको आरोप। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक बिहानको स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: नेपाली कङ्ग्रेस अहिले कुन अवस्थामा छ? किन नेपाली कङ्ग्रेस चाहिँ एक ढिक्का हुन सकिरहेको छैन? वैधानिक हिसाबले नेपाली कङ्ग्रेसले गगन थापा नेतृत्वलाई स्वीकार गर्न किन आनाकानी गरिरहेको हो यतिखेर?
2: सबैसँग वार्ता संवाद गरिराख्नु भएको छ। यसलाई कसरी एकता पत्र भएर लैजाने, सँगै हिँड्ने, कसरी पाटापन बनाउने भन्ने कुरा भोलि हुने कार्य सम्पादनको बैठकले पनि यसतर्फ मुखरित गर्छ भन्ने कुरामा हामी विश्वस्त
1: छौँ।
2: देशैभरि हाम्रो जन अभियान भनेर अत्यावधि अभियानमा हामी लागिरहेका
1: होइन, जन अभियान त देशैभरि जान्छ तर मुख्य जनहरूलाई चाहिँ साइड लाउने प्रयत्न हुँदैछ होइन?
2: कार्यक्रम पनि होइन, नेपाली काङ्ग्रेसभित्र सबैलाई मिलाएर लैजाने अबको दायित्व भनेको गगन थापाको नेतृत्वको कार्य समितिको हो। त्यही दायित्व र जिम्मेवारीलाई बोध गरेर आदरणीय पार्टी सभापतिले सबैका कुरा सुन्ने, संवाद गर्ने गर्नु भएको छ। र जो साथीहरू पनि अहिले विभिन्न विचार समूहको नाममा बैठकहरू आदरणीय नेतागणले गरिरहनु भएको छ, सबैको उद्देश्य भनेको नेपाली काङ्ग्रेसलाई बलियो बनाउने, आगामी चाहिँ 15 महाधिवेशन कसरी चाहिँ एकताबद्ध भएर जाने हो, त्यसलाई एकै ठाउँमा ल्याउनको लागि पहल कदमी भइरहेछ।
1: अहिले अहिलेको अवस्थामा त पूर्वबहादुर खड्का समूह त भनिसकेका छन् त 15 महाधिवेशन हामी मान्दैनौँ, अहिलेको नेतृत्वलाई मान्दैनौँ, हामी त्यो महाधिवेशनमा सहभागी हुँदैनौँ, यही नेतृत्वले चाहिँ महाधिवेशन गर्न सक्दैन भन्ने ढङ्गले उहाँ त प्रस्तुत भइसक्नु भएको छ नि त होइन? फेरि
2: होइन, अहिले अब भनिरहनु भएको छ, सबैलाई स्वागत छ, खुल्ला छ। नेपाली काङ्ग्रेसको विरेत राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध आदरणीय नेतागण सबैले यही नेपाली काङ्ग्रेसभित्र अगाडि बढ्नुपर्ने त्यो परिस्थिति पनि छ। अर्कोतर्फ उहाँहरूले संवाद र वार्ता गर्नुपर्छ भन्नुभएको छ, आदरणीय सभापतिले त्यो ढोका पनि बन्द गर्नु भएको छैन। संवादले कुन दिशा लिएको छ, कता मोडमा गएको छ, भोलि कार्य समितिमा छलफल हुन्छ।
1: तर आज चाहिँ कङ्ग्रेसलाई एक ढिक्का भयो, नेतृत्वले अलिकति उदासीनता देखायो भन्ने खालको विषयहरू पनि आइरहेका छन्। नेतृत्व जुन ढङ्गले सक्रिय हुनुपर्ने हो, नेतृत्वले नै आन्तरिक रूपमा चाहिँ प्लान गर्दैछ भन्ने खालको विषय पनि आइरहेछ हो।
2: होइन, नेतृत्व सक्रिय हुनुहुन्छ, सक्रिय रूपमा नै संवाद भइरहेछ, सबै कुरा सुन्ने, यसलाई निर्मूल गर्नको गर्ने तर्फ दिशातर्फ मुखरित छ। मलाई लाग्छ भोलि चाहिँ छलफल हुन्छ यो के भइरहेको छ भन्ने कुरा सभापतिले पनि त समितिमा जानकारी गराउनुहुन्छ नि त।
1: होइन, सभापतिजी त सक्रिय हुनुहुन्छ, तर चाहिँ निवर्तमान उपसभापतिजीहरू, निवर्तमान नेताहरूले चाहिँ आखिर सम्मानजनक उपस्थिति भनेर के भन्न खोज्नु भएको उहाँहरूको चाहिँ, उहाँलाई चाहिँ कसरी मिलाउन सकिन्छ अहिलेको अवस्थामा?
2: अब यो यसको बारेमा विभिन्न कोडबाट भोलि छलफल हुन्छ, कसरी लैजाने त, कसरी समेट्ने, समेट्नु पर्ने दायित्व पनि यही केन्द्रीय कार्य समितिको छ,
1: अध्यक्ष मण्डल बन्छ,
2: कसरी लैजाने भन्ने कुराको छलफल हुन बाँकी छ, अनौपचारिकहरू छलफल भइरहेको छन् त्यसै आकारले।
1: अध्यक्ष मण्डल सम्भव छ त यो अवस्थामा नेपाली कङ्ग्रेसको?
2: सम्भव छैन,
1: उहाँहरूले त अध्यक्ष मण्डलदेखि लिएर चाहिँ सम्मानजनक उपस्थिति माग्नु भएको छ होइन?
2: अब यस कारणले गर्दा यो कसरी जाने भन्ने कुरामा छलफलै भएको छैन, यो सबै कोडमा छलफल हो।
1: अब भालिन सरकारले जुन किसिमले अध्यादेश राष्ट्रपतिका सिफारिस गर्यो र त्यो अध्यादेश उहाँ राष्ट्रपतिज्यूले जारी पनि गरिसक्नु भएको छ, दुईवटा मात्र होल्डमा राख्नु भएको छ उहाँले, संवैधानिक परिषद सम्बन्धी र अर्को अध्यादेशलाई एकैपटक करिब करिब
2: भन्ने मात्रै नेपाली कांग्रेसको धारणा हो। मलाई पनि बाधा अवरोधै थिएन किन अध्यादेश मार्फत सरकारी अगाडि बढ्यो भन्ने कुराको प्रश्न, यो हामीले पनि उठाएको सवाल हो। तर आज चाहिँ राष्ट्रपतिले प्रमाणीकरण गरेर आइसकेपछि एउटा नयाँ अध्यायमा बहुमत प्राप्त सरकारले सबैलाई पदमुक्त गरेर नयाँ ढङ्गले अगाडि लाग्छ भने यसलाई विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने मैले देख्दिनँ।
1: जुन ढङ्गले चाहिँ सरकार अगाडि बढ्या छ त्यसमा चाहिँ तपाईँ

0: बाटोमा जाने कुरा संवैधानिक परिषदमा चाहिँ करिब करिब तीनजनाले नै निर्णय गरेर न्यायाधीश नियुक्ति गराउने विषयमा चाहिँ जुन ढङ्गले अगाडि बढाएको छ, यसमा चाहिँ तपाईँहरूको चाहिँ के छ धारणा?
1: हामीले यो संसदीय दलले पनि यसबारेमा आफ्ना धारणा सार्वजनिक गरिसकेका छ। संवैधानिक परिषदमा नियुक्ति गर्नको लागि यसमै परिवर्तन गरेर अध्यादेश मार्फत जुन ल्याइराखेका छ होइन, यो त्यो बाटोमा सरकार हिँडिरहेको छैन, त्यसलाई चाहिँ हामीले ध्यान आकर्षण गराएको छौँ। सरकार अब यो अध्यादेश लिएर अगाडि बढिरहेको छ भने उहाँको पूर्ण बहुमत छ, अर्कोतर्फ अध्यादेश मार्फत अगाडि आउनु भएको छ। अब हामीले यो बाधा व्यवधान भन्दा पनि सरकारले जुन अपनाइरहेको छ शैली, यो शैली चाहिँ ठिक देखिया छैन।
0: अहिले सरकारले चाहिँ अब सुकुम्बासी व्यवस्थापन गर्ने होइन, अतिक्रमित घर टहराहरू हटाउने, अव्यवस्थित बसोबासीहरूलाई चाहिँ हटाउने, यहाँ त यस्तो पनि देखिएको छ कि मालपोतमा समेत दर्ता भएर पूर्जा समेत वितरण भइसकेका त्यस्ता घरहरू होइन, जहाँ चाहिँ राज्यका कुनै निकाय मालपोतका कर्मचारीहरूदेखि लिएर बिचौलिया दलाल नमिलेर चाहिँ त्यो सम्भव नहुने एउटा कतिपय जग्गाहरू चाहिँ त्यस्ता पनि भेटिएका छन्। यसमा सरकार निर्मम भएर लागेको विषयलाई चाहिँ यहाँहरूको चाहिँ के छ त, यो ठिक हो सरकारलाई जुन
1: सुकुम्बासी समस्या चाहिँ लामो समयदेखि बल्झिएको समस्या हो, यसलाई स्थायी रूपमा समाधान गर्नुपर्ने आजको आवश्यकता हो। तर आज के छ भनेपछि देशव्यापी रूपमा बुझ्दै गर्दा जाँदै गर्दा जुन यो सरकारले पहिला लागत तयार गर्नु पर्थ्यो, कुन सकली हो कुन नक्कली हो, तपाईँले भने जस्तो कतिले चाहिँ अहिले चाहिँ लाल पूर्जा पनि पाइसकेका छन् होइन, तिनीहरू पनि हटिरहेका छन्, एउटा बिचल्ली यो एउटा अप्ठ्यारो परिस्थिति, यो डोजर चल्दै गर्दा आत्महत्या गर्नुपर्ने परिस्थिति, जुन ती पनि त नागरिक हुने, ती पनि नेपाली हुने, जुन बिचल्ली भएको छ नि, लागत तयार गर्नु पर्यो, कति असली छन् कति नक्कली छन्, जुन असली सुकुम्बासी हो तिनलाई व्यवस्थापन होइन त्यो खालको व्यवस्थापन नगरिकन एकैचोटि कदम चाल्दै गर्दा जनता बिचल्लीमा छन्, मारमा छन्, आत्महत्या सस्तो गरेको परिस्थिति छ। सरकार किन सुनिरहेको छैन यो कुरा चाहिँ नेपाली काङ्ग्रेसले जोरदार रूपमा उठाएको छ, तर त्यही सुकुम्बासी समस्याको समाधान चाहिँ गर्नुपर्ने आज कागज
0: होइन। तर चाहिँ सरकारले त भनिसकेका छन् त होइन, हिजोदेखि नै भन्दै आएको थियो, काठमाडौँ महानगरपालिकामा मेयर हुँदै गर्दाखेरि पनि तपाईँले शाहले सुकुम्बासी समस्या समाधान गर्नका निम्ति जुन किसिमको तदारू अतिक्रमित जग्गाहरूमा रहेका घटौरा भत्काउने काम होइन उहाँहरूले चाहिँ उत्तिकेर गर्नुभएको थियो। अहिले त पटक पटक भन्दा पनि नसुनेको कारणले गर्दाखेरि यो एक्सन चाल्नु पर्यो हो, यो सिधै अपरेसनतिर जानु पर्यो हो भन्ने छ क्या उहाँहरूको?
1: होइन, यो त मैले अघि नै भनिसकेँ नि, समस्या समाधान गर्नु हुँदैन हामी भनिरहेको छैनौँ। समस्याको समाधान गर्नु गर्दै गर्दा कति छन् त देशभरि त्यसरी बसोबास गर्नेहरू, कति छन् त सुकुम्बासीहरू? सरकार त जातामा चल्न खोज्छ नि, सरकार प्रविधि मैत्री छ भन्छन्, सरकार नयाँ युगको छ भन्छन्, नयाँ युगले चाहिँ जनताको आवाज सुन्ने कति छन् भन्ने आँकडा खै त लागत खै त्यो अनुसार हिँडौँ भन्ने
0: सरकार एक्सनमा छ क्या यतिखेर डाक्टर साहब? सरकारले त सबै लगत संकलन गरेको छ, सरकारले को कहाँ कसरी बस्या छ भन्ने कुरा उसँग रेकर्ड छ क्या? त्यसपछि उसले धमाधम काम थाल्यो होइन,
1: रेकर्ड छ भने चाहिँ सरकारले त्यो अनुसार हिँडोस्, तर चाहिँ यो जुन जनताको बिचली चाहिँ नहोस्, जुन सुकुम्बासी हुन् तिनले चाहिँ बसोबास पाउन्, जग्गा पाउन्, लालपुर्जा
0: पाउन्, वास्तविक सुकुम्बासीहरूलाई त सरकारले व्यवस्थापन गर्नुपर्छ होइन, राहत दिनुपर्छ। तर हुकुम्बासीहरू धेरै रहेछन् नि त डाक्टर साहब, हिजोका राज्य सञ्चालकहरूले होइन, राज्य सञ्चालकहरूले हिजोका राजनीति दलले चाहिँ ब्यालेट बक्स मात्रै बनाएको रहेछ नि त होइन सुकुम्बासी बस्तीहरूलाई।
1: अब हिजोका र आजका भन्दा पनि कति सुकुम्बासी हुन् कति हुकुम्बासी हुन् भन्ने कुरा चाहिँ सरकारले लागत तयार गरेका छ भने त्यही अनुसारको आउनु पर्ने हो। तर तपाईँ देखिरहनु भएको छ नि त, जनताको बिचल्ली भएका छन्, कतिदेखि रोइरहेका छन्, कोही आत्महत्या गरेका छन् होइन, त्यो आवाजलाई पनि यथार्थ रूपमा जनताले चाहिँ जनताको अभिभावकको ग्रहण गरेर यस समस्याको स्थायी समाधान चाहिँ गर्नुपर्छ।
0: हिजोका सरकारहरूले चाहिँ त्यसलाई भोट ब्याङ्क बनायो होइन सुकुम्बासी बस्तीहरूलाई,
1: सुकुम्बासी बस्ती त समस्या समाधान त गर्नुपर्छ त नेपाली काङ्ग्रेसले पनि भनिरहेछ, हामीले पनि पहिला गरेको प्रयास हो, सार्थक हुन सकेन, यो सरकारले गरिरहेछ, तर यथार्थ रूपमा के हो भन्ने कुराको सबै कुरा तयारी गरेर सरकार अगाडि जानु पर्यो। कि सरकार एकाङ्क्षी ढङ्गले चाहिँ डोजर आतङ्क मात्रै मचाउनु भएन, तर चाहिँ लागत तयार
0: गर्नुपर्छ।
1: नेपाली काङ्ग्रेसले त भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेका छन्, 46 साल

0: काम गर्ने कर्मचारी उच्च पदस्थमा पुग्ने नेताहरू जो जो हुनुहुन्छ सबैको सम्पत्ति छानबिन हुनुपर्छ भनेर छन् हामीले भ्रष्टाचारका जति पनि फाइल र काण्ड छन् खोल्नुपर्छ भनेर हामीले घोषणा पत्रमा पनि ल्याएका छौँ नेपाली काङ्ग्रेसको अहिले केन्द्रीय कार्य समितिले पनि निर्णय गरेको छ यो स्वागत
1: होइन भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ कानुनी कडकडामा ब्याउनु पर्छ भनेर पार्टी निर्मम भन्छ होइन कङ्ग्रेस पनि
0: यो त निर्णय गरिसकेका छौँ हामीले यसमा दुविधै नै छैन यो हाम्रो निर्णय पनि हो घोषणा पत्रमा हामीले ल्याएको कुरा पनि हो
1: तर अहिले राजनीतिक कुटनीतिक हिसाबले परराष्ट्रको हिसाबले चाहिँ हामी कुन अवस्थामा छौँ यतिखेर मध्य पूर्वमा तनावै छ होइन इरान अमेरिका इजरायलको चाहिँ तनाव अझै पनि मत्थर हुन सकेका छैन बजारमा महँगी छ घरमा चुल्हाहरू चाहिँ महँगिएका छन् अहिले यसको बारेमा चाहिँ सरकारको अब अहिले तत्कालै विरोध गरिहाल्नु अवस्था पर्ने अवस्था त नहोला किनभने यो चाहिँ विश्वव्यापी रूपमा एक किसिमको तनाव छ तर पनि परराष्ट्रको हिसाबले कूटनीतिक हिसाबले सामरिक हिसाबले भू राजनैतिक हिसाबले चाहिँ हामी ठिक ठाउँमा छौँ डाक्टर
0: तपाईँले भने जस्तो अहिलेको मिडल इस्ट स्टिलको समस्या अब यो इजरायलको नेपाली त्यहाँ मध्य पूर्वमा बिचलीमा छन् अरू फर्किन सकिरहेका छैनन् यो अवस्थामा सरकारले चाहिँ कसरी यसलाई नेपालीलाई चाहिँ आफ्नो घर सुरक्षित फर्काउने फर्केर आइसकेका तिनीहरूलाई पनि दिनको शीघ्र परिवर्तित प्रयोग गर्ने एकातर्फ तपाईँले देखिरहनु भएको छ पेट्रोलियमको पदार्थ महँगा छ नेपालीले सधैँ बाल्ने चुलो ग्यास महँगी आकाशिएको छ आम्दानी छैन अवस्था विकराल अवस्थामा छ जनतालाई बिहान के खायो बेलुका के खाउँको परिस्थिति छ त्यसतर्फ पनि ध्यान दिएर कसरी लैजाने भन्ने कुरामा पनि जनताको जनजीवन जुन भए एउटा अप्ठ्यारो परिस्थितिमा छ त्यसको जनताको चाहिँ जीवनशैलीलाई उकास राख्नलाई सरकारले ध्यान दिनुपर्ने त्यो चाहिँ देखिरहेको छ
1: होइन तपाईँहरू त यति कमजोर भन्नुभयो नि प्रतिपक्षी त सरकारलाई त हाइसन्चो छ तपाईँहरूको आन्तरिक मतभेद छ सरकार आफ्नो गतिमा अगाडि बढिरहेको छ होइन
0: होइन आन्तरिक मतभेदको कुरा होइन नेपाली काङ्ग्रेस सत्य भएर आएको छ प्रतिपक्षीय दलको नेताले पनि सवाल उठाउनु भएको छ काङ्ग्रेस चाहिँ कमजोर हुने भन्ने कुरै आउँदैन कि यत्रो परिवर्तन
1: धेरै कमजोर छ नि त
0: लागि उभिएको नेपाली काङ्ग्रेस भित्र आन्तरिक जीवनभित्र हाम्रा कोही छन् विशेषमा अधिवेशन भएर हामी आएका छौँ कोही नियमित भनेका छौँ सबैलाई मिलाउने मियो भनेको 15 अधिवेशन हो त्यसलाई पनि समेटेर कसरी लैजाने भनेर यो आन्तरिक जीवनभित्र देखा परेको उत्पन्न परिस्थिति हो कि यसले राष्ट्रिय जीवनमा असर हामी सशक्त छौँ जनताको पक्षमा छौँ सरकार के गरिरहेछ
1: हस् डाक्टर साहब यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसकी नेत्री डाक्टर डिला सङ्ग्रौला अनि श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: वर्तमान राजनीतिक घटनाक्रम बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नागरिक शक्ति नेपालका अध्यक्ष एवं राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठी। राष्ट्रियताको पक्षमा वकालत गर्दै आउनुभएका त्रिपाठी राज संस्था पुनस्थापना अभियानमा पनि जोडिनु भएको छ। आउनुहोस् सुरु गरौं देवप्रकाश त्रिपाठीसँग जनता जान्न चाहन्छन्। देवप्रकाश त्रिपाठी जनता जान्न चाहन्छन्, स्वागत छ।
3: धन्यवाद छ ऋषिजी।
2: व्यक्तिहरू धेरै नेपालमा शक्तिको पुजारी छन्। सत्ता र शक्ति भनेपछि हुरुक्कै हुन्छन् अनि उनीहरूकै भक्तिगान गाउँछन्। तर देवप्रकाश त्रिपाठी चाहिँ अहिले प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गर्दै हुनुहुन्छ। महान बालेन्द्र शाह, त्यत्रो जनमत प्राप्त गरेर आउनुभएको व्यक्ति, किन यसो गर्नुभयो?
3: मेरो व्यक्ति विशेषमा विरोध र समर्थन भन्ने हुँदैन। सार्वजनिक जिम्मेवारी लिने मानिसको चाहिँ उसले गर्ने कामका आधारमा इस्यु बेस्ड हुन्छ मेरो आलोचना या समर्थन। म कुनै व्यक्ति विशेषको विरोधी छैन, व्यक्तिको भूमिकाको मात्रै म समर्थक या आलोचक हुन सक्छु। जहाँसम्म तपाईँले
2: बालेन्द्र शाहको विषयमा त सुरुदेखि नै अनुदार हुनुभयो नि, आक्रामक हिसाबले आउनुभयो,
3: त्यसका पछाडि कारण छ। त्यो सुरुको भूमिका, यो अहिले सरकारको नेतृत्व लिनुभन्दा अगाडि उहाँ जुन भूमिकामा हुनुहुन्थ्यो, जुन अवस्थामा हुनुहुन्थ्यो, मैले उहाँलाई बुझेसम्म उहाँको राजनीतिमा आगमन स्वाभाविक होइन, प्राकृतिक होइन, त्यो रहस्यमय छ। कतिपय कुरा बताउन सकिन्छ, कतिपय कुरा बताउन सकिँदैन।
2: उहाँले
3: लिनुभएको, उहाँले तालिम लिनुभएको विभिन्न विदेशी संस्थासँग सम्बन्धित, मुलुकसँग सम्बन्धित भएर उहाँले चाहिँ आफूलाई जोडेर काम गरिराख्नु भएको देखेको हुनाले, थाहा पाएको हुनाले,
2: विदेशी संस्थासँग जोडिएको काम गरेको, उनीहरूप्रति उत्तरदायी भएको, त्यस्तो प्रमाण छ तपाईँसँग?
3: उत्तरदायी भएको भन्न अहिले यतिको आधारमा भन्न मिल्दैन, तर उहाँको राजनीतिमा आगमन चाहिँ आफैमा रहस्यमय छ। जुन ढङ्गले उहाँलाई प्रमोट गरियो, उहाँको विगतको भूमिकालाई हेरेर मैले त्यसको आलोचना गरेका हुँ। आलोचना गर्नुको कारण अरू केही थिएन, त्यस्तो व्यक्ति विशेषको आलोचना मबाट भएको होइन, आवश्यक पनि छैन।
2: जनताले त उहाँहरूको पक्षमा कति धेरै मत दिए,
3: होइन, जनता
2: गरिदिए,
3: त्यसलाई मैले के भनेको छु र, जनताले दिएको मतलाई हामीले सकारात्मक रूपमै लिएका छौँ, लिनुपर्छ। तर जनताले मत दिएका कारणले मानिस सम्पूर्ण रूपमा योग्य हुन्छ भनेर मान्ने हो भने शेरबहादुर देउवा पनि पटक पटक जनताबाटै अनुमोदित हो, त्यस कारणले उहाँलाई पनि विरोध गर्नु भएन, होइन। जनताको मत कहीँ कहीँ अवस्थामा चाहिँ डाकुहरूले पनि जितेका छन्, जनताको मत पाएर भारतमा त चुनावै जितेका छन् कति डाकुहरूले। नेपालकै सन्दर्भमा पनि जनताको मत लिएर जित्नेहरू सबै योग्य, राम्रा, असल भन्ने होइन, तर यसरी बुझौँ, जहाँसम्म उहाँको सवाल छ, अहिले सरकारको नेतृत्व जसले गरिराख्नु भएको छ, उहाँ चाहिँ पृष्ठभूमि धेरै थाहा नभएको मानिस हो, उहाँलाई धेरैले राम्रोसँग जान्दैनन्, चिन्दैनन्, बुझ्दैनन्। विभिन्न अफवाहहरू चलेको छ उहाँका बारेमा, अफवाहको आधारमा सकारात्मक या नकारात्मक दुवै चलेको छ, त्यस आधारमा मानिसहरूले धारणा बनाएका छन्। विगतमा के हुन्थ्यो भने ऋषिजी, पहिले पहिले तपाईँले हेर्नुभयो भनेदेखि 30-40 वर्षदेखि मानिसहरू राजनीतिमा हुन्थे, लागि पर्थे, लडाइँ लड्थे, एउटा विचारको लागि, एउटा कजको लागि। यो मानिस को हो भन्यो भने उसको पुरा विवरण थाहा हुन्थ्यो। जस्तै तपाईँलाई 30 वर्ष लामो पञ्चायती व्यवस्था ढलेपछि यो राज्य कसले सम्हाल्छ भन्ने विषयमा जनतामा कुनै भ्रम थिएन र यी सम्हाल्नेहरू को हुन् भन्ने पनि भ्रम थिएन, मतलब कुनै कन्फ्युजन थिएन मानिसमा। तर अहिले आएका मानिसहरूको कुरा गर्नुहुन्छ भने सबै एलियन हुन्, सबै एलियन हुन्, यो सरकारै एलियनको सरकार भन्दा हुन्छ, किनभने कसरी चिनेको छैन। अब त्यो त सरकारमै जानेहरूले नचिने रहेछन्, दुई दुई दुईजना त मन्त्री नै हट्नु पर्यो होइन, किनभने जसले मन्त्री बनायो बनाउने मान्छे
2: पपुलिस्ट पनि भन्छ
3: होइन, जसले मन्त्री बनायो बनाउने मान्छेले पनि नचिने मान्छे रहेछन्, भनेपछि जनताले त चिनेकै छैन। एउटा वेब हो यो, चाहिँ अल्गोरिदमको प्रभाव पनि भनिन्छ, सोसल मिडियालाई म्याक्सिमम युटिलाइज गरेर आएको हुनाले मानिसहरू पात्रहरूको बारेमा अहिले पनि मानिसहरूले जान्दैनन् चिन्दैनन्, त्यस कारणले यो सरकार एलियनहरूको सरकार भएको हुनाले यसका बारेमा अहिले नै नराम्रो टिप्पणी गर्नुपर्ने ठाउँ पनि छैन। अहिले गरिरहेका जुन कामहरू छ नि, प्रक्रिया नमिलेको होला, अलि हतार देखिएको होला, तर गर्नै पर्ने कामहरू पनि गरिराखेका छ।
2: अनि सरकारले धमाधम काम गरिरहेछ, एक्सन लिइरहेछ, जनताले वा वाई भनेर ताली बजाइरहेछन्, अनि तपाईँहरू जस्तो नागरिक समाजका व्यक्तिहरू चाहिँ बाहिर सरकारको खेदो खन्नुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गर्नुहुन्छ, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुहुन्छ।
3: सरकारको यो सरकारको हामीले आलोचना सुरु गरिसकेका छैनौँ। 100 दिनसम्म संसदभित्रका दलहरूले पर्खिन्छन्, पर्खेका छन्। हामीले पनि कोसिस गरेका छौँ कमसेकम हनिमुन पिरियडभरि यो सरकारलाई आलोचनात्मक दृष्टिकोण राखे पनि अहिले प्रकट नगर्ने भन्ने हो। त्यसैले अहिले त सुरुवाती दिनहरूमा गरेका कामहरू चाहिँ धेरै नकारात्मक छैनन्, तर प्रक्रिया नमिलेको, अलिकता अमानवीय जस्तो देखिएको, अलिकता अप्रजातान्त्रिक जस्तो देखिएको, अलिकता मानव अधिकारका कुराहरूलाई इग्नोर गर्न खोजेको देखिएको एउटा पाटो छ, र समाजको सबै सेक्टरलाई बिथोल्न खोजेको, सबै सेक्टरलाई चाहिँ चिड्याउन खोजेको, बिस्क्याउन खोजेको जस्तो शैलीमा काम गर्दाखेरि, राम्रै काम गर्दाखेरि पनि कहिलेकाहीँ त्यसले बुमर्याङ गर्छ।
2: त्यसो भए बालेन्द्र शाह इलेक्टेड अटोक्रेट भन्दै हुनुहुन्छ?
3: यसरी बुझ्नुपर्छ यसलाई, उहाँको कार्यशैलीहरू हेर्दाखेरि डेमोक्रेटिक भन्न मिल्दैन। उहाँको कार्यशैली, उहाँको व्यक्तिगत स्वभाव चरित्र हेर्दाखेरि, जस्तै उहाँ आफ्नै पार्टी, जुन पार्टीबाट संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नुभयो, त्यो पार्टीको बैठकमा जान चाहनुहुन्न, त्यो पार्टीका समेत सांसदहरूलाई भेट्न चाहनुहुन्न। अहिलेसम्म नेपालको इतिहासमा होइन, विश्वको इतिहासमा जहाँ संसदीय प्रजातन्त्र छ, संसदीय प्रजातन्त्र भएको मुलुकमा सांसदहरू जनताप्रति उत्तरदायी हुन्छन्, प्रधानमन्त्री सांसद, संसद र सांसदप्रति उत्तरदायी भएर काम गर्ने हो भने, सांसदहरूको विश्वास लिएर मात्रै कोही मान्छे संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सक्छ। विश्वको इतिहासमा पहिलो पटक सांसदहरूले भेट्दै नभेटेको, चिन्दै नचिनेको, सुनेका भरमा संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनु परेको अवस्था हो। यो चाहिँ नि यो एउटा चाहिँ नेपाली राजनीतिक इतिहासको त यो दुर्लभ घटना हुँदै हो। त्यसैले यो चरित्र के देखिन्छ भने, यसमा दुईवटा कुरा देखिन्छ। हेर्नुहोस्, एउटा चाहिँ उहाँमा त्यो आत्मविश्वास, यो सांसदहरूलाई मैले नभेटे पनि, कसैलाई मैले रेस्पेक्ट नदिए पनि, रेस्पोन्स नगरे पनि, म प्रधानमन्त्री बनिहाल्छु, म संसदीय दलको नेता बनिहाल्छु, मैले गर्नुपर्ने काम म गरिहाल्छु भन्ने कुराको जुन आत्मविश्वास भयो नि, त्यसको पछाडिको शक्ति के हो भन्ने एउटा प्रश्न।
2: उहाँले व्यक्तित्व नै त्यही अनुसारको निर्माण गर्नुभयो नि त, आफूलाई त्यसरी नै परिभाषित,
3: एउटा समय
2: त्यसरी नै प्रमाणित गर्न चाहनुभयो।
3: हैन, कोही व्यक्तिले त्यसरी आफैले एउटा व्यक्ति भनेको के हो, हरेक व्यक्तिका लिमिटेसन हुन्छन्। उहाँ कुनै अलौकिक मानिस होइन, अलौकिक प्राणी
2: व्यक्ति होइन, प्रवृत्ति हो, ब्रान्ड हो भन्न थालिसके,
3: अहिले मानिसले भन्दै गर्छन्, केही छैन। तर हामी यो चाहिँ अहिले नै धेरै ठुलो निष्कर्षमा पुगिहाल्नु पर्दैन, अलिकता समय पर्ख्यौँ न। कसैलाई पनि चिन्नको लागि तपाईँले विवाह गरेर ल्याएको श्रीमतीलाई चिन्न पनि तपाईँले केही समय लाग्छ, सँगै बसेर सँगै एउटै घरमा पनि भने, यो चिन्दै नचिनेका मानिसहरू आएर धनाधन सरकार चलाउनु थालिरहेछन् भनेपछि, हामीले अहिले नै यिनीहरूले नराम्रै काम गर्छन् भनेर पनि निष्कर्ष ननिकालौँ, यिनीहरू चाहिँ गजब राम्रो काम गर्छन्, यिनीहरू चाहिँ असल मानिसहरूको जत्था हो, जमात हो, टिम हो भनेर पनि अहिले नभनिहालौँ। नचिनिएका मानिसहरूको जमात भनेको एलियनहरूको जमात हो। त्यसैले यसलाई हामीले केही समय हेरिसकेपछि कामका आधारमा कार्य परिणामका आधारमा हामी मूल्याङ्कन गरौँला, त्यति बेला हामी भनौँला कि यी सरकारको नेतृत्व गर्ने व्यक्ति यी रहेछन्, यस्ता प्रकारका मानिस रहेछन् भन्ने समयले जवाब दिन्छ।
2: अहिले जसरी उहाँहरूले काम गरिरहनु भएको छ नि, सुकुम्बासी बस्ती हटाउनु भयो सहज हिसाबले,
3: हजुर
2: होइन, अध्यादेश ल्याउनु भयो, प्रक्रिया झन्झटिलो थियो विगतमा, त्यसलाई तोडेर फास्ट ट्र्याकबाट काम गर्नको लागि त्यसपछि राजनीतिक नियुक्तिहरू सबै खारेज गर्ने स्वागत योग्य छ नि होइन।
3: यसलाई यसरी बुझौँ, यो फरक फरक सन्दर्भलाई फरक फरक रूपमा हामीले बुझ्नुपर्छ। सुकुम्बासी हटाउने कुरा मुख्य कुरा होइन, राज्यले चाह्यो भने जसलाई जे पनि गर्न सक्छ, जे पनि गर्न सक्छ भन्दैमा जे पनि गर्ने हो र हामीले के बुझ्नुपर्छ भने ऋषिजी, यो राज्य भनेको प्राणी र प्रकृतिको रक्षाको लागि बनेको हो। प्राणी र प्रकृतिलाई उपेक्षा गर्ने राज्य चाहिँ त्यो दिगो हुँदैन, त्यो राज्यको औचित्य पनि रहँदैन। मानिस सुकुम्बासी हुन् या धनाढ्य हुन्, सबैको संरक्षण गर्ने दायित्व राज्यमा हुन्छ। सुकुम्बासी रहरले बनेको हो र मानिस बाध्यताले हो। यसमा पनि दुईटा कुरा यसलाई यसरी भनौ, नदी किनारमा अतिक्रमण गरेर बस्ने मानिसहरूको हकमा नदी किनारलाई सुरक्षित बनाउने एउटा पाटो भयो, सुकुम्बासीको व्यवस्थापन गर्ने भन्ने अर्को पाटो भयो, अनि यहाँ एकमुष्ट सुकुम्बासीलाई हटाउने भन्ने कुरा चाहिँ, हटाउने भन्ने कुरै गलत हो, सुकुम्बासीको व्यवस्थापन गर्ने कुरा चाहिँ मुख्य कुरा हो। नदी किनारबाट झिकेर सुरक्षित राम्रो ठाउँमा उहाँहरूलाई व्यवस्थापन गर्ने, त्यसको लागि 20 वर्षदेखि बसिराखेका थिए त्यहाँ मानिसहरू, उनीहरूलाई 20 महिना ढिला व्यवस्थापन गरेर पनि केही फरक पर्दैन।
2: उहाँहरूलाई उचित व्यवस्थापन गर्नको लागि त अपार्टमेन्ट नै व्यवस्था गरिसक्नु भन्नु,
3: यो बारे यो चाहिँ विवादास्पद कुरा छ। अपार्टमेन्ट कस्तो प्रकारको छ, त्यहाँ एउटा परिवार बस्न सक्छ कि सक्दैन, अपार्टमेन्ट मात्रै भएर तिनीहरू काम गर्न जाने वातावरण छ कि छैन, दूरी कति छ, त्यसैले यो धेरै फ्याक्टरले काम गर्छ। उहाँहरूलाई विभिन्न ठाउँमा जग्गा जमिन उपलब्ध गराएर, घडेरी उपलब्ध गराएर, राज्यले व्यवस्थापन गरेर, हातमा लाल पूर्जा थमाएर
2: होइन,
3: यसरी गर्ने होइन नि त, पहिला भत्काउने, पहिला बास उठाइदिने, त्यसपछि स्क्रिनिङ गर्ने हो र भने यो उल्टो भयो। त्यही भने गर्नुपर्ने काम गरेको हो, सुकुम्बासीको व्यवस्थापन गर्नै पर्थ्यो, सरकारले त्यो सोच बनाएको ठिक छ, तर जसरी गर्यो त्यो चाहिँ गलत हो,
2: काम विधि मिलेन भन्ने मात्रै हो,
3: विधि प्रक्रिया मिलेन, एकदम इनह्युमन भनेको अमानवीय ढङ्गले यसरी आफ्नै देशको जनतालाई जुन व्यवहार गरियो नि, यो कुनै प्रजातान्त्रिक सरकारले, प्रजातान्त्रिक चरित्रको व्यक्तिले यस्तो गर्न सक्दैन। एक यसमा यसलाई दुवै कोणबाट हेर्नुपर्छ, हामीले नगर्नुपर्ने काम गरे होइन फेरि, तर त्यो गर्नुपर्ने नाममा चाहिँ ज्यादती चाहिँ गर्न हुँदैन, त्यो भयो होइन, पहिलो कुरा। दोस्रो कुरा, करिब दुई तिहाई बहुमतको सरकार हो यो, दुई तिहाई बहुमतको होइन, दुई तिहाई बहुमत सांसदहरू संसदमा हुँदाखेरि पनि बोलाइसकेको संसद रोकेर, अधिवेशन रोकेर अध्यादेश मार्फत काम गर्ने कुरा आफैमा न्यायोचित होइन, राजनीतिक होइन, र यो चाहिँ संसदीय परम्परा भन्दा विपरीत छ।
2: तर अध्यादेश ल्याउने कुरा त संविधानमै निर्दिष्ट गरिएको छ नि
3: त, धारा
2: 114 अध्यादेशमा लेखिएको छ,
3: अध्यादेश ल्याउने
2: सरकारले चाहेको बेलामा ल्याउन सक्छ,
3: विशेष अवस्थामा ल्याउने हो त्यो, संसद बोलाएर
2: बहुमत हुँदाखेरि ल्याउन नपाउने, अल्पमत हुँदाखेरि ल्याउन नपाउने भनेर कहीँ लेखिएको छैन।
3: सुन्नुहोस्, त्यसलाई यसरी हुन्छ, त्यो संविधानमा लेखेका अक्षर र भावनाको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य कुरा हुन्छ। संविधानमा लेखेको छैन भन्ने आधारमा कतिपय कुराहरू गर्न पाइँदैन, वर्जित छ। अब तपाईँलाई भनौँ, यो विषयमा अध्यादेश भनेको अत्यन्त जरुरी निर्णय लिनुपर्ने भयो, संसद तत्काल बस्न सक्ने अवस्था छैन, बोलाइन सक्ने अवस्था छैन भने त्यस्तो अवस्थामा चाहिँ राज्यले, मतलब सरकारले चाहिँ अध्यादेश ल्याएर भए पनि काम गर्नुपर्छ,
2: संसदको
3: अधिवेशन बोलाइसकेको थियो त, अधिवेशन बोलाएर अध्यादेश ल्याउनको लागि स्थगित गर्ने काम भयो के होइन, त्यसैले अहिले अधिवेशन बोलाएरै संसदबाटै गर्न सक्ने अवस्था हुँदा हुँदै अध्यादेश ल्याइएको हुनाले नियतमा प्रश्न उठेको छ, यो प्रक्रिया मिल्या छैन।
2: अध्यादेश ल्याउन पाउने चाहिँ मन्त्री परिषदको अधिकार, मन्त्रीको अधिकार,
3: त्यो अधिकार छ, त्यो अधिकार छ, अधिकारको दुरुपयोग भयो, त्यस्तो दुरुपयोग गर्न हुँदैन।
2: भनेपछि यस्ता निर्णयहरू हुँदै गर्दाखेरि मुलुक कहाँ पुग्ला, यसले दीर्घकालीन असर चाहिँ कस्तो गर्ला?
3: हेर्नुहोस्, राजनीतिमा राम्रा कामहरू गरेकै कारणले मानिस राजनीतिमा टिक्न सक्छ भन्ने होइन। भीमसेन थापाले के गल्ती गरेका थिए र राष्ट्र बनाउनै खोजेका थिए, तर उनले धेरै नराम्रो परिणाम भोग्नु पर्यो, आत्महत्या गरेर मर्नुपर्ने अवस्था बन्यो, पारिवारिक रूपमै बदनामी भयो होइन। यस्तो धेरै घटनाहरू छन्, राम्रो काम गर्दा गर्दै पनि, गर्न खोज्दा खोज्दै पनि ढङ्ग नपुर्याएपछि त्यसको रिजल्ट चाहिँ राम्रो आउँदैन। अहिलेको सरकारले गर्न खोजेको काम पनि, अहिले गरिराखेका मध्ये कतिपय कामहरू गलत छैनन्, राम्रै कामहरू छन्, गर्नुपर्ने छ, तर ढङ्ग नपुर्याएर, प्रक्रिया नपुर्याएर ज्यादै नै हतारमा गर्न खोजियो, एकैचोटि सबै क्षेत्रलाई बिच्काउन खोजिएको छ। अब हेर्नुहोस् तपाईँ, म्यान पावरवालाहरूलाई बिच्काइएको छ, म्यान पावरवालाहरू करिब करिब ठप्प जस्तै छ, बिजनेसम्यानहरू हेर्नुभयो भनेदेखि अब यो सम्पत्ति शुद्धिकरणवाला ऐन आइसकेपछि पहिला के थियो, कुनै अर्को अपराधमा संलग्न भएको मुद्दा चलेपछि उसको सम्पत्ति पनि हेर्ने गरी सम्पत्ति शुद्धिकरण निकायलाई चाहिँ अधिकार दिएको थियो होइन। अब जसलाई पनि सम्पत्ति शुद्धिकरण मुद्दा लाउन सक्ने गरी अध्यादेश ल्याइसकेपछि सबै व्यापारी र व्यवसायीहरूमा चाहिँ आतंक फैलिएको छ, अब फैलिन सुरु हुन्छ अझै, त्यसै पनि पुँजी पलायन भइराखेको थियो, अब झन् त्यो चाहिँ क्रम चाहिँ बढेर
2: जान्छ। उद्योगी व्यवसायीहरू चाहिँ खुसी छन् नि त, फेरि
3: अब खुसी,
2: सरकारले चाहिँ विधि पद्धति प्रक्रिया सहज बनायो,
3: म भन्दैछु
2: होइन,
3: भन्दैछु,
2: झन् जटिलो प्रोसेसलाई चाहिँ सजिलो बनायो, वर्षौंदेखि अड्किएका फाइलहरू
3: पुरा गर्ने
2: हिसाबले पुराउने भयो,
3: यसलाई
2: कानुन पनि ल्यायो,
3: यसलाई पुरा गर्नु। म के भन्दैछु भने डिफ्रेन्ट सेक्टरलाई एकैचोटि बिस्कायो भन्ने कुरामा म आउँदैछु, यो विषयमा पनि जाउँला हामी। त्यो के हो भने विद्यार्थीहरूको युनियन सङ्गठित हुने व्यवस्थालाई खारेज गर्ने कुरा आयो, विद्यार्थी सेक्टर भड्कियो, भड्किराखेको
2: शिक्षामा राजनीति बन्द गर्ने
3: होइन,
2: उहाँहरूको भनाइ
3: सुन्नु न, शिक्षामा राजनीति बन्द गर्नलाई पहिला कहाँबाट सुरु गर्नु पर्यो भने नि, विभिन्न दूतावासहरूले सुरु गरेको युवा विद्यार्थीहरूलाई सङ्गठित गर्ने काम त्यहाँबाट चाहिँ सुरु गर्नु पऱ्यो क्या पहिला, होइन? हामीले के बुझेका छौँ भनेदेखि नेपालीहरूले खोलेको सङ्गठन चाहिँ स्कुल क्याम्पसमा बन्द गर्ने, अनि विदेशीहरूले खोल्ने नेटवर्क बनाउने कुरालाई चाहिँ प्रोत्साहन गर्ने कुरा चाहिँ कदापि जायज हुँदैन। पहिला सुरुवात कहाँबाट उहाँहरूले गर्नु पर्थ्यो भने विदेशी दूतावासहरूले कुनै पनि न्यून नाममा नेपाली युवा र विद्यार्थीहरूलाई सङ्गठित गर्ने काम गर्न पाइँदैन भनेर आउनु पर्थ्यो, त्यो भएको भए उच्च प्रशंसा हुन्थ्यो, पहिला त्यो गर्नु पर्थ्यो, त्यसपछि मात्रै अनि अरू विद्यार्थीहरूलाई सङ्गठन गर्ने मामिलामा अलिक व्यवस्थित गरिदिनु पर्थ्यो, दल पिछेको सङ्गठन बनाउन नदिएर विद्यार्थीहरूको हकहितको लागि एउटा सङ्गठन बनाउने भएर दिइदिएको भए फरक पर्दैन थियो होला, तर यो पनि मिलेन होइन। अर्को सेक्टर भड्किएको छ, अरू सेक्टर हेर्नुहुन्छ भने तपाईँको अब सुकुम्बासीहरू सबै अहिले भड्केको अवस्था छ, त्यो एउटा सेक्टर हो। त्यसपछि मैले विद्यार्थी भने, सुकुम्बासी भने,
2: भने अरू हजारभन्दा बढी व्यक्तिहरू जो जसले राजनीतिक नियुक्ति लिएका थिए नि उनीहरूको नियुक्ति खारेज गर्ने, त्यो त शुद्धिकरणको बाटो होला नि, होइन?
3: शुद्धिकरण भन्दा पनि त्यो ठाउँमा शुद्धिकरण हो कि होइन भन्ने चाहिँ भोलि नियुक्ति कसरी हुन्छन् भन्ने कुरामा भर पर्छ। यो चाहिँ अर्कोले गरेको नियुक्ति खारेज गर्न खोज्ने र त्यसपछि आफ्नो मान्छे राख्न खोज्ने चाहिँ पुरानै परम्परा र रोग हो, त्यही गर्न खोजायो कि फरक गर्न खोजायो भन्ने चाहिँ अलिक काम हुन दिनुहोस् न यसलाई। अहिले नै धेरै हतार गर्नु पर्दैन, गाली गर्नु पनि हतार गर्नु पर्दैन, प्रशंसा गर्नु पनि हतार गर्नु
2: पर्दैन। अनुसन्धानको प्रक्रिया चाहिँ
3: अब अर्को कुरा
2: फास्ट ट्र्याकबाट गरिरहनु भएको छ,
3: एउटा राम्रो कुरा चाहिँ के छ भने कर्मचारी प्रशासनको कार्यव्यवहारमा परिवर्तन आएको छ। यो सरकार आइसकेपछि जनता चाहिँ जसको कर्मचारीसँग सिधा काम गर्नुपर्ने हुन्थ्यो पहिलेको भन्दा व्यवहार फरक भएको छ, पहिलेको भन्दा कार्यमुखी व्यवहार कर्मचारीबाट पाएको छ, यो राम्रो कुरा छ। त्यसैले अब कर्मचारीलाई व्यवस्थित गर्ने मामिलामा पनि उहाँहरूले चाहिँ जुन खालको ऐन ल्याउनु भएको छ त्यसमा धेरै राम्रा कुरा पनि छन्, कतिपय कुराहरू चाहिँ सुधार योग्य कुराहरू छन्। त्यसले कतिपय अब कर्मचारी सेक्टरलाई चाहिँ त्यसले भड्काउन सक्छ, बिच्क्याउन सक्छ, असन्तुष्ट बनाउन सक्छ, तर कतिपय कुराहरू त्यसमा राम्रा छन्, राम्रो नभएको होइन। त्यही त मैले भने नि, यो एकैचोटि मानौ 3 महिनाको लागि आएको सरकारले झैँ गरी जम्मै काम चाहिँ नि महिना दिन 2 महिनाभित्रै सिद्ध्याउने गरी गर्नु पर्दैन थियो, विधि प्रक्रिया मिलाएर
2: नराख्ने वातावरण ढिला सुस्ती भयो भनेर न विकल्प खोजेको हो जनताले, उहाँहरूको भनाइ त स्पष्ट छ त।
3: विकल्प सुन्नुहोस्, विगतमा ढिला भयो भने कति ढिला भयो अनि कति छिटो गर्नुपर्ने, छिटो गर्ने नाममा दुष्परिणाम आउने काम चाहिँ गर्नु हुँदैन। छिटो गर्नु
2: बिचौलिया तन्त्रको एकदम बिगबिगी थियो, बिचौलियाहरू हाबी थिए, त्यो पनि तोड्यो अहिलेको सरकारले।
3: त्यो चाहिँ अब नयाँ बिचौलियाहरू पैदा हुन्छ कि हुँदैन त्यो पनि हेर्न बाँकी छ नि त। सरकार त 5 वर्षलाई चुनिएको होइन, अनि अहिले नै तपाईँ नभनिहाल्नुहोस् न बिचौलियाहरू माथि सरकारले
2: आजैबाट अहिलेबाट गर्नु पर्यो नि त।
3: ठिक छ त,
2: बिहानीले दिनको संकेत गर्छ भने
3: सरकारले
2: रफ्तार चाहिँ लोभ लाग्दो छ नि होइन र
3: लोभ लाग्दो होइन
2: गौरव लाग्दो
3: होइन, उहाँहरूको थालनी चाहिँ एक्सनका हिसाबले सन्देहास्पद छ, त्रास फैलाउने छ, नियतका हिसाबले चाहिँ राम्रो गर्न खोजेको देखिन्छ।
2: उहाँहरू एक्सन ओरिएन्टेड यस अर्थमा व्यक्तिहरू धमाधम पक्राउ गर्नुभयो, हाई प्रोफाइल व्यक्तिहरूलाई समेत पक्राउ गरेर अनुसन्धान गर्न उहाँहरू पछाडि पर्नु भएन। केपी शर्मा ओलीदेखि रमेश लेखकदेखि दीपक खड्गादेखि विभिन्न व्यक्तिहरू व्यवसायीहरू
3: जेलमा हुनुहुन्छ अहिले, अहिले तपाईँले नाम लिएका मानिसहरू कुन जेलमा हुनुहुन्छ
2: पक्राउ? अनुसन्धान त भयो नि, कमसे कम
3: अनुसन्धान गरिसकेपछि तथ्य र प्रमाणले पुष्टि गरिसकेपछि कानुनी कारवाही गर्नुपर्नेहरूलाई काम देखाउनको लागि प्रतिशोधी भावना राखेर चाहिँ पक्राउ गर्ने को राज्यले त जसलाई पनि पक्राउ गर्न सक्छ भने त्यो होइन, राज्यले बल देखाउने होइन, राज्यले विवेक देखाउन सक्नुपर्छ। विगतकाले कानुन पालना गरेका थिएनन्, हामी कानुन सम्मत व्यवहार गर्छौँ भन्न सक्नुपर्छ। त्यसैले राज्यले कसैलाई थुन्यो पक्रियो पुलिसले चाहिँ नि उसलाई चाहिँ नि यातना दियो भने कुन ठुलो कुरा भयो, सक्छ त जसलाई पनि सक्छ, जुनसुकै देशको राज्यले नि सक्छ, गर्छ कि गर्दैन, गर्नु हुन्छ कि हुँदैन त्यसो भन्ने कुरा मात्रै हो। त्यसैले कुन राज्यमा विवेक छ र छैन हामीले हेर्ने त्यतापट्टिबाट हो, बल कति छ राज्यसँग भनेर नापजाँच गरिराख्नु पर्दैन। निरीह भनेको पराजित भएको पक्षलाई थुनथान बनाउने कुरा, हल्ला गराउने कुरा, बदनाम गराउने कुरा, डिस्करेज गर्ने कुरा त्यो जहिले पनि गर्न सक्छ।
2: तपाईँ आजको दिनमा केपी शर्मा ओलीलाई कसरी स्मरण गर्नुहुन्छ?
3: म जहिले पनि एउटै प्रकार जहिले पनि एउटै प्रकारले
2: उहाँ कस्तो व्यक्ति हो
3: केपी ओलीका बारेमा मैले पहिले पनि भनिसकेका छु, उहाँको व्यक्तिगत आचरण स्वभावहरूको बारेमा मैले केही टिप्पणी गर्नु छैन, दुनियाँले गरिराखेका छन्, दुनियाँले सुनिराखेका छन्, मेरो पनि आफ्नो निश्चित धारणा होला। तर उहाँले पदीय जिम्मेवारी लिएपछि गरेका कामहरूमा नेपाली राष्ट्रियतालाई मजबुत बनाउने ठाउँमा योभन्दा बढी बिग्रिन नदिनका लागि केपी ओलीको नेताहरूमध्ये एकल योगदान हो। धेरै ठाउँमा बिग्रिन खोजिसकेका थियो, खास गरी नेपाली राष्ट्रियताको मामिलामा उहाँले धेरै ठुलो योगदान पुर्याउनु भएको छ। नेपालको इतिहास नेपाल रह्यो भने पछि उहाँको उच्च मूल्याङ्कन हुन्छ। अहिले हामी त्यो उहाँ चाहिँ नि खेदिनुभयो, पराजित हुनुभयो, अहिले ओह्रालो लागेको बेला छ भनेर हामीले उहाँको बारेमा नेगेटिभ टिप्पणी गरिराख्नु पर्दैन। अहिले हामीले केपी ओलीलाई कारणले भएको होइन,
2: नेतृत्वमा उहाँ हुनुहुन्थ्यो, प्रधानमन्त्रीमा उहाँ हुनुहुन्थ्यो,
3: तर उहाँको कारणले भएको होइन,
2: उहाँहरूले राम्रोसँग देश चलाउन नसकेर कति व्यक्तिहरूले टिका टिप्पणी गरिरहेका छन् त।
3: अब सुन्नुहोस्, उहाँहरूले देश चलाउने क्रममा गरेको त्रुटिहरूको तपाईँ समीक्षा गर्ने हो भने त्यो एउटा बेग्लै पाटो छ, काम गर्नेको गल्ती कमजोरी पनि हुन्छ, गल्ती कमजोरीहरू भएका थिए, करप्सन कन्ट्रोल गर्न सक्नु भएको थिएन, कर्मचारीलाई कार्यमुखी बनाउन कर्मचारी प्रशासनलाई कार्यमुखी जनमुखी बनाउन सक्नु भएको थिएन, बिचौलियाहरूको बिगबिगीलाई अलिक व्यवस्थित गर्न अलिक नियन्त्रण गर्न सक्नु भएको थिएन, बाह्य हस्तक्षेपलाई रोक्न सक्नु भएको थिएन लामो समयसम्म। जति बेला उहाँहरू बाह्य हस्तक्षेपलाई रोक्ने ठाउँमा पुग्नुभयो, जति बेला उहाँहरू नेपाललाई केन्द्रमा राखेर काम गरौँ अब भन्ने ठाउँमा पुग्नुभयो, त्यसपछि के दिनुभयो, उहाँ केपी ओली राम्रोसँग काम गर्न नसकेका कारणले हटाइएको होइन त्यस बेला। र अर्को कुरा, हटाइने कुरा पनि गलत छ त्यस बेला, त्यो तरिकाले हटाउने होइन। अहिले जनताले मतदान दिए, मतदान गरे, दुई तिहाई बहुमतको सरकार बन्यो, अब यो सरकारलाई कसरी हटाउने, यसले गल्ती गर्यो भने, यसको काम मन परेन भने आम जनताले हटाउने विधि के, अर्को चुनावसम्म पर्खिने कि फेरि अर्को के हो जलाउने। त्यसैले विध्वंस गरेर सरकार बदल्ने कुरा प्रजातन्त्रमा कहिले पनि ग्राह्य हुँदैन।
2: अब पुराना दल र पुराना दलका नेताहरूको चाहिँ औचित्य सकिएको हो,
3: त्यस्तो हुँदैन राजनीतिमा। राजनीतिमा भूमिकाहरू बदलिन सक्छन्, सोच बदलिन सक्छ, मानिसहरू कार्यशैली बदलिन सक्छ, परिस्थितिले जस्तो लिडरसिप माग्दछ, जुन एजेन्डा माग्दछ, त्यो अनुसार आफूलाई बदलेर चाहिँ आउन सक्नु।
2: तर पुराना नेताहरू त अत्यन्तै रक्षात्मक अवस्थामा हुनुहुन्छ, केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट हटाउनको लागि पहल थालिएको छ, शेरबहादुर देउबा विरुद्ध पक्राउ बुर्जी जारी भएको छ, प्रचण्डले चाहिँ एकपटक फेरि उथल गर्न मन छ भन्नुभएको छ।
3: तपाईँले पुरानो दलहरू भन्नुभयो कि पुरानो नेताहरू भन्नुभयो?
2: पुराना दल अनि पुराना नेताहरू,
3: पुरानो नेताहरूको सवालमा छुट्टै कुरा हुन्छ। तपाईँले पुरानो दलको कुरा गर्नुभयो भने पुराना दलहरू आफूलाई परिमार्जन गर्दै फेरि उठ्न सक्छन्, त्यति धेरै रक्षात्मक भएको पनि होइन। तपाईँलाई 2064 सालमा जति बेला माओवादीको नाममा आधी आएको थियो, त्यो बेला काङ्ग्रेसले ल्याएको कति सिट, 23 सिट होइन, 23 ठाउँमा जिते होइन, 240 मध्ये। अनि त्यो बेला पनि काङ्ग्रेस र एमाले त सक्यो भनेको थियो त, तर परिणामले के बतायो भने कालान्तरमा को सक्यो को उठ्यो। त्यसैले अहिले यो जुन प्रकारले रहस्यमय ढङ्गबाट जुन शक्तिको उदय भयो, यद्यपि ग्राउन्ड चाहिँ काङ्ग्रेस
2: एमाले फेरि उथलपुथल गर्न चाहिँ जरुरी छ होइन।
3: अहिले राम्रो काम सरकारले गर्यो भने किन उथलपुथल गर्ने? यो सरकारले यो सरकार अहिलेकै सरकार वर्ष दुई वर्ष टिक्यो, वर्ष दुई वर्षभित्र यसले धेरै राम्रो काम गर्न सक्यो, नेपाली राष्ट्रियतालाई मजबुत बनाउन सक्यो, नेपालको राजनीतिक संस्कृतिमा परिवर्तन ल्यायो, नेपालमा रोजगारी सिर्जना भयो, नेपालमा औद्योगिक क्रान्तिको स्थिति बन्यो होइन, नेपालको आफ्नो धर्म संस्कृति पनि संरक्षित भयो, अहिले त पराई धर्मको चाहिँ बढावा धेरै भइरहेछ होइन। जम्मै कुरा राम्रो गर्न थाल्यो भनेदेखि त हामीले यही सरकारलाई, यही नेतृत्वलाई चाहिँ राम्रो छ भन्न हिचकिचाउनु पर्छ र भने।
2: त्यसमा बालन सरकारले राम्रो गर्न थाल्यो भने तपाईँले भने जस्तो तपाईँ त राष्ट्र संस्थावादी पनि हो।
3: वादी भन्ने हुँदैन,
2: नेपाललाई फर्काउन चाहनुहुन्छ नि त
3: होइन, मेरो यस्तो हो, मेरो
2: राष्ट्र संस्था नफर्किए पनि फरक पर्दैन होइन।
3: तपाईँ क्लियर हुनुहोस् यो विषयमा, सबै नेपालीहरूको बिचमा मिनिमम सहमति हुनुपर्छ देशलाई केन्द्रमा राखेर, मेरो भनाइ त्यसमा राजा पनि छुट्नु हुँदैन, दलहरू पनि छुट्नु हुँदैन, र नागरिक समाजको पनि विश्वास हुनुपर्छ। त्यो सबै पक्ष समेटिनुपर्ने कारण के छ भने, राणाको बेलामा राणाले शासन गर्ने, बाँकी अरू पक्षले चाहिँ सेकेन्ड क्लास सिटिजनको पहिले राणाको पालामा राणाहरू चाहिँ शासक वर्ग, छुट्टै वर्ग, अनि अरू चाहिँ फरक वर्गमा थिए होइन। त्यसपछि प्रजातन्त्र आइसकेपछि पनि सत्तामा हुने पक्ष र विपक्षमा हुने पक्षको बिचमा क्याटागोराइज हुने त्यस्तो अवस्था थियो। त्यो अवस्थाको अन्त्य गरौँ, सत्तामा हुनेले विपक्षमा हुनेहरूलाई निषेध गर्ने अवस्थाको अन्त्य नभएसम्म नेपालले समृद्धिको र स्थायित्वको यात्रा तय गर्न सक्दैन। त्यसैले सबै पक्षलाई समेटौँ र एउटा निश्चित बाटो तय गरौँ, त्यसमा राजा पनि समेट्न आवश्यक छ भन्ने देखिन्छ, किनभने एउटा शक्तिको रूपमा आजसम्म
2: तपाईँले यसो
3: गणतन्त्र घोषणा भएको
2: विचारलाई भन्दा पनि व्यक्तिलाई अनि परिवारलाई प्राथमिकता दिएको जस्तो देखियो नि।
3: कसले,
2: तपाईँले
3: कसरी,
2: अनि राज परिवारलाई मात्रै अगाडि ल्याउने कुराले त
3: मैले राज परिवारलाई मात्रै अगाडि भनेर मैले के भने, मैले राजनीतिक दलहरू, त्यसपछि राज संस्था, नागरिक समाज समेत सबैको बिचमा नेसन सेन्ट्रिक भनेको देश केन्द्रित केही अवधारणा चाहिँ बनाउनु पर्यो, सबैको एउटा विश्वास हुनु पर्यो, यदि हामी समृद्धि खोज्छौँ भने त्यो विश्वास हुनु पर्यो। यो कुस्ती गरेर खेल्ने मञ्च हो र भने राजनीति हार्ने र जित्ने, एक थरीले नाकमा रगत बगाएर बाहिरिनु पर्ने, एक थरीले चाहिँ अनि सबै चिज चाहिने सम्मान मान दाम सबै पाउने त्यस्तो अवस्था हो र भने राजनीति।
2: राजनीति राजावादीहरूलाई जनताले
3: राजावादी भन्ने शब्दै गलत हो, राजावाद होइन कुनै, राजावाद हुँदैन, यो प्रयोगै गलत हो।
2: राजाको ओकालत गर्ने व्यक्तिहरू जो जो थिए नि,
3: हजुर हजुर,
2: राजा चाहिन्छ हिन्दू राष्ट्र चाहिन्छ भनेकाहरूको पक्षमा त जनमत देखिएन, भोट आएन।
3: पञ्चायत कालमा बहुदलको पक्षमा पनि भोट आउँदैन थियो क्या, चुनावमा उठ्या थिए कतिपय ठाउँमा, एकदमै लिमिटेड भोट आउँथ्यो। यसको मतलब सबै नेपाली पञ्च थियो त, भोट आउँथ्यो नि त पञ्चायतमा, त पञ्चहरूलाई मात्रै भोट आउँथ्यो त। त्यसकारणले तपाईँ यो मतदानको आधारमा, अहिलेको मत परिणामको आधारमा चाहिँ जनता यही चाहँदा रहेछन् भन्ने निष्कर्षमा नपुग्नुहोस् न। अहिले नै कसको अवस्था छ, कसको व्यवस्था छ? हिजो 64 सालमा त माओवादी मात्रै छ अरे मुलुकमा जस्तो बनाएर थियो, त्यो फेक्दैन। तर समयले के प्रमाणित गर्दै गयो त भने, समयकालमा हेर्नु, स्वर्गमा पनि कहिलेकाहीँ देउताहरूको राज्यमा दानवहरूले चाहिँ गएर कब्जा गर्थे। अब ज्ञानेन्द्र
2: शाह
3: राजा ज्ञानेन्द्र
2: शाह
3: मैले देखिरहेको के छ भने, उहाँ चुपचाप बसिराख्नु भएको छ, कहिलेकाहीँ औपचारिकतावश विभिन्न अकेजनमा वक्तव्यको एउटा त्यान्द्रो फालिदिनुहुन्छ, बाँकी आफ्नो काम गरेर बसिरहेको देख्छु। मैले चाहिँ मैले थाहा पाउनुपर्छ भन्ने पनि छैन, तर
2: अहिले पोखरा भ्रमणमा
3: उहाँबाट सिक्नुपर्ने कुरा चाहिँ के छ भने, राजनीतिक संस्कार एउटा 240 वर्ष पुरानो राज संस्थाको स्थगन हुँदा पनि उहाँ एउटा साधारण नागरिक भएर जसरी बिना कुनै नकारात्मक प्रतिक्रिया जसरी आफ्नो व्यवहार गरिराख्नु भएको छ, त्यो सबै पोलिटिसियनहरूले सिक्नुपर्ने कुरा छ।
2: नेपालमा त्यही भएर पनि राज संस्था जरुरी छ होइन,
3: अनि त्यही भएर मात्रै होइन, एउटा स्थायी संस्था जस्तै तपाईँलाई के हुँदो रहेछ भने, विद्या भण्डारीजी राष्ट्रपति हुनुहुन्थ्यो, उहाँले चाहिँ नि नागरिकता विधेयक यो देशको लागि चाहिँ उपयुक्त देखिएन, यसले दुर्गामी रूपमा राष्ट्रियता नेपाली राष्ट्रियतालाई असर गर्छ भनेर अस्वीकार गर्नुभयो, अनि अर्को एकजना आएर त्यही कुरामा त्यही चाहिँ ओभरल्याप गरेर सही गरेर यो ठिक छ भनिदिनुभयो। तर त्यो ठाउँमा एउटा स्थायी व्यक्ति भएको भए या त राष्ट्रियतालाई अहित गर्छ भनेर त्यो अस्वीकार नै हुन्थ्यो, या त हित गर्छ भनेर त्यसलाई हित गर्ने कुरालाई नै के अरे कन्टिन्युटी दिने कुरा हुन्थ्यो होइन। यो राष्ट्र प्रमुख भनेको पनि त्यस्तो हुन्छ भने, राष्ट्र प्रमुखले पनि राजनीति गर्ने हो र, राष्ट्र प्रमुखले नेपाली राष्ट्रियतालाई हेरेर नेपाल राष्ट्रलाई हेरेर काम गर्ने हो नि। तर यहाँ चाहिँ त्यो खालको कन्सिस्टेन्सी चाहिँ हुनुपर्नेमा अहिले भएन।
2: त्रिपाठीजी
3: हजुर,
2: काङ्ग्रेसको खाँटी पत्रकार भन्थे तपाईँलाई विगतमा, एकाएक तपाईँ परिवर्तन भएर राजालाई अङ्गीकार गर्ने ठाउँमा पुग्नु हो, यो तपाईँको विचारमा आएको परिवर्तनलाई चाहिँ तपाईँ आफै कसरी परिभाषित गर्न चाहनुहुन्छ?
3: एउटा कुरो तपाईँलाई भनौँ, तपाईँले कुरा कोट्याइहाल्नुभयो। म 15 वर्षको उमेरदेखि पहिला राजनीतिमा थिएँ, पत्रकारितामा आउनुभन्दा अगाडि। म 21 वर्षको उमेर हुँदाखेरि दुईपटक जेल परिसकेका थिएँ, 1.5 वर्ष त मैले जेलमा बिताएको थिएँ। विद्यार्थी कालमा म अझ लेफ्ट मुभमेन्टमा थिएँ र विद्यार्थी कालमै मैले लेफ्ट मुभमेन्टको मैले वैचारिक रूपमा असहमति भयो। कुन विचार ठिक लाग्यो भने, राष्ट्रियता प्रजातन्त्र संवैधानिक राजतन्त्र र समाजवादी आर्थिक कार्यक्रम सहितको विचार, त्यो ठिक लागेर मैले त्यो विचारलाई मैले अवलम्बन गरेँ। म त्यही विचारमा मैले अहिलेसम्म अडिरहेको छु। काङ्ग्रेसले पो विचार परिवर्तन गरे त, मैले परिवर्तन गरे हो र, मैले त म देश केन्द्रित विचार राख्ने मान्छे हो, म चाहे चाहिँ कुनै पनि भूमिकामा हुँ, देशको पक्षमा जो उभिन्छ उसैसँग म हुन्छु, मैले छोडे होइन विचार, काङ्ग्रेसले विचार बदलेको।
2: तपाईँले राख्दै आउनुभएको विचार चाहिँ
3: हजुर,
2: राजा सम्बन्धी विचार चाहिँ यो पोलिटिकल बिजनेस हो कि राज संस्थाप्रतिको विश्वास नै हो?
3: होइन, नेपाली राष्ट्रियता बलियो बनाउनुपर्छ, नेपालमा राष्ट्रिय सहमतिको वातावरण बन्नुपर्छ, कुनै पनि पक्षले निषेधित भएको महसुस गर्नु हुँदैन, सबै पक्षले मिलेर बनाउने देश हो यो। देशको निर्माण हुँदा पनि हेर्नुहोस्, पृथ्वीनारायण शाहको नेतृत्वमा यो देश बनिरहँदाखेरि जम्मै सांस्कृतिक समुदाय एकजुट भएर बनाएको देश हो यो, कुनै एउटा वर्गले एउटा जातले एउटा समुदायले भिडेर लडेर बनाएको देश होइन यो, सबैको योगदान छ। कसै कसैले भन्छन् काठमाडौँको योगदान थिएन यहाँ जितेको, गलत कुरा हो त्यो। काठमाडौँको तिनै सहरको त्यस बेलाको नेवार राज्य मल्ल राज्य एकजुट भएर लखेट्न चाहेको भए लखेटिन्थ्यो, तर स्वागत गरियो नि, त्यसलाई स्वीकार गरियो नि, त्यो पनि योगदान हो। त्यो भनेको हामी मिलेर जाउँ भन्ने भावनाले काम गरेको हो। त्यसैले सबै प्रकारको सांस्कृतिक समुदायको एकता हिजो खोजियो, त्यसरी देश बन्यो। आज सबै प्रकारको राजनीतिक विचार भएकाहरूको देशलाई केन्द्रमा राखेर मिनिमम एउटा सहमतिको मानसिकतामा सबै पुग्नुपर्छ। त्यो नभएसम्म हामी यस्तै उतार चढाव बिहोरी राख्छौँ। अब हिजो निर्वाचित सरकारलाई सिंहदरबार जलाएर लखेट्ने काम हो। अब सिंहदरबार जलाउने को हो के हो भनेर खोजी गर्नु पर्दैन राज्यले,
2: त्यो त आयोगै बनाएको थियो त।
3: होइन, बनाएको थियो त्यो त सिंहदरबार जलाउने आयोग, अरू कुरा खोज्ने भन्यो नि त उसले त। त्यो आयोग त नक्कली आयोग भयो, त्यसको केही अर्थ भएन, त्यसको केही औचित्य नै छैन। त्यतापट्टि कुरा छोडिदिनुहोस्।
2: अनि त्यही आयोगको प्रतिवेदनलाई आधार मानेर व्यक्ति पक्राउ गर्नेदेखि अनुसन्धान,
3: त्यो आयोगले बनाएको रिपोर्टमा त 24 गते घटनाको लागि चाहिँ छुट्टै आयोग बनाउनुपर्छ, छुट्टै अनुसन्धान हुनुपर्छ भने होइन। त्यसैले त्यस्तो पनि आयोग हुन्छ, 23 र 24 घटना जोडिएर आएको छ, अनि सजिलो सजिलो कुरा जति लेखिदिएर अप्ठ्यारो अप्ठ्यारो गाह्रो गाह्रो गर्नै पर्ने कुरा जति चाहिँ छोडिदिएको पनि त्यस्तो नै प्रतिवेदन हुन्छ। त्यसले त्यतापट्टिको कुरा गर्नु परेन। तर हामीले के बुझ्नुपर्छ भने नि, सरकार बनाउने, सरकार चलाउने, सरकार ढाल्ने, यो तिनटै कुरा चाहिँ संविधानमा छ। संविधानभन्दा बाहिरबाट निरङ्कुश तन्त्रमा मात्रै संविधानभन्दा बाहिरबाट सरकार ढाल्न खोजिन्छ सडकबाट। नेपालमा प्रजातन्त्र पनि छ भन्ने, हामीले ल्यायौँ पनि भन्ने, अनि 5 वर्षको कार्यकाल पनि बनाएर राख्ने, अनि 5 वर्षको कार्यकाल चाहिँ पर्खिन नसक्ने भने संविधान संशोधन गराउनु पर्थ्यो। त्यसैले यो चाहिँ विध्वंस हो, त्यो घटना विध्वंस थियो, त्यो जायज घटना थिएन। चाहे यो सरकार बनाउनेहरूले, अहिले सरकार चलाउनेहरूले नै त्यसमा आफूलाई संलग्न गराएका रहेछन् भने पनि उहाँहरूले गलत काम गरेर आउनु भएको हो, त्यो चाहिँ गलत जायज हो।
2: यो सरकारको स्थिरता र भविष्य चाहिँ तपाईँ के देख्नुहुन्छ?
3: मैले यो सरकारको बाहिर टेक्निकल्ली हेर्दाखेरि चाहिँ 5 वर्ष चल्छ भन्नुपर्ने हुन्छ एउटा कुरा, किनभने यो त पूर्ण बहुमत छ। तर नेपाललाई इतिहासदेखि वर्तमानसम्म हेरियो भने कुनै पनि बहुमत प्राप्त सरकारहरू पुरा कार्यकाल काम गर्न पाएका छैनन्, दोस्रो कुरा। तेस्रो कुरा, नेपालमा चाहिँ यो 63 साल यता चाहिँ सरकार बनाउने चलाउने ढलाउने कुरामा चाहिँ अदृश्य शक्तिको भूमिका चाहिँ बढी महत्त्वपूर्ण छ।
2: त्यो अदृश्य शक्ति भनेको चाहिँ को
3: भन्न मिल्ने भए त म अदृश्य शक्ति नै भन्दैनथे। त्यसैले अदृश्य शक्ति भनेको को भने कसरी बुझ्नुपर्छ भने, यसलाई अब जस्तै अघि मैले भने नि, बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो, संसदीय दलको नेता बन्नुभयो, त्यो पार्टीको सभापतिले चाहेको बेला भेट्न पाउँदैन, पहिले पनि पाउँदैनथ्यो, अनि त्यो पार्टीको पक्षमा वकालत गरेर प्रवचन दिएर कहिल्यै हिँडेका छैनन्, अनि त्यो पार्टीले बोलाएको मिटिङमा जाँदैनन्, अनि त्यो पार्टीले संसदीय दलको मिटिङ बोलाउँदा पनि जाँदैनन्, होइन, अनि सांसदहरूले भेट्न खोज्दा पनि भेट्दैनन्, तर उनी त्यही दलको तर्फबाट प्रधानमन्त्री बन्छन् भनेपछि यो भूतले काम गरेको भन्नुपर्छ कि पर्दैन? त्यहाँ अदृश्य शक्ति छ, जो हुनेले देखिया छ, जो बनाउनेले पनि देखिया छ।
2: नेपाल आज नेपालमा राजनीतिक हिसाबले कुन ठाउँमा छ, कुन शक्ति बढी हावी भएको छ?
3: यस्तो
2: छ
3: ऋषिजी, नेपालमा खास गरिकन हाम्रो 2 छिमेकीहरूको त जहिले पनि चासो हुने नै भयो, स्वाभाविक रूपमा रहँदै आएको छ, अहिले पनि छ, भोलि पनि रहन्छ। त्यसबाहेक पश्चिमा मुलुकहरू खास गरी अमेरिकाको पनि नेपालमा गहिरो चासो छ।
2: चासो अमेरिकाका विशेष दूतहरू आइरहेछन्
3: अहिले मात्रै भन्दा पनि, यो धेरै अगाडिदेखिको चासो हो।
2: तपाईँको अमेरिकी चासो बढिरहँदाखेरि भारत र चिन चाहिँ किन मौन छ त?
3: तपाईँले या हामीले थाहा नपाउनु भनेको उनीहरू मौन छन् भनेर अर्थ लाउनु पर्ने हो र, कि हामीलाई जानकारी दिएर बोल्नुपर्छ गर्नुपर्छ र उनीहरूले? उनीहरू आआफ्नो ठाउँमा डिपली हेरिराखेका छन् नेपालको घटनाक्रमलाई, स्वतः बुझिन्छ त्यो कुरा। त्यसैले उहाँहरूको पनि प्रतिनिधिहरू पटक पटक फर्मल्ली इन्फर्मल्ली आउने जाने भेट्ने गर्ने गरिराखेका त हामीलाई थाहा छ, तर पहिलेको तुलनामा अहिले बढी अमेरिकी प्रतिनिधिहरूको आउजाउ बढ्यो, होइन? हामीले शङ्का गरेको कुरा पनि के थियो भने, एनअफ इज एनअफ, युथ काउन्सिल, सबै चाहिँ जेन्जी विध्वंसको बेला सक्रिय थिए अनि अहिलेको सरकारमाथि लागेको आरोप पनि के हो भने अथवा सन्देह पनि के हो भने पश्चिमाहरूको चाहिँ बढी यसमा पकड छ भन्ने भइरहेछ त्यसैले अब पश्चिमी मुलुकको चाहिँ नै प्रतिनिधिहरू बढीभन्दा बढी आउने जाने गरिराख्दाखेरि यसलाई सचेत नेपाली समुदायले गम्भीरतापूर्वक हेरिराखेका छन् बुझिराखेका छन् सरकारको एक्सनमा भर पर्छ सरकारले यसलाई भविष्यमा कसरी सम्बोधन गर्छ भन्ने कुरामा भर पर्छ उसले समर्थन पाउने नपाउने तर एउटा हामीले बुझ्नुपर्ने कुरा के हो भने काङ्ग्रेस र एमालेको सरकार अमेरिकनहरूको लागि प्रतिकूल भएको हुनाले विस्थापित भएको हो यसमा कुनै शङ्का छैन
2: अब अहिलेको सरकार चाहिँ अमेरिकीहरूको लागि अनुकूल छ
3: कार्यले कार्यपरिणामले बताउँछ यदि अमेरिकीहरूले अर्थात् जो जसले केपी ओली र शेरबहादुरहरूको सरकार विस्थापित गरे काङ्ग्रेस र एमालेको सरकार हिजो विस्थापित गरे अप्राकृतिक किसिमबाट यदि यो सरकारले त्यो पक्षको काम गरिदियो भने उनीहरूले यो सरकारलाई जोगाउन खोज्नेछन् जोगाइरहन खोज्नेछन् यदि गरेनन् भनेदेखि जसले बनाउन सहयोग गरे उनीहरूले ढलाउन पनि लागि पर्छन् हामीले त्यो बुझ्नु पर्यो
2: यदि यदि बालेन्द्र शाह र रवि लामिछाने उहाँहरूले अमेरिकाले भनेअनुसार गर्नु भएन भने अमेरिकाले नै ढालिदिन्छ है त
3: अब यसरी ठ्याक्कै यही शब्दमा यही भाषामा त भन्न मिलेन अमेरिकाले कसरी ढाल्ने भनेर जनताले प्रश्न गरिहाल्छ यहाँ नेपालले नेपालीले चुनिया सांसद छन् संसदमा बहुमत छ कसरी ढाल्छ र भन्ने कुरा आउँछ नि होइन फेरि अमेरिका चाहिँ त्यत्रो विधि विध्वंसकारी देश पनि होइन होला जहिले पनि विध्वंसै मात्र रचिराख्ने त होइन होला नि त त्यसरी पनि हेरौँ न भनेपछि तर हामीले बुझ्ने सिद्धान्त त बुझ्ने कुरा के हो भने जसले यो सरकार निर्माणमा योगदान पुर्याएको छ उनीहरूको काम यो सरकारले गर्न खोजेन भने यो सरकार नराखिन सक्छ
2: जसले सरकार बनायो उसैले नै यो सरकार ढाल्दै
3: विस्थापन गर्न सक्छ त्यो सम्भावना बढी छ एक यदि जसले सरकार बनायो उनीहरूको लागि काम गर्न थालेको आभास नेपाली जनतालाई भयो भने फेरि नेपाली जनताले फाल्नु पर्यो यो सरकारलाई तर त्योभन्दा पनि अर्को जटिल कुरा छ रासोपा नामको बन्दै गरेको पार्टीले यो सरकारलाई कहिलेसम्म बोक्न सक्छ भन्ने एउटा गम्भीर प्रश्न छ सरकारले गरेको हरेक कामको जिम्मेवारी लिँदै रासोपा भन्ने पार्टी जान सक्छ कि सक्दैन एउटा प्रश्न छ त्यसैले यस्तो अवस्था पनि आउन सक्छ रासोपाले नै सरकार बदल्नु पर्ने अवस्था पनि आउन सक्छ आफैले त्यो सम्भावना पनि छ
2: रवि लामिछाने आफैले
3: मैले व्यक्ति विशेषको नाम
2: रासोपाले नै बालेन सरकार ढाल्न सक्छ
3: सक्छ किन नसक्नु जसले बनायो उसले त सकिहाल्छ नि देखिने शक्ति त रासोपा नै हो नि त सरकार बनाउने
2: पछिल्लो समय तपाईँ सेनाको भूमिकालाई चाहिँ कसरी स्मरण गर्नुहुन्छ कसरी मूल्याङ्कन गर्नुहुन्छ
3: सेनाको भूमिका त धेरै राम्रो भयो नि अब यत्रो देशै नेपाली सेनाले बनाएको यो त नेपाल देश आजको नेपालभन्दा जेठो सेना हो नि नेपाल बनाएको ठुलो योगदान दिएको छ नि नेपाली सेनाले
2: आजको दिनमा पनि नेपाली सेनाले जे गरिरहेछ देशको लागि गरिरहेछ
3: आजको दिनमा चाहिँ के गरिरहेछ भन्ने मलाई राम्रोसँग थाहा छैन
2: सेनाको भूमिकामाथि प्रश्न उठाउन सकिन्छ
3: परेड सरेड खेलेको देखेको छु ठेक्का पट्टा लिएर यसो विकास निर्माण कामहरूमा सामेल भएको देखेको छु अरू भूमिका मैले देखेको छैन
2: सेनामाथि पनि शङ्का छ तपाईँलाई
3: मलाई मैले शङ्का गरेर के हुन्छ
2: सेनाको भूमिका खुम्चियो
3: के कुरामा
2: तपाईँले भन्नुभयो नि
3: अनि सेनाको भूमिका विकास निर्माणमा राम्रो भइरहेछ त्यसपछि विभिन्न विपत्तिहरूमा सेनाले राम्रोसँग उद्धार गर्ने काम गरिराखेका छ मानिसहरू सबैले प्रश्न उठाए मेरो पनि प्रश्न छ यो सिंहदरबार संसद भवन र सर्वोच्च अदालत जलिरहँदा चाहिँ किन बचाएन सेनाको भूमिका किन भएन भन्ने प्रश्न सबैले गरिरहेछ त्यो मेरो पनि छ उहाँहरूले जवाफ दिनुभएको छ
2: त्यो जवाफ गोली ठोक्नु पर्थ्यो र जनता मार्नु पर्थ्यो र
3: कसलाई
2: सिंहदरबार जलाउन जाँदा
3: अस्ति सुकुम्बासीमा चाहिँ के गरे हो त्यो मानवीयता देखाएको हो अस्ति सुकुम्बासी जुन हटाउन डोजर लाउने क्रममा चाहिँ नेपाली सेना यस्तो घटनामा इन्भल्भ हुनु पर्थ्यो र सेनाले गर्नुपर्ने काम हो र सुकुम्बासी हटाउनलाई
2: सेनाले बोझ आफैले घटाइरहेछ।
3: यो सुकुम्बासी विस्थापन गर्ने क्रममा सेनाको इन्भल्भमेन्टलाई लिएर अहिले मानिसहरूले कतिले बोल्न सकेका होलान् कतिले नसकेका होलान्, त्यसो नगरे भए यस्तो काममा सेना इन्भल्भ नभए भए पनि यो काम राम्रोसँग सम्पन्न हुन सक्थ्यो। तर एउटा कुरा तपाईँले पटक पटक सन्देहको कुरा गर्नुभएको छ, नेपालमा अहिले नै यो टिप्पणी गरिहाल्ने बेला भएको छैन, अलिकता पहिले नै किन यस्तो गरिस् भनेर नभन्नुहुन्छ भने एउटा कुरा भन्छु, अहिले देखिएको सङ्केतले के गरिरहेछ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तर्फ संविधान संशोधन गरेर मुलुकलाई लैजाने र एउटा व्यक्तिले शासन गरिराख्ने आगामी केही दशक त्यसको अभ्यास भइरहेछ।
2: त्यो नेपालबाट सक्छ,
3: नेपालबाट
2: त्यो पनि संकेत गर्छ,
3: नेपालबाट डेमोक्रेसी जान सक्छ, तर घोषणा नगरिकन डेमोक्रेसीको नाममा यहाँ निरङ्कुशता चाहिँ सुरु हुन सक्छ।
2: राजाले होइन व्यक्तिले शासन गर्न सक्छ होइन,
3: जस्तै त्यो मोडल भनेको मार्कोसको मोडल, त्यो मोडल भनेको हिजो इटालीमा थियो मुसोलिनीको मोडल, त्यो मोडल भनेको हिटलरको मोडल, त्यो मोडल भनेको जिम्बाब्वेमा रोबर्ट मुगाबेले 37 वर्ष शासन गर्यो, चुनाव पनि गराइराख्थ्यो, आफै जितिराख्थ्यो, डेमोक्रेसी छ पनि भन्थ्यो होइन, तर सबै चिज आफ्नो कन्ट्रोलमा। उहाँले गर्न सक्नुहुन्छ कि सक्नुहुन्न मलाई थाहा छैन होइन, तर अहिले जे भइराखेका छ भइराखेका काम चाहिँ डेमोक्रेसीका लागि डेमोक्रेसी मैत्री व्यवहार चाहिँ छैन। अहिले यसलाई सङ्केतको रूपमा लिने हो भने नेपालले फेरि एकपटक डेमोक्रेसीको लागि फेरि लड्नुपर्ने अवस्था आउन सक्छ भविष्यमा।
2: त्यो भने कहिले आउन सक्छ?
3: होइन कहिले नभन्नुहोस् न, त्यो त सरकारी पक्षको कार्य व्यवहारमा भर पर्छ। उसले कति धेरै सेक्टरलाई चिड्याउँदै जान्छ, कति धेरै पावर सेन्ट्रलाइज गर्छ,
2: फेरि पनि ठुलो
3: कति धेरै अहङ्कार देखाउँदै जान्छ, कति चाहिँ धेरै मानिसहरूसँग टाढिँदै जान्छ, त्यसमा भर पर्छ। त्यसैले केही राम्रा कामहरू भइराखेका छन्, अहिले आलोचनाको यो वर्षा नगरौँ, शङ्काकै भरमा धेरै गाली पनि नगरौँ, तर मैले तपाईँलाई सङ्केतको कुरा गर्दा अहिले जसरी कामहरू हुन खोजिरहेछ भइरहेछ यो चाहिँ अनडेमोक्रेटिक तरिकाले भइरहेछ।
2: यसबीचमा प्रधानमन्त्री बालेन्द्र शाह जसरी अघि बढिरहनु भएको छ नि, अनि जनताले चाहिँ किन प्रशंसा गरिरहेछन्?
3: होइन कतिपय राम्रो काम भएको छ त, मैले भने त जनताले प्रशंसा त कामै नगर्दा पनि गरिरहेको थिएँ।
2: तपाईँले पनि दल खोल्नुभयो, निर्वाचन आयोगमा पनि दर्ता गर्नुभयो, 122 वटा दल निर्वाचन आयोगमा दर्ता छन्
3: हजुर,
2: तर भोट ल्याउन सक्नु भएन तपाईँहरूले?
3: होइन हामीले त यसलाई अस्वीकार गर्यौँ, तर भाग लिन सके होइन, भाग किन नलिएको भने होइन, यो चुनाव परिणाम यस्तै आउँछ भनेर हामीले त काङ्ग्रेस एमाले लगायत सबै दलहरूलाई पनि हामीले भनेका थियौँ, चुनावी परिणाम फिक्स
2: छैन।
3: नेपाली राष्ट्रियताको पक्षमा जनतालाई संगठित गर्नको लागि हामीले कुनै हामीलाई प्रधानमन्त्री बन्ने रहर लागेर संगठन या दल खोलेका होइनौँ।
2: हस्, समय र संवादका लागि यहाँलाई धन्यवाद।
3: हस्
2: हस् नमस्कार।

जहाँ हजारों किसिम का जड़ीबुटी पाइन्छन्, हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी

0: आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचार पछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गयो राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो नि भने काठमाडौँ नर्विकमा जानु पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो, मैले सो आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आस नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो। मैले त खाने डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
2: नमस्कार, मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ। र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गराउने, औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेकाउन आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको, मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने, दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नु पऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।
5: SFM 93.2 MHz।

0: दुई किन डोला हो गेबिट बाल्यो
1: मुंगुर बाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल यिनका बुद्धि जान्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
3: अत्याधुनिक अपरेशन थिएटर आइसियु ल्याब सुविधा न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
4: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल इसिजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 9855026440
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौँ कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेलो आयन के छ
8: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ हरि माडीतिर हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
8: भिडियो अन गर न यार
7: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
8: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
9: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजनैतिक नियुक्ति पाएका 1500 जना भन्दा धेरै पदमुक्त हुने सरकारले सिफारिस गरेका 8 मध्ये 2 वटा अध्यादेश विचाराधीन। आज पनि देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना। पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनीको राजमार्ग अवरुद्ध। आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण। डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव, फुझौ सहरमा 9 डिजिटल चीन शिखर सम्मेलन। र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खलामा आज ओमान र युएई खेल्दै, मौसमका कारण खेल प्रभावित हुन सक्ने सम्भावना। नेपाल खबरमा अब पूरा खबर। विभिन्न ऐन र संरचना अन्तर्गत राजनैतिक नियुक्ति पाएका 1594 जना पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरेपछि उनीहरू पदमुक्त हुने भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरणका लागि भन्दै अध्यादेश सिफारिस गरेको थियो। यो सँगै संचार, हवाई सेवा र मुद्रण क्षेत्र, शिक्षा तथा विश्वविद्यालय क्षेत्र, स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र, ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय, कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान, प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फ नियुक्त पदाधिकारीको पद रिक्त हुने भएको छ। 1594 पदाधिकारी पदमुक्त हुने भएसँगै सरकारले अब विभिन्न रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ। यसबारेको पूर्ण विवरण तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। यसैबीच सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका 8 मध्ये 6 वटा अध्यादेश जारी भइसकेका छन्। राष्ट्रपति पौडेलले हिजो 3 वटा, अस्ति शुक्रबार सम्पत्ति शुद्धिकरण अर्थात् मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 अनि बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले पठाएका 2 वटा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश भने राष्ट्रपतिको कार्यालयमा विचाराधीन छन्। आज पनि देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेश लगायत पहाडी र तराईका थोरै ठाउँमा र बाँकी तराई भागका 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना छ। त्यस्तै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको पहाडी भागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने सम्भावना छ। गैराती, गण्डकी, बागमती र मधेस प्रदेशमा पानी पर्यो। ती क्षेत्रमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको हो। हिजो पनि देशका विभिन्न ठाउँमा पानी परेको थियो। विशेष गरी यो हप्ता कोशी, बागमती र गण्डकीको तराई क्षेत्र तथा मधेस प्रदेशमा पानी पर्न सक्ने अनुमान छ। पहिरो खसेका कारण कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनीको राजमार्ग अवरुद्ध छन्। कान्ति लोकपथको ललितपुर बागमती गाउँपालिका तिङ पाङदुरमा पहिरो खसेकोले कान्ति लोकपथ अवरुद्ध भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान परेको पानीले पहिरो खसेपछि कान्ति लोकपथ हुँदै काठमाडौँ हेटौडा आवतजावत बन्द छ। अहिले पहिरो पन्छ्याएर खुलाउने प्रयास भइरहेको छ। त्यस्तै अरनीको राजमार्ग अन्तर्गत कोदारी तातोपानी खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। गएको वैशाख 16 गते सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी इको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार ठूलो पहिरोले सडक खुलाउन समस्या भइरहेको छ। 5 दिनदेखि सडक बन्द हुँदा तातोपानी नाकाबाट हुने व्यापारिक गतिविधि नै ठप्प भएको छ। इकुपारी अड्किएका कन्टेनरमा रहेका विशेष गरी फलफुल सहितका सामग्री बिग्रने र कुहिने जोखिम बढेको व्यापारीले बताएका छन्। यस्तै मध्य पहाडी लोकमार्गको लमजुङ मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङमा सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। यसैबीच बिहान पहिरो खसेपछि नारायणगढ मुगमिलिङ सडक खण्ड चितवनको तुइन खोलामा आंशिक अवरुद्ध सडक 2 तर्फी नै खुलेको छ। बिहान सडक 1 तर्फी सञ्चालन भएकोमा डोजर परिचालन गरी 2 तर्फी नै खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा पत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष मे 3 तारिकलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ। सन् 1993 युनेस्को आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक सहरमा भएको वरिष्ठ पत्रकार पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षधरहरूको सहभागितामा यो घोषणा पत्र जारी गरिएको थियो। घोषणा पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको थियो। यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा शान्तिपूर्ण भविष्यको निर्माण मानवाधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्धन रहेको छ। युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा 2 दिन विभिन्न कार्यक्रम गरी मनाउँदैछ। त्यस्तै दिवसको अवसरमा नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले अन्तर्क्रियासहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाय प्रसाद यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको छ। यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले दण्डहीनता, सञ्चार माध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। उहाँले शुभकामना सन्देश मार्फत लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि देशमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको देखिनु गम्भीर चिन्ताको विषय रहेको बताउनु भएको छ। पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोक कल्याणकारी विज्ञापनको संकुचन र अभिव्यक्ति स्वतन्त्रतामाथिकै अङ्कुशका प्रक्रियाहरू हुन सक्ने महासंघको बुझाइरहेको अध्यक्ष शर्माले उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
0: प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्टार्टअप उद्यम कर्जाका लागि 1301 परियोजना छनौट भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष 82-83 लागि प्रारम्भिक चरणमा परियोजना छनौट गरेको हो। प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेश गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ। तोकिएको समयसीमाभित्र नपठाए प्रस्ताव स्वत अमान्य हुनेछ। छनौट भएका कुल परियोजना मध्ये 65% भन्दा धेरै कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ। प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया सुरु हुने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताउनुभयो। चालु आर्थिक वर्ष 82-83 कर्जा प्रदान गर्नका लागि 1,26,00,00,000 बजेट छ। प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले मापदण्ड पूरा गरेका 950-1,000 परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो। 3% ब्याजमा 5,00,000 देखि 20,00,00,000 रुपियाँसम्मको कर्जा उपलब्ध गराइनेछ। आर्थिक वर्ष 2080-81 कर्जा वितरण गर्न थालिएको थियो। सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकालाई पत्र पठाएको थियो। भौतिक अवस्था जाँचपछि प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गरेको हो। अब विदेशको खबर। चीनको फुझौ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका प्रयोगहरू प्रस्तुत गरिएको छ। झण्डै 56,000 वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानव जस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाइरहेका छन्। चिनिया समाचार संस्था सिन्वाका अनुसार आगलागी जस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध चल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन्। झण्डै 400 उद्यमीले 6,000 भन्दा धेरै अत्याधुनिक प्रविधि र उत्पादन सार्वजनिक गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल लगायत समावेश छन्। यससँगै कृषि उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका झण्डै 100 उदाहरण पनि प्रस्तुत गरिएका छन्। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू एक दिवसीय श्रृङ्खलामा आज ओमान र युएईले खेल्दैछन्। यो खेल त्रिवी क्रिकेट रङ्गशालामा बिहान 9:30 सुरु हुनेछ। तर आज बिहान परेको पानी र काठमाडौँमा मौसम बदलीकै अवस्था रहेकोले आजको खेल प्रभावित हुन सक्ने सम्भावना छ। अहिले भइरहेको श्रृङ्खलामा घरेलु टोली नेपालसहित ओमान र युएई सहभागी छन्। काठमाडौँमा चलिरहेको श्रृङ्खलामा ओमानले यसअघि खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। युएईले खेलेका तीन खेलमा दुई हार र एक जित निकालेको छ। युएई नेपालसँगको दुवै खेलमा पराजित हुँदा ओमानलाई हराएको थियो। लिग टू श्रृङ्खलामा 8 देश छन्। अमेरिका 24 खेलमा 36 अङ्कसहित शीर्ष, स्कटल्यान्ड 28 खेलमा 34 अङ्कसहित दोस्रो, ओमान 26 खेलमा 31 अङ्कसहित तालिकाको तेस्रो, नेदरल्यान्ड्स 24 खेलमा 28 अङ्कसहित चौथो, नामिबिया 28 खेलमा 22 अङ्कसहित पाँचौँ, क्यानाडा 24 खेलमा 21 अङ्कसहित छैठौँ, नेपाल 23 खेलमा 16 अङ्कसहित सातौँ र युएई 23 खेलमा 12 अङ्कसहित पुछारमा रहेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजनैतिक नियुक्ति पाएका 1,500 भन्दा धेरै पदमुक्त हुने सरकारले सिफारिस गरेका 8 दुईवटा अध्यादेश विचाराधीन। आज पनि देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना। पहिरोले कान्ति लोकपथ, मध्यपाडी लोकमार्ग र अरनीको राजमार्ग अवरुद्ध। आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण। डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव। फुझौ सहरमा नवौं डिजिटल चीन शिखर सम्मेलन। र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा आज ओमान र युएईले खेल्दै मौसमका कारण खेल प्रभावित हुन सक्ने सम्भावना।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन। मोबाइल 98 550 50 934।
4: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका 9 तेलगङ्गाको पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर तथा संरचना भत्काउन सुरु गरिएको छ। हिजो बेलुका 6 बजेदेखि घर टहरा हटाउने काम थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिनुभयो। सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउने अभियान अन्तर्गत पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउने कार्य थालिएको हो। पशुपति लगायत स्वयम्भु, बालाजु, गोङ्गबु बस पार्क, देवीनगर क्षेत्रमा अवैध संरचना हटाउने कार्य आज पनि निरन्तर रहने महानगर प्रहरीले जनाएको छ। यसअघि सरकारले बल्खु र कालीमाटी, गैरी गाउँ, मनोहरा लगायतका क्षेत्रमा नदी किनारमा रहेको अतिक्रमित बस्ती हटाएको थियो। अहिलेसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका 3,000 भन्दा धेरै घर टहरा हटाइसकेको विवरण छ। काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनको क्रममा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्त्वका नभएको पुरातत्व विभागले जनाएको छ। बल्खुको सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वको भएकोले विभागले संरक्षण गर्न आवश्यक नदेखाएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो। विभागले 100 वर्षभन्दा पुराना ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वका संरचना मात्र संरक्षण गर्दै आएको जानकारी दिँदै उहाँले यी संरचनाहरू 10 देखि 15 वर्ष अघि निर्माण भएका नयाँ वा निजी संरचना भएका बताउनुभयो। महानिर्देशक प्रधानाङ्गले बल्खु क्षेत्रमा गरिएको स्थलगत अवलोकनको क्रममा भत्काइएका संरचनामा प्राचीनताको कुनै आधार नभेटिएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाको ओमबहाल टोलको वज्र धातु विहारबाट चोरी भएको बुद्ध मूर्तिलाई फिर्ता गरी आफ्नै आसनमा फर्काइएको छ। पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति चोरी भएर अमेरिका पुगेको र लामो समय राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण भइरहेकोमा ओमबहाल टोलको वज्र धातु विहारमै फिर्ता गरिएको छ। न्युयोर्कको टिबेटको हाउसमा कलेक्सनमा पुगेको यो मूर्ति 2068 साल फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा काम गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो। प्राचीन स्मारक संरक्षण ऐन 2013 दफा 20 बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयका प्रमुख अरुणा नकर्मीले बुद्ध मूर्ति हस्तान्तरण गर्नुभएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना। पहिरोले कान्ति लोकपथ, मध्यपाडी लोकमार्ग र अरणीको राजमार्ग अवरुद्ध। काठमाडौँमा अतिक्रमित संरचना हटाउने अभियान आज पनि निरन्तर। तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर टहरा भत्काइँदै र काठमाडौँको वज्र धातु विहारबाट चोरी भएको बुद्ध मूर्ति फिर्ता। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
2: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656-595-174, मोबाइल 98-550-50-934। कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। फोन 0143-3818-98, मोबाइल 98-512-40-934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 0556-94-94-95-10-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: स्क्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
3: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 कि लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
4: ए हो र
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
7: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पनि चित्त बुझाउन त होला नि
8: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली सम्पर्क 97 45 23 91 63
10: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
11: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ
10: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
12: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
13: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
12: सम्पर्क 98119 32811 र 98653 73 687

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 63 5551।
1: चौबिसै घण्टा सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0056 493 440, 493 580 र 98 550 26 440।
2: It's 10 o'clock. अहिले 10 बजेको छ।
3: सुन्छ, छजना हुन्छन् होइन, परिकल्पना हाम्रो संविधानले त्यस्तो गरेको छ, तर अहिलेको सरकारले चाहिँ कम्फर्टेबलका लागि तिनजनाले के अरे निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गरेको छ भनेको, यो त अलिक विधिमिची हो भन्ने छ नि त।
4: होइन, यो त यस्तो छ नि, फेरि पछि

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। नारायणगढ मुगलिन सड़क खण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ। उक्त सड़क खण्डको तुइन खोला र पानी धारामा ढुङ्गा सहितको पहिरो खस्दा सड़क यातायात आंशिक रूपमा अवरुद्ध भएको छ। बिहान पौने 6 बजे पहिरो खसेपछि सड़कमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुगलिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभएको छ। प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सड़क कार्यालय भरतपुरसँग सड़कको पहिरो हटाउन डोजर मगाइएको छ। पहिरो खसेको स्थल मुगलिनबाट 5 किलोमिटर नारायणगढ तर्फ पर्दछ। पानी धारामा पर्ने सड़कमा खसेको ढुङ्गा हटाइसकिएको प्रहरी नरसेक सिंहले बताउनुभयो। नेपाली कंग्रेसकी नेत्री डाक्टर डिला समरौलाले पार्टीको आन्तरिक एकता वर्तमान सरकारका निर्णय र सुकुम्बासी समस्याका विषयमा नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम नेपाली बहसमा आफ्नो धारणा राख्नु भएको छ। पार्टीभित्रको वर्तमान अवस्थाबारे बोल्दै डाक्टर समरौलाले पार्टी सभापति गगन कुमार थापाले सबै पक्षसँग निरन्तर वार्ता र संवाद गरिरहेको उहाँको भनाइ छ। आगामी 15 महाधिवेशनसम्म पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा कार्य सम्पादन समितिको बैठकले महत्वपूर्ण निर्णय गर्ने उहाँले जानकारी दिनुभएको छ। पूर्णबहादुर खण्डका समूहको असन्तुष्टि र सम्मानजनक उपस्थितिका विषयमा विभिन्न कोणबाट छलफल हुने भए पनि पार्टीमा अध्यक्ष मण्डल बन्ने सम्भावना भने नरहेको उहाँले प्रश्न पार्नु भएको छ। यसैगरी बालेन्द्र शाह नेतृत्वको दुई तिहाईको बहुमत नजिकको सरकारले संसदबाट कानून नल्याए अध्यादेश मार्फत करिब 1500 नियुक्ति खारेज गरेको शैलीप्रति कंग्रेसको असहमति रहेको उहाँले बताउनु भयो। यद्यपि सरकारले नयाँ प्रक्रिया थालेकाले यसै विषयलाई लिएर विरोध नगर्ने कंग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनविरोधी कामको मात्रै सदन र सड़कबाट प्रतिवाद गर्ने बताउनु भएको छ। सुकुम्बासी बस्ती हटाउने अभियान बारे बोल्दै नेत्री संग्रौलाले सुकुम्बासी समस्याको स्थायी समाधान आवश्यक रहेको बताउनुभयो। तर सरकारले सक्कली र नक्कली सुकुम्बासीको तथ्याङ्क तयार नगरी एकैचोटि डोजर चलाउँदा नागरिकहरू बिचल्लीमा परेको र आत्महत्या गर्न बाध्य भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पद मुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरेसँगै अघिल्लो सरकारले गरेका राजनैतिक नियुक्ति खारेज हुने भएका छन्। यसबारे नेपाली कंग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनैतिक नै हुने भएकाले अब हुने नियुक्ति पनि राजनैतिक नै हुने जिकिर गर्नुभएको छ। उहाँले भन्नुभएको छ, रासपाभित्र पनि पूर्व कंग्रेस, एमाले, माओवादी, रापरपा लगायतका कैयौं नेता र कार्यकर्ता छन्। अरू दलका पालामा भएका नियुक्तिहरूलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टीभित्रका दलीयहरूको भविष्य के हुने भन्दै प्रश्न गर्नुभयो। सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ, यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य, अरू निर्दलीय कोही छैन, रासपा मात्रै निर्दलीय व्यवस्थालाई कार्यान्वयन गर्ने दल हो भन्नु उचित नहुने उहाँको तर्क छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर वन TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। वर्षा र पहिरोसँगै देशका चार स्थानमा सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान 9 बजेसम्मको अपडेट अनुसार अरनीको राजमार्ग, कान्ति लोकपथ र मध्य पहाड़ी लोकमार्गमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ। बिहान करिब 4:50 बजे त्यहाँ पहिरो खस्दा सड़क अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उता मकवानपुरको भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा पनि कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान करिब 5:55 बजे त्यहाँ पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो। लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङमा पनि मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार बिहान करिब 6:50 बजे त्यहाँ सड़कमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 2 कोदारीमा अरनीको राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध छ। वैशाख 16 गते बेलुका करिब 6:30 बजे त्यहाँ जमिन भाँसिएको थियो। त्यस यता सड़क पूर्ण रूपमा अवरुद्ध रहेको छ। र विराटनगर विमानस्थलमा प्रहरीले सुरक्षा जाँचका क्रममा 2 दिनको अवधिमा स्रोत नखुलेको करिब 27 लाख रुपियाँ सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। विराटनगरबाट जहाज मार्फत काठमाडौँ आउन लागेका फरक फरक एयरलाइन्सका यात्रुहरूको झोलाभित्र अवैध नगद लुकाइएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा 1 जना नेपाली र 1 जना भारतीय नागरिक छन्। प्रहरीले पहिलो सफलता शुक्रबार बेलुका करिब 8 बजे प्राप्त गरेको थियो। बुद्ध एयरको उडानबाट काठमाडौँ आउन लागेका सुनसरी को धरान महानगरपालिका 18 का 35 वर्षीय दिलीप तामाङलाई सुरक्षाकर्मीले शंका लागेर चेक जाँच गरेका थिए। खानतालेसीका क्रममा उनको ब्यागबाट स्रोत खुलाउन नसकिएको 11 लाख रुपियाँ बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: भोलि घटना कतिले जाने हो
1: अब को जान्छ चिट टाढा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो

0: आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चस्सी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
3: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98555-50-974।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएर त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरिङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0956951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घरघट बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य पाइन्छ।
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
9: यति बेला यहाँहरू सुन्दै हुनुहुन्छ स्वदेश FM 93.2 MHz।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
3: It's 11 o'clock. Ahile 11 bajeko cha.

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संसद भवनमा जेन्जी शहीदहरूको शालिग निर्माण, जेन्जी शहीद स्मारक पार्क र अनुदान उपलब्ध गराउने मन्त्री परिषदको निर्णयमा विभेदको प्रश्न उठाउँदै द्वन्द्व पीड़ितले दिएको रिटमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको बचाव गर्दै सर्वोच्च अदालतमा जवाब पेश गर्नुभएको छ। उहाँले शहीद घोषणा गर्ने, शहीद परिवारलाई सुविधा, शालिग निर्माण, अनुदान जस्ता विषय कार्यकारीको अधिकारको विषय रहेकाले अन्यथा भन्न नमिल्ने दावी गर्दै रिट खारेज गर्न सर्वोच्च समक्ष माग गर्नुभएको छ। प्रधानमन्त्री बालेनले कुनै पनि परिवर्तन गर्न शहीदको बलिदानीले महत्वपूर्ण भूमिका खेलेको पनि जवाफमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीको जवाफमा भनिएको छ, जुन समयमा जे प्रयोजनका लागि बलिदानी दिएको हुन्छ त्यस्तो बलिदानको उचित सम्मान गर्नु राज्यको कर्तव्य हुन आउँछ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँको बानेश्वरदेखि माइती घरसम्म प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा नेपालका विभिन्न संचार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत संचार कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल पत्रकार महासंघले माइती घरमा ऐक्यबद्धता र्याली निकालेको हो। यता नेपाल बारे एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको सशक्त खबरदारी आवश्यक रहेको बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मिश्रले प्रेस स्वतन्त्रता अझै पनि विश्वव्यापी रूपमा जोखिममा रहेको र यसको संरक्षणका लागि वर्तमान पुस्ताले निरन्तर संघर्ष गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसलाई संविधानमा लेखेर मात्र नभई व्यवहारमा उतारेर संरक्षण गर्नुपर्ने उहाँको जोड़ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अहिले केही बेरमा बस्ने बैठकमा आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखाबारे मुख्य छलफल हुनेछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा निर्वाचनको तयारीका साथै महाधिवेशन कार्यविधि र संसद दलको विधान संशोधनको विषयलाई पनि कार्यसूचीमा राखिएको छ। यसै गरी बैठकमा पछिल्लो विकसित राजनैतिक घटनाक्रम र समसामयिक परिस्थितिबारे विविधता शीर्षक अन्तर्गत छलफल हुनेछ। बैठकको गम्भीरतालाई ध्यानमा राख्दै सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिनुभएको छ। राष्ट्रपतिले आगामी स्थानीय तहको उपनिर्वाचन र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै आन्तरिक छलफललाई तीव्रता दिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। नेपाल उद्योग वाणिज्य महासंघको 60 औं वार्षिक साधारण सभा तथा नयाँ कार्य समिति चयनका लागि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलिदेखि 2 दिनसम्म काठमाडौँमा हुने साधारण सभाले महासंघको आगामी नेतृत्व चयन गर्नेछ। महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भोलिदेखि स्वतः अध्यक्षको जिम्मेवारीमा पुग्दै हुनुहुन्छ। बाकी 73 वटा पदका लागि भने 137 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। विशेष गरी वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल र सुरकृष्ण वैद्य आफ्नो प्यानल सहित मैदानमा उत्रिनु भएको छ। महासंघका अनुसार भोलि ललितपुर स्थित होटल रोयल टुलिपमा साधारण सभाको भव्य उद्घाटन हुनेछ भने 22 गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदानको कार्यक्रम तय गरिएको छ। यस निर्वाचनमा एसोसिएट वस्तुगत र जिल्ला नगर गरी कुल 2153 जना मतदाता सहभागी हुँदैछन्। र मकवानपुरका दूध उत्पादक किसानले दूध बिक्री गरे बापत पाउनुपर्ने करिब 14 करोड 35 लाख रुपियाँ भुक्तानी नपाउँदा गम्भीर आर्थिक संकटमा परेको गुनासो गरेका छन्। किसानबाट दूध संकलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अनुसार केही उद्योगले 2078 सालदेखि नै किसानको रकम भुक्तानी रोकेर राखेका छन्। सहकारी संघका व्यवस्थापक दामोदर अधिकारीका अनुसार मकवानपुरमा सञ्चालित 11 डेयरीले डेयरी उद्योगले किसानलाई 14 करोड 35 लाख 63 हजार 490 रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। हवस् त, यसका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-09, 98-0-74-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
1: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175+ एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
0: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: polis,
1: polis, polis, polis,
0: polis, bak.
2: मैं इंस्पेक्टर प्रिया तिमीहरूलाई पक्रिनुको लागि केही समयदेखि यही गाउँमा यही गाउँको गाउँले भएर बसिरहेको तपाईँलाई त मैले नायक सम्झेको थिएँ तपाईँ त खलनायक पो निस्किनु भयो
3: मैले पनि तिमीलाई लक्ष्मी सोचेको थिएँ तिमी त मा दुर्गा निस्क्यौ डाइलग बाजी पढी भयो ट्याकट्युक पारेर काम सकिहाल न खै यता ल्याऊ बाइ द वे डिएसपी सपुत
4: हजुर छरिबा
2: त्यो चेलीबेटी बिर्सना त हामीले पक्र्यौँ नि
4: हो राम्रो भयो त्यस्तालाई त पत्ता फर्काउनु पर्छ
2: अनि आमा कहाँ हुनुहुन्छ
4: ए तेरो आमा काउली बेच्ने गएछ

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। काठमाडौँमा अतिक्रमित संरचना हटाउने अभियान आज पनि निरन्तर। भदौ 23 र 24 गते भएको घटनाको प्रतिवेदन सार्वजनिक गर्न मानव अधिकार आयोगको ढिलाइ। प्रतिवेदन चाँडै सरकारलाई बुझाउने सदस्य दुवाडीको भनाई। आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासङ्घद्वारा काठमाडौँमा प्रदर्शन। हर्मुज जलमार्गमा इरानको सुरक्षा निगरानी कडा। वर्तमान अवस्थालाई मध्यनजर गरी आवश्यक सुरक्षा उपाय अपनाएको भनाई। र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खलामा अहिले युएई र ओमान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि ठाउँमा जग्गा भए नभएको थाहा पाउन भू अभिलेख सूचना प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। विभिन्न नीति नियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी प्रभावकारी मितव्ययी रूपमा परीक्षण कार्य अगाडि बढाइएको उहाँको भनाइ छ। अहिले सहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीको नामावली परीक्षण भइरहेको छ। त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। वास्तविक सुकुम्बासी परीक्षण भएपछि उनीहरूको व्यवस्थापनका लागि सहज हुने अपेक्षा छ। मन्त्रालय अन्तर्गत 110 मालपोत र 21 भूमि सुधार तथा मालपोत कार्यालय रहेका छन्। सरकारले काठमाडौँ उपत्यकाभित्र र बाहिर अतिक्रमित संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। आज काठमाडौँ उपत्यकामा यो अभियान निरन्तर रहेको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवाडीले गएको भदौ 23 र 24 गते भएको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउने बताउनु भएको छ। घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि आयोगले सार्वजनिक गर्न ढिलाइ गरेकोमा टिका टिप्पणी भइरहेको छ। घटना लगत्तै छानबिनका लागि आयोगका सदस्य लिली थापाको नेतृत्वमा अध्ययन समिति गठन भएको थियो। समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसम्मको बयान लिएको थियो। अध्ययन समितिले प्रतिवेदन बुझाएपछि आयोगले थप अध्ययन संक्षिप्त प्रतिवेदन तयार पार्न र सारांशका लागि दुई सदस्य मिहिर ठाकुर र मनोज दुवाडीलाई जिम्मा दिएको थियो। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा सदस्य दुवाडीले गएको भदौ 23 र 24 गतेको घटनालाई स्मरण गरी घटनाको सम्बन्धमा आयोगले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको र छिट्टै सरकारलाई बुझाउने जानकारी दिनुभयो। साथै उहाँले नवयुवाले गरेको आन्दोलन अघि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको पनि बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले आज काठमाडौँको माइतीघर मण्डलामा ऐक्यबद्धता र्याली तथा विरोध प्रदर्शन गरेको छ। सञ्चार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारको दमन र हस्तक्षेपको विरोध गर्दै महासङ्घले आफ्नो आन्दोलनको स्वरूप अनुसार कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। महासङ्घको अनुगमन प्रतिवेदन अनुसार गएको वर्ष 73 प्रेस स्वतन्त्रता हननका घटना भएकोमा यस वर्ष बढेर 131 पुगेको छ। उहाँले विशेष गरी समाचार लेखेकै आधारमा पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत फौजदारी मुद्दा लगाउने र प्रहरीले समाचारको स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा पनि महासङ्घले आपत्ति जनाएको छ। पहिरो खसेका कारण विभिन्न सडक र राजमार्ग अवरुद्ध छन्। कान्ति लोकपथ ललितपुर बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खसेकाले अवरुद्ध छ। कान्ति लोकपथ हुँदै काठमाडौँ हेटौडा आवत जावत बन्द छ। अहिले पहिरो पन्छ्याएर खुलाउने प्रयास भइरहेको छ। त्यस्तै अरनीको राजमार्ग अन्तर्गत कोदारी तातोपानी खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। गएको वैशाख 16 गते सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी इको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार ठूलो पहिरो कारणले सडक खुलाउन समस्या भइरहेको छ। त्यस्तै प्युठान सरुमा रानी गाउँपालिका 4 खहरे खोला भालुबाङ प्युठान सडक खण्ड पनि अवरुद्ध छ। पानी पर्दा बाढी पहिरोको जोखिम हुने भएकोले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका सडकमा यात्रा गर्दा सुरक्षित एवं सावधानी अपनाउँदै यात्रा गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्रोत नखुलेको झन्डै 27 लाख रुपियाँ सहित मोरङमा दुईजना पक्राउ, आज सुनको भाव घट्यो, चाँदीको बढ्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन, नियमित जाँच गरौँ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौँ। सेउला, माटो, बालुवा थुपारेर राखौँ।
2: आग लागि बारे चासो राखौँ, चनाखो बनौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। काठमाडौँमा अतिक्रमित संरचना हटाउने अभियान आज पनि निरन्तर। प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासङ्घद्वारा काठमाडौँमा प्रदर्शन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। स्रोत नखुलेको झण्डै 27 लाख रुपियाँ सहित मोरङमा 2 दिनमा 2 जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले मोरङका अनुसार 26,98,000 रुपियाँ सहित एक नेपाली र एकजना भारतीय नागरिक पक्राउ परेका हुन्। हिजो विराटनगर विमानस्थलबाट भारत मालदाका 36 वर्षीय मोहिदिल अली 15,98,000 सहित तथा अस्ति धरान उपमहानगरपालिका 18 का 35 वर्षीय दिलीप तामाङ स्रोत नखुलेको 11 लाख रुपियाँ सहित पक्राउ परेका जिल्ला प्रहरीकारलेकी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो। पक्राउ परेका अली र तामाङको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव घटेको छ, चाँदीको बढेको छ। सुनको भाव आज तोलामा 1,000 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको भाव घटेर तोलाको 2,95,100 रुपियाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी तोलामा 65 रुपियाँले बढेर तोलाको 5,010 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा सुरक्षा निगरानी कडा बनाएको छ। इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले देशको सुरक्षा बलले हर्मुजमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार महत्त्वपूर्ण समुद्री मार्गबाट जहाजको आवागमन इरानी निकायको समन्वय र स्वीकृतिमा आधारित रहनेछ। अक्रमिनियाले हर्मुज क्षेत्रको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको र वर्तमान अवस्थालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपाय अपनाएको बताएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। साथै इरानको इस्लामिक रिभोल्युसन गार्ड्स कोरप्स IRGC र राष्ट्रिय सेनाले संयुक्त रूपमा त्यस क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। इरानले गएको फेब्रुअरी 28 तारिकदेखि हर्मुज जलमार्ग क्षेत्रमा सुरक्षा व्यवस्थासहित नियन्त्रण कायम गर्दै आएको छ। हर्मुज जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मार्ग मानिन्छ। त्यसैले यो क्षेत्रमा भइरहेका गतिविधिलाई विश्व समुदायले ध्यान पूर्वक चासो राख्दै आएका छन्। अब खेल खबर। ICC विश्वकप क्रिकेट लिग टू एक दिवसीय श्रृङ्खलामा अहिले UAE र ओमान खेलिरहेका छन्। खेल तिर्वी क्रिकेट रङ्गशालामा बिहान 9:30 बजेदेखि सुरु हुनुपर्नेमा 1 घन्टा ढिलो गरी 10:30 बजेदेखि सुरु भएको हो। आजको खेल 47 ओभरमा झारिएको छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको UAE ताजा अवस्थामा 24 ओभर 2 बलमा 1 विकेट गुमाएर 134 रन बनाएको छ। काठमाडौँमा चलिरहेको श्रृङ्खलामा ओमानले यसअघि खेलेका 2 खेलमा 1 जित र 1 हार बेहोरेको छ। UAE खेलेका 3 खेलमा 2 हार र 1 जित निकालेको छ। UAE नेपालसँगको दुवै खेलमा पराजित हुँदा यसअघिको खेलमा ओमानलाई हराएको थियो। यो श्रृङ्खलामा नेपाल, UAE र ओमान रहेका छन्। र आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेलमा दिउँसो 4:15 बजे हैदराबादमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हैदराबाद 9 खेलमा 12 अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। कोलकाता 8 खेलमा 5 अङ्कसहित अङ्क तालिकाको 8 स्थानमा छ। त्यस्तै आजको दोस्रो खेल गुजरात टाइटन्स र पन्जाब किङ्स बीच हुँदैछ। यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका 8:15 बजे सुरु हुनेछ। तालिकामा पन्जाब 8 खेलमा 13 अङ्कसहित शीर्ष स्थानमा छ भने गुजरात 9 खेलमा 10 अङ्कसहित 5 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। काठमाडौँमा अतिक्रमित संरचना हटाउने अभियान आज पनि निरन्तर। भदौ 23 र 24 गते भएको घटनाको प्रतिवेदन सार्वजनिक गर्न मानवाधिकार आयोगको ढिलाइ। प्रतिवेदन चाँडै सरकारलाई बुझाउने सदस्य दुवाडीको भनाई। आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासङ्घद्वारा काठमाडौँमा प्रदर्शन। हर्मुज जलमार्गमा इरानको सुरक्षा निगरानी कडा। वर्तमान अवस्थालाई मध्यनजर गरी आवश्यक सुरक्षा उपाय अपनाएको भनाई। र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा आज UAE र ओमान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नेपालीपन को आभास नेपाली मन को आवाज
1: सुन चुली पहाड़ पहरा सुन भीर पागल एक बेसी सारा सुन
0: स्वदेश FM 93.2 MHz
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
3: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
2: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
4: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7061 र 98-550-7053
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
3: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM जारी संयुक्त अनुरोध
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230

0: सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 5 50 50 934।
4: त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
5: के डियर
4: आजै गएर कहाँ बस्ने हो र
5: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
6: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98 4 51 75 518 र 98 0 27 75 518।
8: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
9: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
10: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
11: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98 5 50 83 852 98 453 72 852 र 98 0 65 68 852।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 7553 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: रेडियो नेटवर्क, यो नेपाली रेडियो नेटवर्क।
5: रेडियो एनआरएन 99.1। समय को ख्याल राखौं। 1 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्कमा भइरहेको अनियमितताबारे आज स्थानीय सरकार र गृह मन्त्रालयसँग विशेष संवाद गर्दैछ। सिंहदरबार स्थित मन्त्रालयमा आयोजना हुने यो छलफलमा काठमाडौँ उपत्यका महानगरपालिकाका प्रमुखहरू, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरू सहभागी हुनेछन्। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने यस बैठकमा निजी विद्यालयहरूले मापदण्ड विपरीत असुल गरिरहेको शुल्क फिर्ता गराउने र आगामी शैक्षिक रणनीति तय गर्ने विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ। कतिपय निजी विद्यालयहरूले आगामी शैक्षिक सत्र 2083का लागि तोकिएको समयभन्दा अगावै भर्ना खोल्ने र चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो। यसअघि मन्त्रालयले गैर कानूनी रूपमा लिएको शुल्क फिर्ता गर्न निर्देशन समेत दिइसकेको छ। यसैबीच संघीय सरकार र स्थानीय तहबीच भर्ना अभियानको मितिमा देखिएको भिन्नतालाई पनि यो छलफलले टुङ्गो लगाउने अपेक्षा गरिएको छ। निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई एकीकृत गर्न बनेको विधेयकको मस्यौदामा राजनीतिक दलहरूसँग सुझाव मागेको छ। आयोगले दलहरूलाई 10 दिनभित्र आफ्ना सुझाव पठाउन पत्राचार गरेको छ। 7 ऐनलाई एकीकृत गरी तयार पारिएको यो मस्यौदा आयोगको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयबाट केही परिमार्जनका लागि फिर्ता आएको मस्यौदामा नै अहिले सुझाव मागिएको हो। यसअघि 2080 असारमै सरकारलाई बुझाइएको यो विधेयक लामो समय गृह मन्त्रालयमा रोकिएको थियो। हालै संसद विघटनपछि गृहले उक्त मस्यौदा पुनः आयोगमै फिर्ता पठाएको छ। कार्यभाग प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी बजेट अधिवेशनबाटै यो विधेयक पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँका अनुसार विद्युतीय मतदान, ई भोटिङ, विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तरप्रदेश मतदान जस्ता सुधारका पक्षहरू समेट्न यो कानून अपरिहार्य छ। सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न डिजिटल प्रणाली मार्फत परीक्षण शुरू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली प्रयोग गरी सुकुम्बासी भनिएका व्यक्तिहरूको नाममा अन्यन्त्र जग्गा भए नभएको जाँच गर्न थालेको हो। सुकुम्बासीका नाममा हुन सक्ने व्यतिथि रोक्न मन्त्रालयले विद्युतीय प्रणालीको सहारा लिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार यो प्रणालीबाट दावी गरिएका सुकुम्बासीको नाममा देशको कुनै पनि स्थानमा जग्गा दर्ता भए नभएको तत्कालै पत्ता लाग्नेछ। मन्त्रालयले यो प्रक्रियालाई पारदर्शी र मितव्ययी बनाउन देशभरका 110 मालभूत र 21 भूमि सुधार कार्यालयको तथ्याङ्कलाई एकीकृत गरी प्रयोगमा ल्याएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

लाइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ। सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। आज विश्व प्रेस स्वतन्त्रता दिवस। नेपालमा लेखेको र बोलेकै आधारमा संचार माध्यम र पत्रकारमाथि दमन बढेको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। दिवसको अवसरमा काठमाडौँमा आयोजित ऐक्यबद्धता र्यालीलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेख्य वृद्धि भएको बताउनुभयो। महासंघको मीडिया मनिटरिङ अनुसार गत वर्ष 73 हननका घटना भएकोमा यस वर्ष त्यो संख्या बढेर 131 पुगेको छ। अध्यक्ष शर्माले राज्य र गैर राज्य पक्षबाट मीडियामाथि दमन भइरहेको आरोप लगाउँदै सरकारले पत्रकारको रोजीरोटी खोज्ने र संचार गृहमाथि आर्थिक नाकाबन्दी लगाउने काम गरेको बताउनुभयो। र नेपाल वायु सेवा संचालक संघले सरकारसँग विशेष राहत प्याकेजको माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लिँदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन र हाउजिङ लगायतका शुल्कमा कम्तीमा 50% छुट दिन आग्रह गरेको हो। विशेष गरी विमानस्थल सेवा शुल्क नियमावली 2078 तत्काल संशोधन गर्न माग गर्दै संघले आन्तरिक उडानमा प्रत्येक अवतरण र उडान बापत तिर्नुपर्ने 10 अमेरिकी डलर, मौसमी शुल्क अनि सञ्चालन लागत अत्याधिक बढाएको जनाएको छ। यसले गर्दा यात्रुको हवाई भाडा समेत महँगो हुन पुगेको संघको ठहर छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: हजुर जाजा ए नानी
1: हजुर
0: जाजा तल ढुङ्गे धारामा गएर एक आग्रो पानी लिएर आइजा
1: ल ल हुन्छ

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली।

0: लाइन सुख आनंद मार्ग चितवन, फोन 0956595174, मोबाइल 9855505934, कीर्तिपुर ट्यांगला चौक काठमांडू, फोन 0143318898, मोबाइल 9855124934।
1: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिंट को लागी
2: माडी फ्लेक्स एन्ड कम्प्युटर
1: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर
1: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर
1: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 0656510 60।
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
5: होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97543231963।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328 र 98653773687।
6: माछा
0: बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रासोपाको सचिवालय बैठक जारी भएको छ। बैठकबाट केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको हो। बैठकमा स्थानीय तह उम्मेद्वार छनौट रूपरेखा 2083, महाधिवेशन कार्यविधि 2083 र संसदीय दलको विधान संशोधन लगायत विषयमा छलफल हुने बताइएको छ। शहरी विकास मन्त्रालयले स्थानान्तरण प्रक्रियामा छुटेका सुकुम्बासीलाई सम्पर्कमा आउन आह्वान गरेको छ। आज मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको हो। सरकार नागरिकहरूको सुरक्षित व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रतिबद्ध रहेको समेत मन्त्रालयले जनाएको छ। पहिरोका कारण प्रभावित भएको नारायणगढ़ मुगलिन सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो। उक्त सड़क खण्डको तीन खोला र पानी थारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सड़क अवरुद्ध भएको थियो। बिहान 5:45 बजे पहिरो खसेपछि तीन खोलामा सड़क एकतर्फी रूपमा मात्रै सञ्चालन भएको थियो। इलाका प्रहरी कार्यालय मुगलिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अहिले सड़क पूर्ण रूपमा सञ्चालन भइसकेको छ। भरतपुरबाट डोजर मगाएर सड़क दुईतर्फी खुलाइएको प्रहरीले जनाएको छ। पानी थारमा पहिरो पनि बिहानै हटाइएको थियो। नेपाल वायुसेवा सञ्चालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेसन, हाउसिङ र अन्य शुल्कहरूमा कम्तीमा 50% छुट दिनुपर्ने माग राखेको छ। संघले 2078-37 स्वीकृत विमानस्थल सेवा शुल्क नियमावली 2078 तत्काल संशोधन गर्न समेत माग गरेको छ। हाल मौसमी शुल्क अन्तर्गत आन्तरिक उडानका लागि प्रत्येक अवतरण वा उडान अमेरिकी डलर 10 तिर्नुपर्ने व्यवस्था रहेकाले यसले सञ्चालन लागत बढाउनुका साथै यात्रु भाडा दर पनि महँगो हुने संघको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। एकपछि अर्को व्यवसायी पक्राउको विरोध बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रसँग भेटवार्ता गर्नुहुने भएको छ। उहाँले निजी क्षेत्रलाई छलफलका लागि बोलाउनु भएको छ। सरकारले विभिन्न आरोपमा उद्योग व्यवसायीहरूलाई धमाधम पक्राउ गरेपछि व्यवसायी त्रसित बनेका छन्। यही सन्दर्भमा लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायतमा आबद्ध उद्योगी तथा व्यवसायीहरूलाई छलफलमा बोलाउनु भएको छ। लामिछानेले निजी क्षेत्रलाई अर्थतन्त्रबारे छलफल गर्ने भन्दै आइतबारका लागि बैठक बोलाउनु भएको। व्यवसायीलाई बोलाएको पत्रमा व्यावसायिक वातावरण सुधार गर्ने र निजी क्षेत्रले भोगिरहेका समस्या र अर्थतन्त्रलाई गति दिने सुझाव लिने उल्लेख छ। र सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक आईजीपी नारायण दत्त पौडेलले सोमबार दर्जानी चिन्ह लगाउने हुनुभएको छ। 18 वैशाखमा 4 वर्ष पदावधिका कारण राजु अरियाल अनिवार्य अवकाशमा गइसक्नु भएको छ। उहाँको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरिसकेको छ। शनिबारदेखि नै आईजीपी खाली भए पनि 2 दिन सार्वजनिक विदा भएका कारण पौडेलले सोमबार मात्रै फुली लगाउने हुनुभएको हो। गृह मन्त्रालयका अनुसार पौडेलले गृह सचिव राजकुमार श्रेष्ठको हातबाट दर्जानी चिन्ह लगाउनु हुने तय भएको छ। निवर्तमान गृहमन्त्री सुदन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताउनु भएको थियो, जसकारण अब आईजीपीले कसको हातबाट दर्जानी चिन्ह लगाउनु होला भन्ने चासो समेत उठेको थियो। तर यो बीचमा गुरुङ आफै मन्त्रीबाट हटेपछि भने उहाँले बोलेको विषय कार्यान्वयन नहुने भएको छ। गृह सचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्जानी चिन्ह लगाउने गरी गृह मन्त्रालयले तयारी गरेको छ। सोमबार बिहान 9:15 फुली लगाउने रहेको गृह मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको

लेख्नु भएको थियो। पत्रमा सांसदहरूको लागि स्वकीय सचिवको व्यवस्था गर्न लिखित माग प्राप्त गर्न निर्देशन भए अनुसार पत्राचार गरिएको भनिएको छ। यस सम्बन्धमा के जवाफ दिने भनेर विपक्षी दलहरू छलफलमा जुटेका हुन्। नेपाली काङ्ग्रेसका राष्ट्रिय खेलकुद परिषदमा राजनैतिक नियुक्ति लिएका 20 जना राखेपछि सदस्यहरू पदमुक्त हुने भएका छन्। अघिल्लो सरकारको पालामा राजनैतिक नियुक्ति पाएका 20 सदस्य पदमुक्त हुने भएका हुन्। तेजुलाल चौधरी र बबलु गुप्ता मन्त्री भएका बेला नियुक्त भएका सदस्यहरू वर्तमान सरकारले जारी गरेको अध्यादेशको आधारमा पदमुक्त हुने भएका हुन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 आधारमा पदाधिकारी पदमुक्त हुने भएका हुन्। उपाध्यक्ष ध्रुव आचार्यले भने यसअघि नै राजीनामा दिनुभएको थियो। हाल राजनैतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रूपमा कार्यरत राम चरित्र मेहताले सम्हालिरहनु भएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्कबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले यति नै। साँझ 6 बजे नेपाली खबरका

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोपराइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन? यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन?
1: छ, माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ। वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री सम्प्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
4: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
5: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: Kiss FM 93.2 MHz.
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 53 98 550 77 0 61 र 98 550 77 0 53.
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन. फोन 0556 93 440 493 580 र 98 550 26 440.
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क. अहिले बेलुकीको 6 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापाकाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी।
0: काठमाडौँ उपत्यकामा सरकारी तथा सार्वजनिक जग्गामा बनाएका अनधिकृत संरचना हटाउने काम तीव्र, स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह, खाली गरेको जमिनमा पार्क तथा खेल मैदान बनाउनु पर्ने नागरिकको सुझाव।
2: बागमतीकै शुद्धिकरण गर्नको लागि यो बस्तीलाई नउठाइकन यो सफा हुनै सक्दैन।
3: बाटोमा जसरी यो वाकिङ ट्रेलहरू बनाइरहेको छ नि, त्यस्तै किसिमले चाहिँ अर्को राम्रो व्यवस्थित रूपमा बनाइदियो भने सबैलाई नै हुने हो नि त।
1: लगानी मैत्री प्याकेज घोषणा गर्न सरकारसँग निजी क्षेत्रको माग, व्यवसायहरूलाई ढुक्क भएर लगानी गर्न सत्तारूढ दलको आग्रह।
0: मध्यपूर्व युद्ध बीच ओपेक प्लसको महत्वपूर्ण बैठक, तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना।
1: र लिग टू क्रिकेटमा युएले ओमानलाई 54 रनले हरायो।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: बेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 144 उपधारा 1 बमोजिम आज केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने फिर्ता पठाउनु भएको छ। उहाँले पुनर्विचारका लागि अध्यादेश फिर्ता पठाउनु भएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। मन्त्री परिषदले सिफारिश गरेका 8 मध्ये राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता पठाउनु भएको हो। यसअघि राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी, सम्पत्ति शुद्धिकरण सम्बन्धी, सहकारी सम्बन्धी र सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो।
1: काठमाडौँ उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान तीव्र रूपमा चलिरहेको छ। सरकारी टोलीले कपनको 7 तले पाथीभरा, तेन्जिङ चोक लगायत क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर टहरा हटाउने काम गर्यो। यस्तै धोबीखोला नदी करिडोर अन्तर्गत अनामनगर, देवीनगर, विष्णुवती नदी किनार र त्यहाँको चर्चित व्यापारिक भवन र महानगर वडा नम्बर 16 बालाजु माछा पोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना खाली गरेको छ। अहिलेसम्म काठमाडौँ उपत्यकाभित्रका झण्डै 2300 भन्दा बढी घर टहरा हटाइएको छ। देवीनगरमा झण्डै 20, बालाजुमा 3 र तिलगंगामा 89 संरचना आज हटाइँदैछ। गएको शनिबारदेखि अभियान शुरू भएको हो। गएको शनिबार काठमाडौँको थापाथली, सिनामंगल, गैरीगाउँ, भक्तपुरको मनोहरा लगायत क्षेत्रमा संरचना हटाइए का थिए। अतिक्रमित संरचना हटाउने अभियान शुरू भएको हो। अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई किर्तिपुर, बालाजु, भक्तपुर लगायत क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सरकारले जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। आवास, खाना, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोविज्ञान परामर्श लगायत आधारभूत सुविधा उपलब्ध गराइने पनि शहरी विकास मन्त्रालयले जनाएको छ।
0: राजनीतिक दबाव र प्रभावमा नपरी सरकारी जग्गालाई भूमाफियाको कब्जाबाट मुक्त गराउने यस अभियानले काठमाडौँ उपत्यकाको नदी करिडोर व्यवस्थापन र शहरी सुन्दरतामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले पनि यो अभियानलाई राजनीतिक स्थिरताको लाभ उठाउँदै देशभर विस्तार गर्नुपर्ने माग समेत गरेका छन्। सरकारले डोजर प्रयोग गरी भौतिक संरचना हटाउन थालेपछि बस्ती हटाइएको जग्गामा के बनाउँदा उपयुक्त हुन्छ भनेर हामीले अतिक्रमित संरचना भत्काइएका ठाउँमा भेटिएका नागरिकलाई सोधेका छौं।
2: मेरो कृष्ण यादव हो, घर मेरो जनकपुर, बसाइ यही कुपन पुग्ने। अब यो काठमाडौँलाई व्यवस्थित गर्नको लागि यो नभत्काइकन कुनै उपाय छैन, राम्रो गर्नु पर्यो। यो अब बागमतीकै अब यो अलि यसलाई अब शुद्धिकरण गर्नको लागि यो बस्तीलाई नउठाइकन यो सफा हुनै सक्दैन। अर्को कुरा अब यो भइसकेपछि अब यहाँ कुनै एउटा पार्किङ होस् या कुनै न कुनै एउटा बगैँचा कुनै लगाउँछ वा सरकारको अब के नीति छ अगाडिको दिनमा त्यो त हेर्न बाँकी नै छ। तर जे होस् यो सुकुम्बासीलाई हटाउनुमा यहाँको बासी चाहिँ मुख्य रूपमा राम्रै मान्या छ कि
3: सहना प्रधान घर चाहिँ यही हो। सरकारले अब यसलाई चाहिँ कसरी समर्थन गर्ने भनेर त अब योजना बनाउनु पर्यो होइन। एक बल यसो आजको भोलि त हुँदैन, हुन त यो पनि अब इमिडिएटली यो गभर्मेन्टले गर्यो राम्रो पछि हो। त्यसैले चाहिँ अब यसलाई चाहिँ यहीँ बाटोमा जसरी यो वाकिङ ट्रेलहरू बनाएर छ नि त्यस्तै किसिमले चाहिँ अर्को राम्रो व्यवस्थित रूपमा बनाइदियो भने सबैलाई नै हुने हो नि त होइन। दाँतको सौन्दर्य पनि बढ्छ, यहाँ मान्छेलाई आउँदाखेरि यो बागमतीको छेउमा राम्रो पनि हुन्छ होइन। यो कुरो मलाई चाहिँ त्यस्तो लाग्छ।
7: यो चण्डेश्वर लामा चाहिँ अब यो भत्काएको चाहिँ सबै सरकारले संरक्षण गरेर स्कुल सुल्कुलो अब हस्पिटल केही केही सदुपयोग गरेर राम्रै होला जस्तो लाग्छ। खोलाको किनार त बाटो त अवश्य नै निस्किन्छ करिडोरको, त्यो निकाल्दा पनि पार्क पनि वारी र पारी अब ललितपुर र काठमाडौँ उठे पार्कभन्दा धेरै त आवश्यकता धेरै जनसङ्ख्याको हिसाबले त बाटो हस्पिटल सरकारी स्कुलहरू भयो भने धेरै राम्रो हुन्छ। तिनीहरूले सरकारले चाहिँ बच्चाहरू पढाउनु ओर्नलाई चाहिँ राम्रै होला।
8: मेरो शिवगिरी मेरो सिन्धुपाल्छ अहिले मैले देख्दाखेरि यो खोलाकै जग्गा हो, योभन्दा अगाडि खोलो खोलो आउँदाखेरि माथिसम्म खोलो पुगेको छ तपाईँले हेर्नुभएकै छ। अब त्यो खोलाको जग्गा अधिकरण गरेर यसो बनाएको छ। अब यसलाई चाहिँ खोलो त अब परसम्म जान नसक्ला, यसलाई चाहिँ विदेशतिरको जस्तो आहा घुम्न आउँदा पार्क बनाएर यो खोलामा बोटिङ बनाएर यसलाई चाहिँ ढलहरू नहालेर यसलाई उज्यालो बनाएर यो खोलामा डुङ्गा चलाउने त्यहाँ बोटिङ हेर्ने आउने गरेर एउटा छुट्टै बनाउन खोजेको जस्तो मलाई लाग्छ अहिलेको प्रधानमन्त्रीले।
9: मेरो नाम पुष्पा कुवर, हाम्रो सुदूरपश्चिम, हाम्रो उतै पारी बस्छौँ। सबै सुकुम्बासी छैन नि त, हुकुमवासी पनि छन् के, सुकुम्बासीलाई चाहिँ सरकारले हेर्नुपर्छ भन्ने हाम्रो छ। हुकुमवासीलाई चाहिँ कता कत्रा तला तलका घर उता थानकोट कता कतातिर घर भएका मान्छे यहीँ भाडामा दिएर राखेका घर ऊ त्यहीँ भत्काए हामीले देखाएको छौँ। थुप्रो हामीलाई त यो राम्रोसँग बनाइदियो भने हाम्रा छोराछोरी केटाकेटीहरू है कता पार्कहरू बनाइदियो भने सबैलाई त्यही त के सर राम्रो बनाउनुपर्छ भन्ने छ। बाटोघाटो अलिक खुल्ला सबैलाई हिँड्न सजिलो।
10: मेरो पूर्ण कुमार थेबे, ताप्लेजुङ जिल्ला हो। म चाहिँ छोटो कामको लागि यहाँ अहिले अस्थायी बसोबास हो। सरकारले यसमा चाहिँ अब यो जग्गा भत्काएको ठाउँमा चाहिँ यहाँ अहिले पुनः फेरि सरकारको लगानीमा संरचना बनाएर यहाँ जो जो व्यक्तिहरू चाहिँ सुकुम्बासी वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई फेरि व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ जस्तो लाग्छ।
1: यसैबीच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि ठाउँमा जग्गा भए नभएको थाहा पाउन भू अभिलेख सूचना प्रणालीबाट परीक्षण शुरू गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। विभिन्न नीति नियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी प्रभावकारी र मितव्ययी रूपमा परीक्षण कार्य अघि बढाइएको उहाँले बताउनुभयो। अहिले शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण काम भइरहेको छ। यसपछि क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो।
0: यसैबीच काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीय वासी र भक्तजनले माग गरेका छन्। धार्मिक सांस्कृतिक प्रतात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाएका संरचना खाली गर्न वर्षौंदेखि भक्तजनले माग गर्दै आएका छन्। मन्दिर क्षेत्रको जग्गा अतिक्रमणले त्यहाँ ठाउँ अभाव भई धार्मिक एवं सांस्कृतिक गतिविधिमा असहजता उत्पन्न भएको स्थानीयको भनाई छ।
1: स्टार्टअप उद्यम कर्जाका लागि 1301 परियोजना छनौट भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष 2082-83 लागि प्रारम्भिक चरणमा परियोजना छनौट गरेको हो। प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेश गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ। तोकिएको समय सीमाभित्र नपठाए प्रस्ताव स्वत अमान्य हुनेछ। छनौट भएका कुल परियोजना मध्ये 65% भन्दा धेरै कृषि पशुपालन पशुपालन, मत्स्य पालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ। प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कन पछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया शुरू हुने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताउनुभयो। चालू आर्थिक वर्ष 2082-83 कर्जा प्रदान गर्नका लागि 1,26,00,00,000 बजेट छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: विश्वमा नै उत्कृष्ट मानिएको नेपाली मह ढुक्क भई नियमित रूपमा सेवन गरौँ, स्वस्थ रहौँ।
17: मह एक पूर्ण खाद्य वस्तु हो। महको नियमित सेवनले रुघा खोकी, कब्जियत, मोटोपना, ग्यास्ट्रिक, हाड जोड्नी दुख्ने जस्ता थुप्रै समस्याहरूको समाधानमा फाइदा पुर्याउँछ।
16: मौरीको चरण स्रोत र प्रजाति अनुसार महको स्वाद, बास्ना र रङमा विविधता पाइन्छ। महलाई अनावश्यक रूपमा तताउनु हुँदैन र मह जम्दैमा नक्कली भन्न मिल्दैन। नेपालमै उत्पादित मह खोजी सेवन गरी स्वदेशी उत्पादनलाई प्रवर्धन गरौं।
17: नेपाल सरकार व्यावसायिक कीट विकास केन्द्र।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियान तीव्र, जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह, भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू, स्टार्टअप उद्यम कर्जाका लागि 1,301 परियोजना छनौट लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। निजी क्षेत्रले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँग विशेष लगानी प्रोत्साहन प्याकेज ल्याउन माग गरेको छ। आज काठमाडौँमा आयोजित निजी क्षेत्रसँगको सम्वाद कार्यक्रममा व्यवसायहरूले नीतिगत स्पष्टता, पूर्वाधार सुधार र कर प्रणाली सरलीकरण मार्फत लगानी मैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनैतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धताले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनः स्थापित हुने विश्वास व्यक्त गर्नु गर्नुभयो। त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वर्तमान आर्थिक स्थायित्वलाई पूँजी निर्माण र उत्पादन वृद्धिमा उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले विगतका नीतिगत विकृति, संस्थागत कब्जा र गलत अभ्यास अन्त्य गर्दै सुधारतर्फ सरकार अघि बढ़ेको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई इमान्दार र उत्तरदायी ढंगले अघि बढ़न आह्वान गर्दै कानूनी जटिलता हटाउने, कर प्रणाली सरल बनाउने र लगानी मैत्री नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। आगामी बजेट मार्फत स्पष्ट आर्थिक मोडल प्रस्तुत गरिने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई राजनीतिक संरक्षण नभई नीतिगत सुरक्षा आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई दलगत प्रभावबाट मुक्त वातावरणमा काम गर्न दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने, स्टार्टअपलाई कर सहुलियत दिने र पेमेन्ट गेटवेका कानूनी अवरोध हटाउने योजना अघि सार्नु भएको छ। पूर्वाधार निर्माणमा ढिलासुस्ती अन्त्य गर्न इमर्जेन्सी मोडल लागू गरी 24 घण्टा काम गर्ने प्रणाली ल्याइने तथा वैदेशिक लगानी आकर्षित गर्न आर्थिक कूटनीतिलाई प्राथमिकता दिइने पनि उहाँले बताउनुभयो। सरकारले सुशासन कायम गर्दै आर्थिक अपराधलाई आर्थिक दृष्टिकोणबाट समाधान गर्ने तर ठूला अनियमिततामा कड़ा कारवाही गर्ने उल्लेख गर्दै लामिछानेले व्यवसायीहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।
0: भोलि दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा तथा रातिको समयमा लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी पहाड़ी क्षेत्रहरूमा पानी पर्ने सम्भावना धेरै रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। यस्तै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित हावाहुरी सहित मध्यम वर्षाको र हिमपातको सम्भावना समेत छ। अबको केही दिन देशका धेरै जसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। महाशाखाले प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ।
1: वायु सेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै नेपाल वायु सेवा संचालक संघले तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघका अनुसार कोविड-19 महामारी, नवयुवा आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा चलिरहेको द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ। इन्धनको मूल्य बढेसँगै उडान खर्च उल्लेखनीय रूपमा बढेको र नेपाल आउने पर्यटकको संख्यामा कमी आएकोले संकट सामना गर्नु परेको छ। पहिले वायु सेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा 30-40% रहने गरेकोमा अहिले बढेर 55-60% पुगेको छ। यसले गर्दा कम्पनीहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र भविष्यमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ।
0: नेपाल चीन सीमानाका रसुवागढ़ी हुँदै पवित्र धार्मिक स्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा फेरि शुरू भएको छ। यस वर्षको याममा अहिलेसम्म झण्डै 300 तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेका अध्यागमन कार्यालय रसुवा टिमुरेले जनाएको छ। कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रूसी तथा बेलायतका नागरिक समेत यात्रामा सहभागी भएका छन्। गएको वर्ष रसुवागढ़ी नाकाबाट 11,381 तीर्थयात्रीले मानसरोवर कैलाश यात्रा गरेको तथ्याङ्क छ।
1: राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले गएको भदौ 23 र 24 गते भएको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउने बताउनु भएको छ। घटना अध्ययन गर्न कठिन भएको टोलीले प्रतिवेदन बुझाए पनि आयोगले सार्वजनिक गर्न ढिलाइ गरेकोमा टिप्पणी भइरहेको छ। घटना लगतै छानबिनका लागि आयोगका सदस्य लीला थापाको नेतृत्वमा अध्ययन समिति गठन भएको थियो। समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसम्मको बयान लिएको थियो। अध्ययन समितिले प्रतिवेदन बुझाएपछि आयोगले थप अध्ययन, संक्षिप्त प्रतिवेदन तयार पार्न र सारांशका लागि 2 सदस्य मिहिर ठाकुर र मनोज दुवाडीलाई जिम्मा दिएको थियो। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा सदस्य दुवाडीले गएको भदौ 23 र 24 गतेको घटनालाई स्मरण गरी घटनाका सम्बन्धमा आयोगले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको र छिट्टै सरकारलाई बुझाउने जानकारी दिनुभयो।
0: गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी राजमार्ग अन्तर्गत स्याफ्रु रसुवागढ़ी सड़क खण्ड तीव्र गतिमा स्तरोन्नतिको काम भइरहेको छ। नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ़ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य बढ़ाउने उद्देश्यले निर्माणाधीन गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी राजमार्गको स्तरोन्नति तीव्रताका साथ अघि बढ़ेको छ। दुई देशबीचको व्यापार, पर्यटन तथा सीमावर्ती क्षेत्रको विकाससँग प्रत्यक्ष जोड़िएको यो सड़कलाई नेपाल चीनको मैत्रीपूर्ण जीवनरेखा मानिएको छ। यसैबीच विशेष काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 भरेङ डाँडामा गइराती गएको पहिरो हटाएर गाड़ी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोदेखि दुवैतर्फ गाड़ी सञ्चालनमा आएको हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
20: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
19: हाम्रा सेवाहरू
20: ओपिडी सेवा,
19: विशेषज्ञ ओपिडी सेवा,
20: निशुल्क औषधि वितरण,
19: सशुल्क फार्मेसी सेवा,
20: फिजियोथेरापी सेवा,
19: अकुपंचर सेवा,
20: योग परामर्श सेवा,
19: क्रियाकल्प सेवा,
20: पूर्व कर्म पञ्चकर्म सेवा,
19: छार सूत्र सेवा,
20: जलौका सेवा,
19: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
20: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
19: विस्तृत जानकारीका लागि
20: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98-514-24-063।
21: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्म पूर्वी नाका काकर भिट्टाबाट 16,81,36,30,000 रूपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार हुमागाईका अनुसार यो अवधिमा पेट्रोल, डिजल, एलपी ग्यास, एटीएफ, कोइला लगायत वस्तु आयात भएका छन्। पेट्रोलियम पदार्थ आयातबाट चालू आर्थिक वर्षको 9 महिनामा 7,44,78,18,000 रूपियाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो।
0: बारामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा 20% कमी आएको छ। जिल्लाको कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा 17,980 मेट्रिक टनले कमी आएको हो। केन्द्रका प्रमुख राज नारायण शाहले आर्थिक वर्ष 82-83 किसानले 29,000 हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँ खेती गर्दा प्रति हेक्टर 3.1 मेट्रिक टन उत्पादन हुनुपर्नेमा 2.48 मेट्रिक टन मात्रै उत्पादन भएको बताउनुभयो।
1: विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा पत्रकार महासंघले अन्तर्क्रियासहित विभिन्न कार्यक्रम गरेको हो। महासंघका अध्यक्ष निर्मला शर्माले दण्डहीनता, संचार माध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेशागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। दिवसको अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबूत हुन नसक्ने बताउनु भएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताउनु भएको हो।
0: नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा संगठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शनात्मक बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन बारे छलफल गरिएको सचिव ढकालको भनाई छ। बैठकमा पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताउनुभयो।
1: काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता भएको बताउनु भएको छ। महानगरको शिक्षा विभागद्वारा आयोजित विद्यालयको शैक्षिक भौतिक तथा व्यवस्थापकीय सुधार विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेखनीय लगानी गरिरहेको बताउनुभयो। शिक्षाको क्षमता विकासका लागि महानगरले निरन्तर तालिमका कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ। कार्यक्रममा शिक्षाविद डाक्टर केदार भक्त माथेमाले शिक्षा क्षेत्रमा व्यापारीकरण बढेको भन्दै यसलाई रोक्न सार्वजनिक शिक्षामा सुधारको आवश्यकता रहेको बताउनुभयो। उहाँले नेपालमा हरेक नागरिकले औसतमा कुल आमदानीको झण्डै 6.8% शिक्षामा खर्च गर्ने गरेको उल्लेख गर्नुभयो।
0: स्रोत नखुलेको झण्डै 27 लाख रुपियाँ सहित मोरङमा दुई दिनमा दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार 26,98,000 रुपियाँ सहित एक नेपाली र एकजना भारतीय नागरिक पक्राउ परेका हुन्। हिजो विराटनगर विमानस्थलबाट भारत माल्दाका 36 वर्षीय मोहिदिल अली 15,98,000 सहित तथा अस्ति धरान उपमहानगरपालिका 18 का 35 वर्षीय दिलीप तामाङ स्रोत नखुलेको 11 लाख रुपियाँ सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो। पक्राउ परेका अली र तामाङको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त अरब इमिरेट्स युएईले तेल उत्पादक देशहरूको संगठन ओपेक प्लस समूहबाट बाहिरिने निर्णय गरेपछि पहिलो पटक यस समूहका 7 सदस्य देश तेल उत्पादन कोटा सम्बन्धी निर्णय गर्न बैठकमा बसेका छन्। मध्य पूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा पहिले नै दबाव

0: साउदी अरेबिया सहभागी छन्। प्रारम्भिक अनुमान अनुसार यी देशहरूले दैनिक झण्डै 188,000 ब्यारेल तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना छ। यद्यपि कोटा कागजमा बढाइए पनि वास्तविक उत्पादनमा ठूलो परिवर्तन आउने सम्भावना कम देखिएको छ, किनकि धेरै सदस्य देशहरू पहिले नै युद्ध प्रतिबन्ध र ढुवानी अवरोधका कारण आफ्नो पूर्ण उत्पादन क्षमता प्रयोग गर्न असमर्थ छन्। विशेष गरी फारस खाड़ी क्षेत्रका इराक, कुवेत, साउदी अरेबिया र पूर्व सदस्य युएई सबै यस अवस्थाबाट प्रभावित भएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय श्रृंखलामा संयुक्त अरब इमिरेट्स युएईले ओमानलाई 54 रनले हराएको छ। युएईले दिएको 309 रनको लक्ष्य पछ्याएको ओमानले 39 ओभर 5 बलमा 254 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका जितेन रामानन्दीले नट आउट 91, हमाद मिर्जाले 83 रन बनाए। युएईका जुनैद सिद्दिकीले 6 विकेट लिए। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले वर्षाका कारण 47 ओभरमा घटाइएको खेलमा 8 विकेट गुमाएर 308 रन बनाएको थियो। युएईका 4 खेलाड़ीले अर्धशतक बनाए। युएईका हरप्रीत सिंहले 77, मोहम्मद शहदादले 74, अदीप उस्मानीले 72, आर्य शर्माले 50 रन बनाए। ओमानका मोहम्मद इमरानले 3 विकेट लिए। यो जितसँगै युएई 24 खेलमा 14 अङ्क जोडेर तालिकाको पुछारमा छ। ओमान 27 खेलमा 31 अङ्कसहित तेस्रो स्थानमा छ। काठमाडौँमा चलिरहेको श्रृङ्खलाको अन्तिम खेलमा पर्सि नेपाल र ओमान खेल्दैछन्। नेपाल लिग टू तालिकामा 23 खेलमा 16 अङ्कसहित 7 स्थानमा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी।
1: काठमाडौँ उपत्यकामा सरकारी तथा सार्वजनिक जग्गामा बनाएका अनधिकृत संरचना हटाउने काम तीव्र। स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह। खाली गरेको जमिनमा पार्कदेखि खेल मैदान बनाउनु पर्ने नागरिकको सुझाव।
0: लगानी मैत्री प्याकेज घोषणा गर्न सरकारसँग निजी क्षेत्रको माग। व्यवसायहरूलाई ढुक्क भएर लगानी गर्न सत्तारूढ दलको आग्रह।
1: मध्यपूर्व युद्ध बीच ओपेक प्लसको महत्वपूर्ण बैठक, तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना।
0: र लीग टू क्रिकेटमा युएले ओमानलाई 54 रनले हरायो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
1: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा,
0: ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि

0: उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना
2: Island English School, माड़ी पाँच नया पिपरिया मा नया भर्ना संबंधी सूचना।
3: एस पिसल्यान्ड इङ्ग्लिस स्कुल माडी पाँचमा शैक्षिक सत्र 2082 लागि प्ले ग्रुप नर्सरीदेखि कक्षा 9 सम्मका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: विद्यालयका विशेषताहरू:
3: दक्ष तथा तालिम प्राप्त शिक्षकबाट पूर्ण अङ्ग्रेजी माध्यमबाट बालमैत्री शिक्षण पद्धति,
2: खेल सामग्री र अडियो भिडियो प्रयोग मार्फत अध्यापन हुने,
3: मन्टेसोरी विधिबाट पूर्व प्राथमिक कक्षा सञ्चालन र बालमैत्री वातावरणमा कक्षा सञ्चालन,
2: नृत्य गायन अतिरिक्त कक्षा तथा शैक्षिक भ्रमण,
3: यातायात सुविधा र स्वच्छ शान्त वातावरण,
2: स्काउट टेक्वान्डो इको क्लब साइन्स क्लब फुटबल क्लब आदि जस्ता सह पाठ्यक्रम गतिविधि,
3: व्यवस्थित कक्षा कोठा, सिसी क्यामेरा, आधुनिक कम्प्युटर ल्याब, साइन्स ल्याब र ई पुस्तकालयको व्यवस्था,
2: होम भिजिट र फोन मार्फत विद्यार्थीको अवस्था बारे नियमित जानकारी र कमजोर विद्यार्थीको लागि विशेष कक्षा,
3: मासिक परीक्षा र निरन्तर मूल्याङ्कन प्रणाली, अभिभावक विद्यार्थी परामर्श कक्षा तथा लग बुक र कमेन्ट बुक मार्फत विद्यार्थीको प्रगति पहिचान,
2: समयमै आफ्ना बाबु नानी भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: पिसल्यान इङ्ग्लिस स्कुल माडी पास नयाँ पिपरिया चितवन, सम्पर्क 9845151785, 9855 63912 र 9821109000।
4: स्वदेश FM 93.2 MHz
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामदुरा सैन युवाहरूमा स्वास्थ्य चेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड़ प्रतियोगिता आयोजित। माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न। आउँदो मंगलबार वडा नम्बर 8 रविवार नगर कार्यपालिकाको सुनवाई सञ्चालन हुने। सरकारले सिफारिस गरेका विभिन्न 8 अध्यादेश मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले 7 जारी। संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने तेस्रो पटक फिर्ता। चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृतफिला। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चैत्र मसान्तसम्म सुकुम्बासिक व्यवस्थापन गर्न सरकारलाई सुझाव। र दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु। सम्पत्ति शुद्धिकरण कसुरमा रामबहादुर बमजनले पाए सफाई। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामदुरा चयन हुनुभएको छ। आइतबार माडी नौ बगहीमा सम्पन्न 5 साधारण सभा तथा अधिवेशनबाट दुरा सेवा समाज चितवन जिल्ला समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय सामाजिक अगुवा एवं व्यवसायी श्यामदुराको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समितिको चयन भएको हो। वन समूहको उपाध्यक्षमा गुणबहादुर रुम्बा, सचिवमा लक्ष्मण सुनार, सहसचिवमा नानु कुमारी सुनार र कोषाध्यक्षमा चन्द्रमाया विष्ट चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा चन्द्रमाया नेपाने, सूर्य बोट, बुद्धिबहादुर प्रजा, माया घिमिरे, अमृत दुरा र तकमाया राई चयन हुनुभएको छ। समूहका निवर्तमान अध्यक्ष मायानाथ अधिकारीको अध्यक्षता र माडी नौका वडाध्यक्ष घनश्याम दवाडीको प्रमुख आतिथ्यमा साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा आउँदो वैशाख 27 गते आइतबार म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने भएको हो। दौडौ माडी जितौ भोलि भन्ने नारासहित आयोजित सो प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टा छुट्टै दूरी तय गरिएको छ। अब र बजारदेखि बसन्तपुर बजारसम्म करिब 5 किलोमिटर दूरीमा दौड आयोजना हुने प्रारम्भिक तय रहेको समितिका प्रतिनिधि एवं एथलेटिक्स प्रशिक्षक कृष्ण चौधरीले बताउनुभयो। कार्यक्रम तालिका अनुसार वैशाख 26 गते बेलुका 5 बजेसम्म नाम फिर्ता गरिसक्नुपर्ने, प्रतियोगिताको उद्घाटन बिहान 7 बजे हुने र दौड सुरुवात बिहान 7:30 बजे गरिने चौधरीले बताउनुभयो। म्याराथन दौड विजेताले प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः 7,000, 5,000 र 300 एवं सहभागिताको प्रमाणपत्र रहने उहाँले जनाउनुभयो। माडीको बसन्तपुर बजारमा पुस्तक एवं स्टेसनरी व्यवसायी देवी प्रसाद भुर्तेले स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत 11 विद्यार्थीलाई छात्रवृत्ति स्वरूप स्टेसनरी सामग्री वितरण गर्नुहुने भएको छ। बसन्तपुर बजारमा देवी दाईको पुस्तक पसल सञ्चालन गर्नुहुने भुर्तेले साबिक बगोडा गाविस आफ्नो व्यावसायिक आधार क्षेत्रमा रहेका माडी माध्यमिक विद्यालय, देवाकर स्मृति माध्यमिक विद्यालय, खैरहनी माध्यमिक विद्यालय, रतनीधोबा आधारभूत विद्यालय र ब्रह्मज्योति आधारभूत विद्यालयमा एक छात्रा र एक छात्रा गरी दुई जना बगोडा आधारभूत विद्यालयबाट एकजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने हुनुभएको हो। छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी ₹2,000 बराबरको स्टेसनरी सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो। सम्बन्धित विद्यालयले छनौट गर्ने विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामग्री वितरण गर्न लागि उहाँले जानकारी दिनुभयो। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा माडीस्थित बगोडा अस्पतालमा 2 दिने एकीकृत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ। शिविरमा गुन्जमान अस्पताल, बगोडा अस्पताल, मौलाकालिका अस्पताल, पुष्पाञ्जली अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाबाट आएका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। मनोसामाजिक समस्या, नशा सम्बन्धी, हाड जोर्नी, स्त्री रोग, छाला रोग लगायत विभिन्न रोगका बिरामीलाई निशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ। नगर कार्यपालिकादेखि वडा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा सुरुवात भएको सो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमान सुल्लाममा सञ्चालन भयो। अब आउँदो मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगर कार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृत फेला परेको छ। पश्चिमी चितवनको मेघौली नजिकै पर्ने सिजी घाट क्षेत्रमा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को बाघको आक्रमणमा परि दुई वर्षीय भाले बाघको मृत्यु भएको हो। आमाबाट छुटेर हिँड्ने बेलामा अर्को ठूलो बाघको आक्रमणमा परि दुई वर्षको बाघ मरेको अवस्थामा भेटिएको छ। उहाँले भन्नुभयो, कुन बाघले हान्यो भन्ने चाहिँ अझै पत्ता लाग्न सकेको छैन। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले सिफारिस गरेका विभिन्न आठवटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले सातवटा जारी गर्नुभएको छ। आइतबार अपरान्हसम्म उहाँले सातवटा अध्यादेश जारी गरे पनि एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन्। सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा 114 को उपधारा 1 आधार बनाएर पछिल्लो चार दिनमा राष्ट्रपति पौडेलले सातवटा अध्यादेश जारी गर्नुभएको हो। तर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश तेस्रो पटक फिर्ता गर्नुभएको छ। पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारले उक्त विधेयक स्वीकृतिका लागि गत चैत्र 14 राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। तर आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश सरकारलाई फिर्ता पठाउनु भएको हो। सोही अध्यादेश तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले 2082 असार र सोही वर्षको मङ्सिरमा स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। त्यसबेला पनि राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गर्नुभएको थियो। भारतले चीनले नेपाली भूमि लिपुलेखलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सहमति गरेसँगै भारतको विदेश मन्त्रालयले सन् 2026 को कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ। भारतको यस्तो घोषणासँगै लिपुलेख, लिम्पियाधुरा र कालापानी समस्या पुनः चर्चामा आएको छ। चीनको समन्वयमा भारतले आगामी जुनदेखि अगस्त महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो। भारतको विदेश मन्त्रालयले अप्रिल 30 यस्तो घोषणा गरे पनि नेपाली भूमि प्रयोगको सवालमा नेपाली पक्ष भने अहिलेसम्म मौन बसेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी चैत्र मसान्तसम्म सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको सचिवालय बैठकले घरबारविहीन भएका सुकुम्बासी बस्तीमा 75% समस्या हल गर्न सुझाव दिएको हो। घरबारविहीन भएका सुकुम्बासीलाई व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहनुभएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्नुहुने भएको छ। सचिवालयका अनुसार उहाँको अवस्थामा सुधार भइरहेको छ। इन्फेक्सन नहोस् भनेर हाल केही दिन यता भेटघाटलाई रोकिएको छ। दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन्। आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै प्रधानमन्त्री शाहको आलोचनासहित प्रदर्शन गरेका हुन्। सिन्धुलीको खुर्केट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि आफूहरू सड़कमा उत्रिनु परेको उनीहरूको भनाइ छ। राजसभा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाई गरेको बताउनु भएको छ। अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिए पनि तस्करी नियन्त्रण गर्ने पनि अवस्थामा सरकारले कडाई गर्नु परेको उहाँको भनाइ छ। र सम्पत्ति शुद्धिकरणको सुरुमा रामबहादुर बमजनले सफाई पाएका छन्। जिल्ला अदालत सर्लाहीले बमजनलाई सफाई दिएको हो। गत 8 वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले उनलाई सफाई दिएको हो। बमजनमाथि लगाएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाई दिएको हो। आज माढीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन गरिएको छ। माढीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। माढीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 73% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माढीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामधुरा सैन युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको धैर्यले माढीमा म्याराथन दौड प्रतियोगिता आयोजित। माढी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न। अब आउँदो मङ्गलबार वडा नम्बर 8 र बिहिबार नगरकार्यपालिकाको सुनवाई सञ्चालन हुने। सरकारले सिफारिस गरेका विभिन्न 8 अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले 7 जारी, संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने तेस्रो पटक फिर्ता। चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृत फेला। स्वतन्त्र पार्टी रासपाले आगामी चैत्र मसान्तसम्म सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव। र दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु। सम्पत्ति शुद्धिकरण कसुरमा रामबहादुर बमजनले पाए सफाई।
हवस् सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7070 61 र 98550 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943 580 र 98550 26 440।
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाई।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुको सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा नेपालको संविधान बमोजिम यसअघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि 2082 साल असार 25 राष्ट्रपति समक्ष पेश भएकामा सन्देश सहित उक्त विधेयक मन्त्री परिषदमा फिर्ता पठाइएको जनाउँदै तत्कालीन मन्त्री परिषदको 2082 साल मङ्सिर 2 गतेको निर्णय अनुसार प्राप्त भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2082 जारी नभएको स्मरण गराएको छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये 7 अध्यादेश जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज मन्त्री परिषदमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 दफा 2 एक बमोजिम पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको सो अध्यादेशको उक्त दफामा सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जस्तो सुकै शर्त सुविधा र पदावधि तोकेको भए पनि अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ। यस्तै उक्त अध्यादेशको दफा 2 उपदफा 2 पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ। सो अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल 1594 पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सचिवालय बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र घाँसबास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पत्रकारको प्रश्नको जवाफमा प्रवक्ता झाले राज्यका विभिन्न निकायमा विगतमा भएका नियुक्ति कति प्रक्रिया सम्मत या आवश्यकताका आधारमा थिए भन्ने समीक्षा गर्न अध्यादेश मार्फत पदमुक्ति गराइएको स्पष्ट पार्नुभयो। यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लबको घोषणा गरिएको र उम्मेद्वार छनौट कार्यविधि पारित गरिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान आज पनि जारी छ। शहरी विकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बुढा नीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबी खोला नदी कोरिडोर अन्तर्गत अनामनगर देवीनगर विष्णुमती नदी किनार स्थित कामपासो र बालाजु माछा पोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियान जारी छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी अतिक्रमित घर डहरा हटाइएको छ। गत शनिबारदेखि काठमाडौँको थापाथली सिनामङ्गल गैरी गाउँ भक्तपुरको मनोहरा लगायत क्षेत्रका भित्रका अतिक्रमित संरचना र सुकुम्बासी बस्ती हटाइएको थियो। यसैबीच शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटिएका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास भोजन स्वास्थ्य सेवा बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुगुम्बासीका नामावली परीक्षण काम भइरहेको र त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुगुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। यसैबीच मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्राचार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले सरकारसँग डराउन र आत्तिन पर्ने स्थिति नरहेको बताउनुभयो। सभापति लामिछानेले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारण सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोड म्याप रासोपाले बनाइसकेको पनि जानकारी दिनुभयो। छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। बाराको सिमरा विशेष आर्थिक क्षेत्र अर्थात सेजमा जग्गाको भाडा दर 75% घटाइएपछि उद्योगीहरूको चाप बढेको छ। सरकारले प्रति वर्ग मिटर 20 रुपियाँ रहेको भाडा दर घटाएर 5 रुपियाँ कायम गरेपछि उद्योग सञ्चालनका लागि अनुमति लिने उद्योगीहरूको चाप बढेको हो। बाराबाट संवाददाता रञ्जन यादवको रिपोर्ट।
0: सिमरा विशेष आर्थिक क्षेत्र सेजमा पछिल्लो समय उद्योगीहरूको आकर्षण बढ्दछ। जग्गाको भाडा दर घटेपछि नयाँ उद्योग स्थापना गर्न उद्योगीहरू उत्साहित देखिएका छन्। सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पू गिरीका अनुसार अहिले सबै जग्गा भाडामा गइसकेको छ र नयाँ उद्योगीले तत्काल स्थान दिन कठिन भइरहेको छ।
8: हाम्रो यहाँको भाडा दर रेट 20 रुपियाँ वर्ग मिटर थियो। आर्थिक वर्षमा बजेट भाषणमा 75% घटाउने भनेर आइसकेपछि पुसमा सानदेखि 75% घटाइसकेपछि 5 रुपियाँ स्क्वायर मिटर भाडा दर पुसदेखि चाहिँ कायम भइसकेको छ। त्यसपछि चाहिँ उद्योगीहरूको अहिले चाप चाहिँ एकदम बढेको छ।
0: सिमरा सेजको ए ब्लकमा 105 प्लट रहेका छन्। हाल 6 उद्योग सञ्चालनमा छन् भने 12 उद्योग निर्माणधीन अवस्थामा रहेका छन्। थप 13 उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेका छन्। सेजभित्र भारत, चीन र कोरियाका उद्योगीहरूको समेत ठूलो लगानी रहेको छ। यहाँका उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन्। तर उद्योगीहरूको अनुसार विद्युत कटौती र सरकारी सुविधा कार्यान्वयन नहुनु अहिलेको मुख्य समस्या बनेको छ। नेपाल एग्रो टुल्सका संचालक मनोज रौनियारले विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक भार परेको बताउनुहुन्छ।
9: सेजमा सरकारले जुन अहिले 5 रुपियाँ वर्ग मिटर गर्नु भएको छ, राम्रो कुरा हो। यसले गर्दा हामी यहाँको उद्योगीहरू खुसी पनि छौँ, उत्साहित छौँ। सेजमा जुन सम्झौता भएको थियो त्यसमा अलिकति कमी कमजोरी छ। कुनै सिफारिस गर्नु पर्यो भने हामी काठमाडौँ नै पुग्नु पर्छ। जब यत्रो ठुलो समस्या छ हाम्रो
0: उद्योगीहरूले सुरक्षा, भन्सार छुट, निर्यातमा भ्याट छुट तथा विद्युत महसुलमा सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। हाल बालाजी र नेपाल एग्रो टुलले मात्रै भारतमा उत्पादन निर्यात गरिरहेका छन्। चालू आर्थिक वर्षको चैत्र मसानसम्ममा दुई उद्योगले करिब 5 करोड रुपियाँ बराबरको उत्पादन निर्यात गरेका छन्। सेज पूर्ण रूपमा सञ्चालनमा आए 10-15 हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ। रञ्जन यादव, रेडियो नेपाल, बारा।
4: विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम थिमल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबूत हुन नसक्ने बताउनु भएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताउनुभयो। दिवसका अवसरमा नेपाल पत्रकार महासंघले ऐक्यबद्धता पदयात्रा र्याली आयोजना गरेको छ। शान्तिपूर्ण भविष्यको निर्माण, मानवाधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धनको नारा सहित आयोजित पदयात्रा बिहान माइती घर मण्डलाबाट शुरू भई नयाँ बानेश्वर पुगेर कोटसभामा परिणत भएको थियो। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। त्यस प्रयोजनका निम्ति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागि मन्त्रालयले जनाएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्क बारे देखिएको अन्यल, वार्षिक शिक्षा शैक्षिक क्यालेण्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ। गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी राजमार्ग अन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ। नेपाल सरकारले चीनसँगको व्यापारिक गतिविधिलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित सड़क सुधार र स्तरोन्नतिको काम अघि बढाए पनि स्याफ्रुबेसी मैलुङ तर्फको सड़कले निर्माण प्रक्रियामा अपेक्षित गति लिन भने सकेको छैन। पछिल्लो समय सड़क स्तरोन्नति अन्तर्गत ट्र्याक अपुग रहेको स्थानमा नयाँ कटिङ, पहिरो जोखिम क्षेत्रमा टेवा पर्खाल निर्माण, पानी निकासका लागि नाली व्यवस्थापन, कालो पत्रे तथा दुई दर्जन भन्दा बढी पक्की पुल निर्माण गर्ने जस्ता योजना समावेश गरिएको छ। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत बिम्फेदी गाउँपालिका 8 भरेङ डाँडामा हिजो गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपरान्हदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो। नेपाल चीन सिमानाका रसुवागढी हुँदै पवित्र धार्मिक स्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा शुरू भएको छ। हालसम्म 300 तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय रसुवा चिमुरेले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो। एक घर एक धारा कार्यक्रम मार्फत सबै नागरिकलाई घर घरमै खानेपानी उपलब्ध गराउने सरकारको प्रतिबद्धता भए पनि सल्यानका अधिकांश बासिन्दाले पानीको अभाव झेलिरहेका छन्। जिल्लाका धेरै स्थानमा अझै पनि एक गाग्री पानी लिनका लागि घण्टौ हिँड्नुपर्ने बाध्यता छ। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
10: कागजमा बनेका योजना र यथार्थ बीच ठूलो अन्तर देखिन्छ। सल्यानमा सरकारले ल्याएको एक घर एक धारा अभियान यहाँका धेरै बासिन्दाका लागि आजै सपना जस्तै बनेको छ। जिल्लाका ग्रामीण बस्तीहरूमा अहिले पनि खाने पानीको चरम अभाव देखिन्छ। बिहान सबेरै उठेर टाढा खोल्सा, मुहान वा कुवा धाउनु पर्ने बाध्यता स्थानीयको दैनिकी बनेको छ। शारदा नगर पालिका सुन टाकुराकी मनिषा रोका:
11: हामीले यति गाह्रो छ कि पानीको लागि छोराछोरीलाई न टाइम दिन सक्छौँ, हामीले न बिहान पढाउन सक्छौँ, न के गर्न सक्छौँ, आफ्नो काम पनि गर्न सक्दैनौँ। बिहान 3 बजे आएकोदेखि हामी 8-10 बजेसम्म हाम्रो गाह्रो नै भरेको हुँदैन।
10: 2078 असार 21 गते सम्पन्न गर्ने गरी सम्झौता भएको कालीमठी गाउँपालिका 1 लक्ष्मीपुरको कोट 42 लिफ्ट खाने पानी योजना 83 साल लागिसक्दा समेत सम्पन्न हुन सकिरहेको छैन। पानीले काकाकुल बनेका कोट 42 स्थानीय योजना परेपछि वर्षौंदेखिको तिर्खा मेटिनेमा विश्वस्त थिए, तर 6 वर्ष बितिसक्दा समेत उक्त योजनाले स्थानीयको तिर्खा मेटाउन सकेको छैन। कालीमाटी गाउँपालिका 1 लक्ष्मीपुरका दीपक भण्डारी:
12: पानीको एकदम ठुलो समस्या छ। 1 घण्टाको बाटो हिँडेर यहाँबाट पानी लिन जानु पर्छ। जाँदा आउँदा भर्दा झन्डै 2-3 घण्टा यहाँ खर्च हुन्छ। गाई वस्तुलाई खुवाउने, मान्छेले खाने, शौचालयमा प्रयोग गर्नेदेखि लिएर यहाँ पानीको अभाव छ।
10: स्थानीय तहले विभिन्न खाने पानी योजना सुरु गरेको दावी गरे पनि धेरै योजना अधुरै छन्। केही सञ्चालनमा आए पनि पर्याप्त पानी उपलब्ध हुन सकेको देखिँदैन। आम नागरिकको खाने पानी समस्यालाई दिगो रूपमा समाधान गर्न नगरपालिकाले योजना बनाई कार्यान्वयनमा गइरहेको चारा नगरपालिकाका मेयर प्रकाश भण्डारी बताउनुहुन्छ:
13: कतिपय आयोजना ठेक्का गइसकेको, कतिपय निर्माणको अन्तिम चरणमा भएको र केही ठेक्का प्रक्रियामा अगाडि बढाइरहेका छ।
10: छु। भौगोलिक कठिनाई, स्रोत अभाव र योजनाको प्रभावकारी कार्यान्वयन नहुनु मुख्य समस्या भएको स्थानीयको गुनासो छ। पानीको अभावले सरसफाई, स्वास्थ्य र दैनिक जीवनमा समेत गम्भीर असर पारेको छ। सरकारको प्रतिबद्धता र स्थानीयको यथार्थ बीचको दूरी कहिले घट्ला भन्ने प्रश्न अझै अनुत्तरित छ। दीपक शर्मा, सल्यान।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जनाएको छ। आईआरजीसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दावी गरेको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इरानसँग असम्भव सैन्य अभियान वा खराब सम्झौता मध्ये एक रोज्नुपर्ने बताउनु भएको छ। इरानी संचार माध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समय सीमा तोकेको थियो। आईआरजीसीका अनुसार वाशिङटन विरुद्ध चीन, रूस र युरोपको अडानमा पनि परिवर्तन आएको छ। भारतको नयाँ दिल्ली स्थित एक घरमा एयर कन्डिसनर एसी विस्फोटपछि आगलागी हुँदा कम्तीमा 9 जनाको घटनास्थलमा नै मृत्यु भएको छ। आगलागीमा परि एक बालक र 4 महिला सहित कम्तीमा 9 जनाको मृत्यु भएको र अन्य 20 जना घाइते भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ। एसी विस्फोटपछि लागेको आगो केही मिनटमा नै पूरै घरमा फैलिएको थियो। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा पूर्वी नाका काकड भित्ता भएर 16 अर्ब 81 करोड रुपियाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। काकड भित्ता नाका भएर 7 अर्ब 75 करोड रुपियाँ भन्दा बढीको पेट्रोल, 5 अर्ब 87 करोड रुपियाँ भन्दा बढीको डिजल र 1 अर्ब 90 करोड रुपियाँ भन्दा बढीको खाना पकाउने ग्यास आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार होमागाईले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ आयातबाट चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 7 अर्ब 44 करोड रुपियाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण यस वर्ष 12 जिल्लामा गहुँको उत्पादनमा 20% कमी आएको छ। 12 जिल्लामा विगतका वर्षमा प्रति हेक्टर 3.1 मेट्रिक टन का दरले गहुँ उत्पादन हुने गरे पनि यस वर्ष मौसमले साथ नदिँदा 2.48 मेट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायण शाहले जानकारी दिनुभयो। बारामा यस वर्ष करिब 29,000 हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको र करिब 71,092 मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। किसानलाई नगदे बाली तर्फ आकर्षित गर्ने उद्देश्यले पर्वतको पैयुँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। किसानलाई व्यावसायिक खुर्सानी खेती तर्फ आकर्षित गर्न गाउँपालिकाले अनुदान दिन सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरीले बताउनु भयो। गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फर्मलाई तालिम, बिउ बिजन तथा मलखादमा अनुदान उपलब्ध गराएको पैयुँ गाउँपालिकाको कार्यालयले जनाएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला 1,000 रुपियाँले घटेको छ। गएको शुक्रबार प्रति तोला 2,96,100 रुपियाँमा कारोबार भएको सुन आइतबार घटेर 2,95,100 रुपियाँ प्रति तोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार नेपाली बजारमा चाँदीको मूल्य भने 65 रुपियाँले बढेर प्रति तोला 5,010 रुपियाँमा कारोबार भएको छ।
4: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
15: राष्ट्रिय खेलकुद परिषद राखेपमा राजनीतिक नियुक्ति पाएका 20 जना राखेप सदस्यहरू पदमुक्त हुने भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 आधारमा अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका 20 सदस्य पदमुक्त हुने भएका हुन्। हाल राजनीतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रूपमा कार्यरत रामचरित्र मेहताले

ICC cricket bis UAE Oman bi निर्धारित 47 ओभरमा 8 विकेट गुमाएर 308 रनको योगफल बनाएको थियो। युएई का लागि हरप्रीत सिंह भाटियाले 77 रनको अर्ध शतकीय इनिङ खेलेका थिए। बाँकेको कोहलपुरमा शनिबारबाट सुरु भएको चौथो

6 कोहलपुर गोल्ड कप 2083 को पहिलो खेलमा आयोजक रेसिङ सहारा क्लब विजय भएको छ। उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले 2-1 गोलको पेपे घोषित भएका आयोजक कोहलपुर रेसिङ सहारा क्लबका संयोजक कर्ण

0: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिय र आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: सूचना नेटवर्क CIN।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संवैधानिक परीक्षा सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता, अन्य सातवटा अध्यादेश जारी, दुई तिहाई नजिकको बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु दुर्भाग्यपूर्ण भएको बार एसोसिएसनको भनाई।
1: अध्यादेश संस्कृतिको विरोध गरेर आएको सरकार अध्यादेशकै शरणमा पर्नु नेपाली जनताको दुर्भाग्यपूर्ण अवस्था हो।
0: भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू, जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेकाले तत्काल सम्पर्कमा आउनुपर्ने, अतिक्रमित क्षेत्रमा मात्र डोजर चल्ने,
2: अपचलन गर्ने उद्देश्यले अधिग्रहण गरिएका संरचनाहरू बाहेकको अरू ठाउँमा डोजर चल्ने छैन भन्ने कुरा पनि सरकारलाई सुझाव।
0: विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाइने, पछिल्लो समय सञ्चार माध्यममा सार्वजनिक भएका हिंसाका घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको सरकारको भनाई, घटनाको जानकारी गराउन आग्रह।
3: सरकारले गर्ने रेस्क्यु, सरकारले गर्ने अन्य प्रस्तावना लगायतका विषय कानुनी कार्यवाही लगायत विषयमा चाहिँ उहाँहरूको पहुँच होस् भन्ने हिसाबले हामीले त्यो जानकारी गराएका हौँ।
0: इरानद्वारा अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव अघि सार्दै आइसिसी क्रिकेट विश्वकप लिग दुईमा युएद्वारा ओमान 54 रनले पराजित, पर्सी नेपाल ओमानसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: कानूनी रूपमा प्रेस स्वतन्त्रता सुरक्षित भए पनि प्रेसले सत्य कुरा बाहिर ल्याउन सक्ने अवस्था नेपालमा छैन। राज्यकै अङ्गहरूबाट पनि प्रेस स्वतन्त्रता व्यवहारमा लागू हुन नदिने अवस्था रहेको छ। पत्रकारमाथि धम्की, दुर्व्यवहार, कानूनी कारवाही र अनलाइन आक्रमण जस्ता घटनाहरू हुनुलाई प्रेस स्वतन्त्रता भएको अवस्था भन्न सकिँदैन। अब खबर सन्तोषी रावलबाट।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश तेस्रो पटक फिर्ता गर्नुभएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले स्वीकृतिका लागि गत चैत 14 राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। राष्ट्रपति पौडेलले उक्त अध्यादेश सरकारलाई नै फिर्ता पठाइदिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोही अध्यादेश तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले 2082 असार र सोही वर्षको मंगसिरमा स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। त्यस बेला पनि राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गर्नुभएको थियो। आजसम्म राष्ट्रपति पौडेलले 7 अध्यादेश जारी गर्नुभएको छ। आज मात्रै केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले संसद छलेर अध्यादेश मार्फत शासन गर्न खोजेको भन्दै राजनैतिक वृत्तमा भने आलोचना भइरहेको छ। यसैबीच नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले 2/3 नजिकको बहुमत प्राप्त सरकारले संसदको विश्वास लिनुको सट्टा अध्यादेशको शरण लिनु लोकतन्त्रको लागि दुर्भाग्य भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष मिश्रले जनताको आक्रोश राजनैतिक दलप्रति नभई उनीहरूको कार्य पद्धतिप्रति मात्र रहेको स्पष्ट पार्नुभयो। यही आक्रोशलाई आधार बनाएर दलतन्त्र समाप्त गरी एकतन्त्रीय शासन शुरू गर्ने सोच राख्नु गलत हुने उहाँको तर्क छ।
2: दुई तिहाई नजिकको सरकारले संसदसँग आत्मविश्वास, आफ्नै बहुमत रहेको संसदसँग आत्मविश्वास प्राप्त गर्न सकेको देखिँदैन। त्यसैले अस्थायी रूपमा अप्नाइने अध्यादेशको शरणमा सरकार पुगेको छ। अध्यादेश संस्कृतिको विरोध गरेर आएको सरकार अध्यादेशकै शरणमा पर्नु नेपाली जनताको दुर्भाग्यपूर्ण अवस्था हो। त्यसैले संसदमा हरेक कानुन विधेयकको रूपमा प्रस्तुत गरियो। त्यो विधेयकको रूपमा प्रस्तुत गरिएको कारण सबैले स्वामित्व ग्रहण गर्न सक्ने गरेर पर्याप्त रूपमा छलफलमा ल्याइयोस्।
1: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लाउन उक्त प्रणालीबाट परीक्षण शुरू गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले सिआइएनलाई बताउनुभयो। विभिन्न नीति नियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र व्ययी रूपमा परीक्षण कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो।
3: अब हामीलाई शहरी विकास मन्त्रालय मार्फत चाहिँ एउटा सूची प्राप्त भएको थियो, होइन, खास गरी चाहिँ यो त्यो जुन सूची हामीलाई प्राप्त भएको थियो त्यही सूचीलाई हाम्रो चाहिँ अहिले केन्द्रीय प्रणाली छ नि त हाम्रो जग्गा प्रशासनको, त्यसलाई ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्छ, एलआरएमएस भन्छ छोटकरीमा, त्यही नाम अनुसारको चाहिँ उहाँहरूको हाम्रो जग्गा छैन भन्ने कुरा उहाँले हेर्दै हुनुहुन्छ भन्नु खोजेको। यस्तो त्यो समन्वय भनेको के हो भन्दा त्यो चाहिँ अब हामी स्थानीय तहबाट नै जग्गा प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्ने गरी सेवा हस्तान्तरण गर्ने तयारीको कुरा हो त्यो चाहिँ, होइन। अब हाम्रो प्लान के थियो भने अब स्थानीय तहले नै नापी र मालपोतबाट सञ्चालन भएको नियमित जुन सेवा छ त्यो सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी स्वरूप चाहिँ हामीले काम गरिराखेको विषय हो त्यो चाहिँ।
1: शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेका र समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो। वास्तविक भूमिहीन नागरिकको पहिचानका लागि सरकारले डिजिटल लगत संकलनको काम शुरू गरेको छ। यसरी दर्ता भएका नागरिकले सरकारले तयार पारेको होल्डिङ सेन्टरमा व्यवस्थित गर्ने प्रबन्ध मिलाइएको मन्त्रालयले जनाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मच्चा काजी महर्जनले तत्काल सम्पर्कमा आउन आग्रह गर्दै सिआइएनसँग बताउनुभयो।
4: रङशालामा त्यो अब बस्ती भत्काएका ठाउँहरूको चाहिँ त्यो सबैलाई त्यहाँ व्यवस्थापन गरिराखेको छ, आफ्नो व्यवस्थापन गर्न नसक्नेलाई अस्थायी सेल्टर बनाइराखेको छ, नाम रजिस्टर गरिराखेको छ, अब त्यो प्रक्रियामा लाने विषयमा छुट्ला भनेर त्यसमा चाहिँ अब जग्गा जमिन केही पनि नभएको आइसोलेट नभएको वास्तविक सुकुमवासीहरूलाई चाहिँ अब बस्ने ठाउँ भएन, घर भत्काइदियो, जोसिमिलको ठाउँमा बसिरहेको थियो, अब उहाँहरूलाई चाहिँ अहिले तत्काललाई अस्थायी सेल्टरहरूमा लगेर राख्ने अनि त्यहाँबाट चाहिँ प्रमाणीकरण गरेर त्यो चाहिँ पछिका दीर्घकालीन व्यवस्थापन गर्ने भन्ने खालको सोच चाहिँ अगाडि बढ्यो।
1: महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा सार्वजनिक भइरहेका हिंसाका घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। तत्काल दोषीलाई कारबाही र पीड़ितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको हो। महिला तथा किशोरीमाथि हुने शारीरिक मानसिक यौनजन्य वा आर्थिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयनका लागि मन्त्रालयले सचेतनामूलक अभियानसँगै संरक्षण पुनस्थापनाका लागका कार्यलाई तीव्रता दिएको सीआईएनसँग कुरा गर्दै प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो।
5: कहाँ सम्पर्क गर्ने, के गर्ने, त्यसको सुविधाहरू के छ, सरकार कुन निकायले के काम गर्छ भन्नेको जानकारी नहुने भयो। हो त्यो हिसाबले चाहिँ सर्वसाधारणलाई जानकारी पनि होस् र त्यसको सुविधा पनि लिन सजिलो होस् भन्ने हिसाबले हामी जानकारी गराएको हो। होइन कतिपय ठाउँमा चाहिँ हिंसाका घटनाहरू भइराख्ने तर त्यसको जानकारी सम्बन्धित निकायमा नपुग्ने, होइन त्यसको कारवाही गर्ने निकायमा नपुग्ने, त्यसको रेस्क्यु गर्ने निकायमा नपुग्ने र फेरि सरकारले चाहिँ अब व्यवस्थापन गरेको विषय नागरिक समस्या नपुग्नेले चाहिँ त्यसको सेवा सुविधा पनि लिन नपाउने अवस्था भयो। होइन त्यो कारणले गर्दा सबैलाई जानकारी होस् र त्यो सरकारी निगरानी, सरकारले गर्ने रेस्क्यु, सरकारले गर्ने चाहिँ अन्य पुनस्थापना लगायतका विषय कानुनी कार्यवाही लगायत विषयमा चाहिँ उहाँहरूको पहुँच होस् भन्ने हिसाबले हामीले त्यो जानकारी गराएका हौँ।
1: मन्त्रालयका अनुसार राष्ट्रिय महिला आयोगको खबर गरौं 1145, बाल हेल्पलाइन 1098 र बाल बालिका खोज तलासका लागि 104 निशुल्क फोन गर्न सकिने उल्लेख गरेको छ। त्यसै गरी स्वास्थ्य उपचार र कानूनी सहायताका लागि देशभरका अस्पतालमा रहेका एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी र नेपाल प्रहरीको 100 नम्बरमा सम्पर्क गर्न मन्त्रालयले सबैमा अनुरोध समेत गरेको छ। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। सो प्रयोजनका निम्ति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागेको मन्त्रालयले जनाएको छ। शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्क बारे देखिएको अन्यलता शीर्षक वार्षिक शैक्षिक क्यालेण्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो। विद्यालय भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधि लगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिनिधिलाई एकै ठाउँमा बोलाइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्बासी बस्तीमा डोजर चलाएर घर विहीन बनाएकालाई आगामी चैत मसान्त 12 महिनाभित्र घाँस बाँस लगायतको सम्पूर्ण व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। आजको सचिवालय बैठकले अहिले घर विहीन भएकालाई यथेष्ट रूपमा व्यवस्थित बसोबासको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले बताउनुभयो। सचिवालयको निर्णय सुनाउँदै झाले चैत मसान्तभित्र यसलाई व्यवस्थित गर्नका लागि सबैलाई अहिले जतिजना घर विहीन हुनुभएको छ सबैलाई यथेष्ट रूपमा सुरक्षित रूपमा व्यवस्थित रूपमा उहाँहरूलाई बासस्थान दिन स्थानान्तरण गर्न र घाँस बाँस स्वास्थ्य सबै व्यवस्था गर्नका लागि सरकारलाई सुझाव दिएको छ। काठमाडौँ उपत्यका खोला किनारमा असुरक्षित बसिरहेकालाई सुरक्षित स्थानमा सार्न अहिलेको पहल भएको उहाँले बताउनुभयो।
6: असुरक्षित र अव्यवस्थित तरिकाले खोलाको किनारमा रहनुभएका बस्नुभएका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्नको लागि भएको एउटा पहल हो।
7: अधिकार सम्पन्न प्राधिकरण गठन गरेर प्राधिकरणले लगत उपलब्ध नगराएसम्मको लागि अब अधिग्रहण गरिएको अपचलन गर्ने उद्देश्यले अधिग्रहण गरिएका संरचनाहरू बाहेकको अरू ठाउँमा डोजर चल्ने छैन भन्ने कुरा पनि सरकारलाई सुझाव।
1: नेपालका पूर्वी तथा पश्चिमका केही भागमा अहिले पानी परिरहेको छ। जल तथा मौसम विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मध्य कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित मध्यम वर्षा तथा हिउँ पर्ने सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
8: यति बेला चाहिँ विशेष गरी चाहिँ पूर्वतिर पनि वर्षा भइरहेको देखिन्छ, पश्चिमतिर पनि वर्षा भइरहेको देखिन्छ, तर मध्य भूभागतिर चाहिँ वर्षा कम भएको जस्तो देखिन्छ। अहिले पछिल्लो एक घन्टामा हेर्दाखेरि चाहिँ उदयपुर आसपास चाहिँ अलिकति बढी वर्षा केन्द्रित भएको देखिन्छ, त्यसै गरी चाहिँ बाँके र सुर्खेत आसपास पनि अलिकति बढी वर्षा भएको जस्तो देखिन्छ भने अब आगामी समयको कुरो गर्नुपर्दाखेरि चाहिँ विशेष गरी चाहिँ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ गर्जन, चट्याङ, हाउरी सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना देखिन्छ।
1: आज राति देशका अधिकांश भूभागमा पानी पर्ने सम्भावना रहेको छ। साझा खबरमा अब विदेशका खबर। इरानले अमेरिकासँग जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले नयाँ प्रस्ताव अघि सारेको छ। एसिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग विदेश मन्त्रीले छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। टर्की, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रूस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल भएको छ। साथै युरोपेली संघका परराष्ट्र नीति सम्बन्धी प्रमुखसँग पनि उनले परामर्श गरेको जनाएको छ। फेब्रुअरी 28 इजरायल र अमेरिकाले तेहरान सहितका विभिन्न सहरहरूमा संयुक्त आक्रमण गरेका थिए। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग दुई एक दिवसीय श्रृङ्खलामा युएले ओमानलाई 54 हराएको छ। युएले दिएको 309 रनको लक्ष्य पछारिएको ओमानले 39 ओभर 5 बलमा 254 बनाउँदा सबै विकेट गुमायो। किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएले वर्षाका कारण 47 ओभरमा घटाइएको खेलमा 8 विकेट गुमाएर 308 बनाएको थियो।
0: सन्तोषी रावल फिर्ता गरे पनि सरकारले चाहेन भने अध्यादेश राष्ट्रपतिले रोक्न सक्ने अवस्था नरहेको विज्ञको भनाई।
9: सरकारले दिएको अध्यादेश, सिफारिस गरेको अध्यादेशलाई चाहिँ कि त एसेन्ड नै गर्न पर्यो, त्यसलाई स्वीकृत नै गर्नुपर्छ, स्वीकृत नगरिकन होल्ड गरेर राख्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन।
0: विशेष कुराकानीसँगै संवाद श्रृङ्खला हाम्रो पालो पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
14: बाली अवशेष वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्र त्रासमा बस्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। आज निजी क्षेत्रसँगको छलफलमा सभापति लामिछानेले केही सुधारका लागि काम भइरहेकोले डराउनु पर्ने अवस्था नरहेको बताउनु भएको हो।
17: यो सुशासनको एजेन्डालाई अलिकति द्रुत रूपमा अगाडि बढाउनको निमित्त केही प्रश्नहरू तपाईँको इन्स्टिट्युसनहरूसम्म आइपुगेछ भने त्यसलाई यहाँले सहज रूपमा लिइदिनु होला। तर अल्टिमेटली हामी मिलेरै काम गर्ने हो। सरकारको कुनै व्यवसायलाई हतोत्साही बनाएर उसको व्यवसायलाई सडासाही बनाएर दिएर जाने कुनै पनि उद्देश्य छैन। हामीले भोग्नुपर्ने या हामीले अप्ठ्यारोमा पार्नुपर्ने कोही पनि साथीहरू तपाईँहरू कोही पनि हुँदैन।
0: कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटा नकारात्मक रहेको र अहिलेको दृष्टिकोण परिवर्तन हुँदै जानु सकारात्मक भएकोले आफू नयाँ सरकारसँग आशावादी भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका मध्ये संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। कानूनविद संघको परामर्शपछि राष्ट्रपतिले फिर्ता गर्नुभएको हो। अब के हुन्छ साथी सन्तोष गन्धर्वले संविधानविद प्राध्यापक डाक्टर चन्द्रकान्त गेवालीसँग कुराकानी गर्नुभएको छ।
9: सरकारले दिएको अध्यादेश सिफारिस गरेको अध्यादेशलाई चाहिँ कि त एसेन्ड नै गर्नु पर्यो त्यसलाई स्वीकृत नै गर्नुपर्छ। स्वीकृत नगरिकन होल्ड गरेर राख्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन। हिजो दुईटा अध्यादेशहरू होल्ड गरेर राख्नु यही संवैधानिक परिषद सम्बन्धी होइन र त्यो होल्ड गर्ने चाहिँ संवैधानिक अधिकार संवैधानिक राष्ट्रपतिलाई नभएको कारणले आजको दिनमा उहाँले जसले पठाएको अर्थात् सरकारले पठायो अध्यादेश पठाएकै ठाउँमै संशोधन सहित उत्पत्ति भएकै ठाउँमा पठाउने चाहिँ एकपटकलाई राइट हुन्छ संवैधानिक राष्ट्रपतिको। जसरी विधेयकहरूलाई चाहिँ उत्पत्ति भएको सदनमा संशोधन सहित आफ्नो भनाइसहित राख्ने अधिकार रहन्छ त्यस्तै अध्यादेशमा नै रहन्छ। त्यसैले राष्ट्रपति संवैधानिक राष्ट्रपति भएको कारणले संविधानको प्रोटेक्टर प्रमोटर भएको नाताले एकपटकसम्म गर्ने हो फिर्ता पठाउने सन्देश पठाउने पटक पटक गर्न सक्दैन। र सरकारले पनि अध्यादेश आयो भने संसदमा पेश नगरिकन संसद छल्न पाउँदैन। यदि छल्यो भने पनि सरकारले फ्रड अन द कन्सर्न गरेको मानिन्छ। त्यसैले दुवै अवस्थामा अहिले राष्ट्रपतिले जे गर्नुभयो त्यो राम्रो गर्नुभयो र सरकारले पनि त्यसलाई चाहिँ अब संविधान अनुकूल छ छैन या प्रतिकूल छ छैन सबै हेरेर फेरि चाहिँ राष्ट्रपति कहाँ संविधान अनुकूल बनाएर पठाउन सक्छ। त्यो बमोजिम फेरि राष्ट्रपतिले एक्सटेन्ड गर्ने र स्वीकृत दिने गर्ने नै भोलिको परिणाम चाहिँ आउँछ र त्यसलाई चाहिँ संसदले बसेको 60 दिनभित्र पेस गर्नुपर्ने हुन्छ र प्रत्यान विधेयक आयो भने त्यसले पारित गरेन कानुनसँग लागू हुन्छ।
18: योभन्दा अगाडि पनि राष्ट्रपतिले योभन्दा अघिल्लो सरकारले पठाएको यही विधेयक फिर्ता गरिसक्नु भएको भएर खासमा यो विधेयकलाई फिर्ता गर्नुको पछाडि अरू केही कारण हुन सक्छ या यसलाई पुनर्विचारका लागि भनेर जसरी फिर्ता गरिएको छ त्यो अनुसार सरकारले पुनर्विचार गर्ला?
9: सरकारले पुनर्विचार गर्छ हेर्छ संविधान अनुकूल छ छैन प्रतिकूल भयो कि भनेर हेर्छ। यदि भएको देखेन भने फेरि जस्ता तस्तै नै पठाउन सक्छ या संशोधन गरेर पठाउन सक्छ। यो संसारकै अभ्यास हो। विधेयकहरूमा नि यो गर्ने गरिन्छ। हामी कहाँ पनि जस्ताको तस्तै पठाएको हिजोका उदाहरण पनि छन्। संसदमा विधेयकहरू पठाउँदाखेरि राष्ट्रपतिले पठाउँदाखेरि जस्ता तस्तै पठाएर फेरि राष्ट्रपतिले होल्ड गरेर राखेको नाता देखिन्छ। होल्ड गर्ने अधिकार संविधान राष्ट्रपतिलाई छैन। कार्यकारी अधिकार जसले प्रयोग गर्छ राष्ट्रपतिको साथमा त्यस्तोलाई मात्रै पकेट भिटो लगाउने छ जस्तो अमेरिकामा अभ्यास छ। हामी कहाँ त्यो पकेट भिटो जस्तो होल्ड गरेर राख्ने छैन। त्यसैले के कारणले फिर्ता गर्नु भन्दा पनि संविधानले राष्ट्रपतिलाई होल्ड गर्ने अधिकार नदिएको कारणले अहिले हिजो होल्ड गरेर रहेका विधेयकलाई पनि स्मरण गर्दै त्यो सहितको अहिलेको अध्यादेश फिर्ता पठाइएको सन्देश सहित त्यो फिर्ता पठाएपछि अब अनुकूल प्रतिकूल के हुन्छ सबै हेरेर फेरि चाहिँ सरकारले राष्ट्रपति कहाँ स्वीकृतिलाई पठाउन सक्छ।
18: जस्तो कि अहिले दुई तिहाई भन्दा बढीको बहुमत प्राप्त सरकार छ, यो सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत नभएर फिर्ता आउँदै गर्दाखेरि राजनीतिक वृत्तमा अनेक आकलनहरू भएका छन्।
9: होइन, यो संवैधानिक परिषद सम्बन्धी संशोधन विधेयकले त राजनीतिहरूमा त त्यति ठुलो प्रभाव त पर्दैन, केवल संवैधानिक निकायका प्रमुखहरू सदस्यहरूको नियुक्ति र पदमुक्तिका कुराहरू यसमा हुन सक्ला होइन, या प्रधान न्यायाधीशको नियुक्तिको कुराहरू होला, तर अन्यमा राजनीतिक वित्तमा हलचल त यो अध्यादेशले ठुलो हलचल ल्याउँछ भन्ने मलाई लाग्दैन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बालबालिकालाई दूषित पानी र प्रदूषित हावाबाट कसरी जोगाउने?
19: दुःख दिने रोग भनेको चाहिँ इन्फेक्टिभ डिजिजहरू, संक्रमण रोगहरू, त्यसमा पनि भाइरल पानीबाट सर्ने रोगहरू, दूषित हावाबाट सर्ने रोगहरूले नै चाहिँ बढी चाहिँ दुःख दिन्छ।
0: विज्ञको सुझाव सहितको संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
20: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 281 खण्डमा छौं। केही दिनदेखि नियमित वर्षा भइरहेको छ। गर्मीका बीच भइरहेको वर्षाले बालबालिकामा कस्ता रोगका समस्या देखिन सक्छन्? डाक्टर दुर्गाराज बहर्जनको सुझाव आजको हाम्रो पालोमा।
19: मौसम परिवर्तन हुँदा यो सामान्यत वेदर चेन्ज हुने बेलामा चाहिँ दुःख दिने रोग भनेको चाहिँ इन्फेक्टिभ डिजिजहरू, संक्रमण रोगहरू, त्यसमा पनि भाइरल पानीबाट सर्ने रोगहरू, दूषित हावाबाट सर्ने रोगहरूले नै चाहिँ बढी चाहिँ दुःख दिन्छ।
12: जस्तै तपाईँले उपचार गर्दै गर्दाखेरि कस्ता खालको बिराम लिएर उपचार गर्न आउनुहुन्छ नि?
19: अहिले म कार्यरत चाहिँ चन्द्रगिरी नगरपालिकाको नगर अस्पताल, यहाँ चाहिँ हाम्रो नगर अस्पताल भनेपछि सरकारको चाहिँ प्राथमिक लेभलको उपचार गर्ने हिसाबले चाहिँ यो बनाएको भएको भएर चाहिँ मौसम परिवर्तन अब सँगै हुँदै जाँदाखेरि चाहिँ यस्तै हावा पानीबाट सर्ने रोगहरू, रुगाखोकी, ज्वरो, झाडा पखाला, झाडा बान्ता, टाउको दुख्ने, पेट दुख्ने, यस्तो लक्षणहरूको रोगहरू चाहिँ बढी नै अब आउन सुरु भएको छ। त्यो बाहेक अब दीर्घ रोगीको बिरामीहरूलाई पनि उहाँहरूको त नियमित उपचार आवश्यक नै भइरहेको हुन्छ।
12: जस्तै यसबाट बच्नको लागि हामीले कस्तो सावधानीहरू अपनाउनु पर्छ होला?
19: बढी हाम्रो शरीरको चाहिँ इम्युनिटी प्रतिरोध प्रणालीसँग चाहिँ सम्बन्धित हाम्रो एउटा चाहिँ बढी हाम्रो शरीरभित्र चाहिँ संक्रमण यो कीटाणु विषाणु यो ब्याक्टेरिया भाइरसहरूलाई चाहिँ अब छिर्न नदिने एउटा भयो भने चाहिँ हाम्रो बडीमा चाहिँ इम्युनिटी विकास गरेर चाहिँ छिरिसकेको ब्याक्टेरिया भाइरस यो संक्रमण कीटाणुहरूलाई चाहिँ मार्ने जुन प्रतिरोध प्रणाली छ त्यसलाई चाहिँ बडी बलियो बनाउने यही नै दुईवटा चाहिँ तरिकाले चाहिँ योबाट चाहिँ बच्न चाहिँ सकिन्छ।
12: बडी बाल बालिका र वृद्ध वृद्धाहरू बढी प्रभावित हुने गरेका छन्, उहाँहरूले लाग्नुको खास कारण के होला र उहाँहरूले अब सावधानीहरू अपनाउन के गर्नुपर्ला, अर्थात् कस्ता किसिमका खानेकुराहरू
1: खानु पर्ला
19: रोगहरूले चाहिँ च्याप्ने चाहिँ संक्रमणमा चाहिँ हाम्रो उमेरको चाहिँ एक्सट्रिम एजको दुईवटा किनारा सुरुको बालबालिका र पछाडिको वृद्ध वृद्धाहरूलाई चाहिँ च्याप्ने चाहिँ गर्दछ अब एउटा कारण भनेको चाहिँ उहाँहरूको चाहिँ रोगसँग लड्ने क्षमता कम भएर नै हो बालबालिकाहरूको चाहिँ इम्युनिटी चाहिँ अलिकति डेभलप हुन स्टेजमा भयो भने चाहिँ वयोवृद्धाहरूको चाहिँ अब शरीरको अङ्गहरू चाहिँ क्षय हुँदै विक यसमा चाहिँ विक हुँदै जाने चाहिँ हो त्यो भइसकेपछि चाहिँ उहाँहरूलाई चाहिँ रोगले चाहिँ बढी च्याप्ने चाहिँ गर्दछ अब यसमा खानपिनहरूमा त स्वच्छ सफा खाना नै हो पानी पनि अब शुद्ध पानी नै पिउनु पर्यो भने खानेकुराहरू चाहिँ सफा शुद्ध अब अथवा बासी नभएको किटाणुहरू चाहिँ नमिसिएको खानेकुराहरू नै खायो भने चाहिँ उहाँहरूलाई चाहिँ रोगले चाहिँ च्याप्ने चाहिँ सम्भावना कमै हुन्छ दुध अरू फलफुल इम्युनिटीको लागि चाहिने चाहिँ प्रोटिन डाइट डेभलपको लागि चाहिने प्रोटिन डाइटहरू चाहिँ पेल्नुपर्छ अलिकति बढी नै चाहिन्छ भने चाहिँ एनर्जीको लागि चाहिँ कार्बोहाइड्रेट यो गुलियो अथवा यो अन्न शक्तिको लागि चाहिने त्यो पनि अलिकति यो उमेरमा चाहिँ बढी नै चाहिन्छ पानी हामीलाई शरीरमा हुने चाहिँ तिन भागमा दुई भाग त पानी नै हुनले नै बनेको हुन्छ त्यो पानीको मात्रा चाहिँ कमी भयो र त्यो सँगसँगै चाहिँ शरीरमा हुने चाहिँ यो लवण तत्त्वहरू नुन इलेक्ट्रोलाइट जस्तो सोडियम पोटासियम यिनीहरू चाहिँ क्याल्सियम योहरू चाहिँ त्यसपछि यिनीहरूको मात्रा चाहिँ शरीरमा चाहिँ गडबड हुने अवस्था चाहिँ आउँछ यो पानीको कमी भइसकेपछि चाहिँ धेरैचोटि लगातार बान्ता भइराख्ने र पखाला पनि तारन्तार पखाला भइराख्यो भने चाहिँ अनि डिहाइड्रेसनको चाहिँ अवस्था आउन सक्छ यो भइसकेपछि उसको शरीरको चाहिँ पानी त्यो सँगसँगै चाहिँ यो इलेक्ट्रोलाइटहरू सोडियम पोटासियम क्लोराइड क्याल्सियम यिनीहरू पनि सँगसँगै खेर गइसकेपछि अनि हाम्रो शरीरको तन्तु कोषहरूमा जति चाहिने हो पानी यो तत्त्वहरू चाहिँ कमी भइसकेपछि डिहाइड्रेसनले चाहिँ बिगार्छ त्यसपछि शरीर चाहिँ सुस्त हुने उसको तागत कम हुनेदेखि लिएर मांसपेसीहरू चाहिँ कमजोर हुने पछि गएर चाहिँ हाम्रो शरीर पनि एसिड बेस एसिडको मात्रा चाहिँ हाम्रो रगतमा चाहिँ एउटा निश्चित रेन्जमा चाहिँ हुनुपर्छ पछि यसलाई पनि असर गर्न थालेपछि चाहिँ त्यसपछि अझ बिरामी चाहिँ सिकिस्त चाहिँ हुन सक्नेसम्म हुन्छ भने पछि अझ यो खेर जाँदै गयो उल्टी बान्ता यसरी हुँदै गयो भने चाहिँ पछि मुटुलाई दिमागलाई समेतै असर गर्ने किडनीलाई चाहिँ चाहिने चाहिँ पानी यो रगत चाहिँ नपुगेपछि चाहिँ किडनीको ड्यामेज हुने सम्म भएर चाहिँ यो अन्तिम अवस्थामा चाहिँ सिकिस्त हुँदै हुँदै गएर ज्यान जानेसम्म चाहिँ हुन्छ त्यही भएर यो धेरै यो हैजा कलेरा यिनीहरूमा चाहिँ धेरै पखाला झाडा हुने भएको भएर यस्तोमा चाहिँ जति त्यो खेर गयो पानी यो लवण तत्त्वहरू साल्टहरू इलेक्ट्रोलाइटहरू त्यसले नै पछि गएर किडनी हर्ड यिनीहरूलाई चाहिँ बिगारेर बिरामीको चाहिँ ज्यान जाने चाहिँ सम्म चाहिँ अवस्था पुग्छ यो चाहिँ इम्युनिटी कम हुँदै गयो भने इन्फेक्सन त्यही बेला अझ बढ्ने त्यो इन्फेक्सन अब फैलिएर रगतमा पुगिसकेपछि रगतको माध्यमबाट धेरै यो सबै जिउको दिमागदेखि फोक्सो अरू कलेजो सबै अङ्गहरूमा चाहिँ फैल्यो भने त्यो अङ्गहरूले पनि काम गर्नलाई चाहिँ एकदम गाह्रो भइसकेपछि यो चाहिँ एकदम सिरियस कन्डिसनमै पुग्छ
18: तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
0: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्नुभएको छ शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका स्थानान्तरणमा छुटेका र समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ सरकारले विद्यालय क्षेत्र सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउने बताएको छ निजी वायु सेवा कम्पनीहरूले हवाई इन्धन बढेका कारणले मूल्य अभिवृद्धि गर्नुपर्ने माग गरिरहेका छन् र आइसिसी क्रिकेट विश्वकप लिग दुई एक दिवसीय श्रृङ्खलामा युएले ओमानलाई 54 रनले हराएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद
2: डोजर चलाउने क्रम जारी. सरकारको सम्पर्कमा आए 2062 विस्थापित परिवार. नदी किनारका विस्थापितलाई तत्काल सम्पर्कमा आउन आह्वान. डोजर आतंक बन्द गर्न नारा लगाउँदै बुटलमा प्रदर्शन. पहिरोले ठप्प तातो पानी. नाकाको वस्तुस्थिति बुझ्न चिनिया राजदूत प्रभावित क्षेत्रमा. नाका खोलाउने ठोस योजना बारे अझै अन्यल. आगामी जेठदेखि नाक ढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आउने. साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

राइट, यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: साथ हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जितने मौका पनी QR कोड स्कैन करी सहभागिता जनाउनु होस् र यो नया वर्षलाई अझ विशेष बनाउनु होस् सीजी सँग
1: यो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. अध्यादेशको झड्काले 1500 बढी राजनैतिक नियुक्ति खारेज भएका छन्. राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गरेसँगै 1594 जना राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका छन्. विगतका सरकारले पदाधिकारीहरूलाई व्यक्तिगत रूपमा हटाउँदा उनीहरू अदालत गएर पुनः बहाली हुने गरेका थिए. तर यो अध्यादेशले 110 विभिन्न ऐनहरू एकैपटक संशोधन गरिदिएको छ, जसका कारण 12 चैत 2080 भन्दा अगाडि भएका सबै राजनैतिक नियुक्तिहरू स्वत खारेज भएका छन्. द्वितीय बहुमतको सरकारले संसदमा विधेयक पेश गरेर पनि काम गर्न सक्थ्यो, तर विधेयक पारित हुन समय लाग्ने भएकाले द्रुत रूपमा काम गर्न अध्यादेश ल्याइएको कानून मन्त्री सोभिता गौतमले दावी गर्नुभएको छ.
4: यो सरकार द्रुत गतिमा काम गर्न चाहन्छ. सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त, कानून ल्याउँदा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुन सक्छ. तर त्यसरी सामान्य प्रक्रियाबाट संसदमा गएर विधेयक पारित गर्न एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा 3-4 महिना लाग्न सक्छ. त्यसकारण सरकारले द्रुत गतिमा प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको. सम्माननीय राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसदमा पेश गर्छौँ नै. यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नको लागि ल्याइएको होइन, यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको. सरकारले जे गर्छ पारदर्शी रूपमा जनताको हितमा काम गर्छ.
3: अध्यादेश ल्याएर सरकारले यसअघिका राजनैतिक नियुक्ति एकैपटक स्वाहा गरिदिएको छ र 1500 भन्दा बढी पदाधिकारीहरू एकैपटक बेरोजगार बनेका छन्. यति ठूलो संख्यामा पदाधिकारी हट्दा सरकारी संस्थाहरूको दैनिकी कार्य सम्पादनमा केही समय अन्योल रहने देखिएको छ. तर सरकारले यसलाई सार्वजनिक प्रशासनको ठूलो सर्जरीको रूपमा व्याख्या गरेको छ. नयाँ व्यवस्था अनुसार अब यी पदहरूमा खुला प्रतिस्पर्धा वा नयाँ मापदण्डका आधारमा नियुक्ति गर्ने तयारी गरिएको छ, जसलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले सुशासन र सार्वजनिक संस्थाहरूको पुनर्संरचना गर्ने योजना अन्तर्गत चालेको कदमका रूपमा प्रस्तुत गरेको छ. दलीय ओत लाग्ने ठाउँ नभएपछि पदाधिकारीहरू आफ्नो कामप्रति बढी जिम्मेवार हुनुपर्ने दबावमा रहनेछन्. तर पुरानालाई हटाएर फेरि आफ्नै निकटवर्ती वा खल्तीका मान्छे भर्ने जोखिम पनि उत्तिकै रहेको छ. सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता निसाले अब राजनीतिक नियुक्ति नभएर जननियुक्ति हुने दावी गर्नुभएको छ.
5: राजनीतिक नियुक्ति पोलिटिकल अपोइन्टमेन्ट पनि नभनौँ, अब यसलाई पिपल्स अपोइन्टमेन्ट भनौँ, किनकि ऊ दलप्रति होइन जनताप्रति उत्तरदायी हुनुपर्छ. पहिला नेताप्रति उत्तरदायी हुन्थे, त्यसैले गर्दा राजनीतिक नियुक्ति भनिदिन्थे. अब जनताप्रति उत्तरदायी हुनुपर्ने भएकोले गर्दा जननियुक्ति भनौँ यसलाई, होइन ऊ पिपल्स प्रति भनेर, र यसलाई रिभ्यू एकचोटि गर्नुपर्छ. यो पद चाहिन्छ कि चाहिँदैन. योभन्दा अघिल्लो कार्यकालमा सदनमा मैले एकचोटि बोलेको पनि थिएँ कि 112 आयोग नियोगहरू हामीलाई आवश्यक नै छैन, जुन हामीले बन्द गर्दै गर्दा 200-300 करोड रुपियाँ हामी बचाउन सक्छौँ. यस्तो कुराहरू रिभ्यू गर्न खोजेको. सबै व्यक्ति गलत, सबै पोजिसन गलत पनि होइन, तर कुनै न कुनै कालखण्डमा त हामी संविधान पनि एक दशकमा रिभ्यू गर्दैछौँ, परिमार्जन गर्न खोज्दैछौँ भने यी आयोग नियोगहरू पनि एकचोटि रिभ्यू गरौँ न त. ती व्यक्तिहरू क्यापेसिटी वाइज नै त्यहाँ जानुभएको थियो, क्षमताको आधारमा जानुभएको थियो कि पहुँचको आधारमा कि भन्सुनको आधारमा जानुभएको थियो कि भाउजूलाई बक्सा दिएर दाइले नियुक्ति दिनुभएको थियो, होइन? त्यो सबै कुरालाई
3: एकै पटक सबै अनुभवी पदाधिकारी हट्दा संस्थाहरूको दैनिक कार्य सम्पादन र दीर्घकालीन योजनाहरूमा शून्यता आउन सक्ने देखिएको छ. सरकारले प्रशासनिक संरचना सुदृढीकरणको अर्को महत्वपूर्ण कदम स्वरूप मन्त्रालयहरूको संख्या घटाउने तयारी समेत अघि बढाएको छ. संघीय मन्त्रालयहरूको संख्या कटौती गरी 17 मात्र कायम गर्ने योजना बनाइएको छ. शहरी विकास, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालय खारेजीमा पर्नेछन् भने खारेज गरिएका मन्त्रालयका शाखाहरूलाई अन्य मन्त्रालयमा समायोजन गरिनेछ। जस अनुसार खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाइनेछ। त्यसै गरी खेलकुदलाई शिक्षामा गाभी शिक्षा तथा खेलकुद मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा युवा र सामाजिक सुरक्षा थपेर लैङ्गिक समानता तथा सामाजिक विकास मन्त्रालय नामाकरण गर्ने प्रस्ताव गरिएको छ। आगामी बजेट र नीति तथा कार्यक्रम अगावै यसलाई कार्यान्वयनमा लैजान सरकारले एक हप्ताभित्र कार्यविभाजन नियमावली संशोधन गर्ने तयारी गरेको छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले यसलाई अन्तिम निर्णय नभई छलफलकै चरणमा रहेको बताउनु भएको छ।
6: छलफलकै क्रममा छ, निर्णयको क्रममा जान बाँकी नै छ। यसै पनि विभिन्न चाहिँ समितिहरू आयोगहरू बनिरहँदाखेरि मन्त्रालयको संख्या घटाउनुपर्छ भनेर विभिन्न समयमा बनेका आयोगहरूले दिएको सिफारिस हेर्दाखेरि पनि 15-18 जस्तो संख्याहरू आएका छन् र राष्ट्रपतिले पनि आफ्नो वाचापत्रमा मन्त्रालयको संख्या घटाउने भनेर यही परिप्रेक्ष्यमा यसबारेमा वृहत छलफल भएको छ। निर्णयमा पुग्ने चरणमा छौँ। त्यो निर्णय गर्दाखेरि सबै परिस्थितिलाई हेरेर आवश्यक निर्णय हामी गरिने आशा छ। मन्त्रालयको काम जोडेर त्यो मन्त्रालय मर्ज हुने हिसाबले जस्तो रिलेटेड मिनिस्ट्रिजहरू चाहिँ एकै ठाउँमा आयो भने जस्तो मान्नुहोस् उदाहरण मात्र मैले दिएको यो इन्फ्रास्ट्रक्चर मिनिस्ट्रीलाई चाहिँ सहरी विकाससँग जोड्दाखेरि यो पनि वृहत एउटा चाहिँ पूर्वाधार वृहत पूर्वाधार मन्त्रालय अथवा पूर्वाधार नाम दिएर एक्जाम्पल मात्र दिएको गर्दाखेरि त्यो सबै कभर हुने भयो त्यो मन्त्रालय चाहिएन भन्ने किसिमका छलफलहरूमा छौँ हामी। त्यसको निष्कर्षमा पुग्ने तयारीमा छौँ।
3: संविधानमा 25 सदस्यीय मन्त्री परिषद हुने व्यवस्था छ, त्यसलाई घटाउने सरकारको तयारी छ, जसका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। सरकारले संविधान र लोकतान्त्रिक अभ्यास विपरीत राष्ट्रपतिलाई समेत विवादमा तान्ने प्रयास गरेको छ। संवैधानिक नियुक्तिमा आफू खुसी गर्न बहुमतको संवैधानिक अभ्यासलाई कुल्चने प्रयास गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्नुभएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनः पठाउन सुझाव दिएको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता बाबुराम कुमारले जानकारी दिनुभएको छ।
7: संवैधानिक स्पिरिट अनुसार बहुमतीय प्रणालीबाट डिसिजन गर्ने परिपाटीलाई ऐनले चाहिँ आत्मसात गर अध्यादेशले आत्मसात गरेको नदेखिँदा अनि यो विषयमा एकचोटि पहिलाको अवस्था र अहिलेको अवस्थालाई विचार गर्नलाई एकचोटि पुनर्विचार हुन जरुरी छ भन्ने राष्ट्रपतिलाई लाग्यो।
3: अध्यादेश मार्फत शासन चलाउने प्रवृत्तिले संसदीय लोकतन्त्रलाई कमजोर बनाउने चिन्ता पनि व्यक्त भएका छन् भने भविष्यमा आउने सरकारले पनि यही नजिर प्रयोग गरे कर्मचारी तन्त्र र संस्थाहरू अस्थिर हुने सम्भावना पनि औल्याइएको छ। सरकारको यो कदम सुशासन हो कि स्वेच्छाचारिता, त्यसको मूल्याङ्कन अब हुने नयाँ नियुक्तिहरूको प्रकृतिले गर्नेछ। सरकार अहिले सैनिक शासनतर्फ उन्मुख बनेको आरोप पनि लागेको छ। नेपाली सेनाको भूमिकामा शंका व्यक्त भएका छन्, जसलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले अघोषित सैनिक शासनको संज्ञा दिनुभएको छ।
8: जहाँ आर्मी निस्क्यो नि सुकुम्बासीको उसमा लिम्बू लेकमा पुग्नुपर्ने आर्मी ब्याकबाट त आर्मीले चलाएको रहेछ नि देश सैनिक शासन रहेछ। आज कोही बोल्ने म अहिले पनि भन्छु अघोषित सैनिक शासन हो। म अहिले पनि भन्छु हिजो पुलिसले जति मात्रै काम सेनाले गरिदिएको थियो भने नि आज सिंहदरबारदेखि सर्वोच्च सबै जोगिन्थ्यो। आज अन्त्यबाट यही स्थिति ल्याउनलाई गरिब फेर्नलाई रहेछ नि त। नेपाली सेनाले के बुझ्नुपर्छ भने नि अन्तिम भनेको सेना हो, सेना भनेको विश्वास हो। तपाईँहरूमाथि जनताले धावा बोल्यो भने नि यो देश रहँदैन।
3: सरकार मात्रै बदलिएको छैन, काम गर्ने शैली पनि भिन्न छ, जुन शैलीले आशंका समेत उब्जाएका छन्। यस्तो अवस्थामा नागरिक र सञ्चार माध्यमहरूले सरकारका हरेक कदमलाई नजिकबाट निहाल्नु नै सबैभन्दा प्रभावकारी खबरदारी हुने देखिन्छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री विनु शर्मा।
9: सुकुम्बासी बस्तीमा डोजर चलाउने कर्मचारी सब 2062 विस्थापित सुकुम्बासी परिवार सरकारको सम्पर्कमा आएका छन्। प्राथमिक दर्ता केन्द्र रंगशालामा नाम दर्ता गर्न आउनेको संख्या 2000 नागेको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मजा काजी महर्जनका अनुसार आइतबार बिहान 1886 176 जना थपिएका छन्। विस्थापित सुकुम्बासी परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखेर सरकारले स्क्रिनिङ गरिरहेको छ। शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा विस्थापित भएका र समस्यामा परेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयले सहायता आवश्यक पर्ने र सड़कमा अलपत्र परेका व्यक्तिहरूलाई त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो। मन्त्रालयका अनुसार दर्ता प्रक्रियामा आएका नागरिकहरूलाई सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा पठाइनेछ, जहाँ आवास र भोजनको व्यवस्था सरकारले नै गर्नेछ। बुटवलको मोतीपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेलाई ज्ञापन पत्र समेत बुझाएका छन्। हालै मोतीपुर क्षेत्र खाली गराउन मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पत्राचार गरेपछि र विभिन्न स्थानमा डोजर प्रयोग गरी संरचना हटाउन थालिएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन्। नेकपा एमाले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। आज केन्द्रीय कार्यालयमा भएको बैठकमा संगठन विभागले अनलाइन सदस्यता नवीकरण र अभिलेखीकरणको डेमो प्रस्तुत गरेको हो। नयाँ व्यवस्था अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने नेता तथा कार्यकर्ताहरू पार्टीको जिम्मेवारीबाट स्वत मुक्त हुनेछन्। संगठन विभागका संयोजक भानुभक्त ढकालका अनुसार जेठ मसान्तसम्म सदस्यता नवीकरणको समय तोक्ने तयारी गरिएको छ। प्रणाली देशभरका 753 पालिकामा एकैसाथ लागू गरिने एमाले जनाएको छ। फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले युवा व्यवसायी गोकर्ण लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ। क्यानाडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्थाका रूपमा विगत 6 वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले क्यानाडा र नेपाल बीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका निकायहरूसँग समन्वय र पहल गर्दै आएको छ। नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी पहिरोका कारण पुनः अवरुद्ध भएपछि यसको दीर्घकालीन समाधानबारे अन्योल बढेको छ। यसैबीच नेपालका लागि चिनिया राजदूत छाङ माओमिङले आज भएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। लिपिङ क्षेत्रमा गएको पहिरोका कारण विगत 5 दिनदेखि नाका ठप्प छ, जसले गर्दा सामान बोकेका कन्टेनरहरू सीमामै रोकिएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार राजदूत छाङ 6 सदस्यीय टोली सहित खासा नेपाल प्रवेश गरी करिब आधा घण्टा पहिरोको अवलोकन गर्नु भएको थियो।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
1: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653।
5: कममा ठेक्का प्रस्ताव गरेका कारण गत बुधबार सम्झौतामा हस्ताक्षर भएको हो। सेवा प्रदायक कम्पनीले 3 महिनाभित्र जनशक्तिलाई तालिम दिएर सुरुङ सञ्चालनमा ल्याउनु पर्नेछ। सुरुङ मार्गको निर्माण 98% काम पूरा भइसकेको छ। महोत्तरी प्रहरीले शंकास्पद अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा 2 जनालाई पक्राउ गरिएको छ। रामगोपालपुर नगरपालिका 7 स्थित हरिनमरी सरसोल सड़क खण्डमा व्यवहारिष्य अवस्थामा रोकिएको DLXCQ5869 नम्बरको कारलाई जाँच गर्दा डिक्की भित्र लुकाई राखिएको विस्फोटका गाजा फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा भारत बेतिया घर भई हाल जनकपुर धाम बस्दै आएका 32 वर्षीय कमलजीत भनिने अनरजित र बर्दिवास 5 का 35 वर्षीय नन्दलाल पललाई प्रहरीले नियन्त्रणमा लिएको छ। संयुक्त अरब समूहबाट बाहिरिने निर्णय गरेको
6: फलोअर्सका लागि उमेरको हद
7: 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
6: विस्तृत जानकारीका लागि
7: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खा पत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
8: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिकको रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158
5: एक दिवसीय श्रृङ्खलामा संयुक्त अरब इमिरेट्स युएले ओमानलाई 54 रनले हराएको छ। युएले दिएको 309 रनको लक्ष्य पछ्याएको ओमानले 39 ओभर 5 बलमा 254 रन बनाउँदा सबै विकेट गुमाएको छ। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएले वर्षाका कारण 47 ओभरमा खटाइएको खेलमा 8 विकेट गुमाएर 308 रन बनाएको थियो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा
10: गर्ने संयोजक प्रचण्डको योजना छ। पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधान सभा पक्षधर सबै राजनैतिक दललाई मिलाएर अघि बढाइने उहाँले योजना सुनाउनु भयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
6: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
7: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई, पहिलेदेखि न घुमा, मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन्, गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ, क्या लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताई, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएका बाबु, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर।
8: आजका लागि हामीले बाराखरी .com को सम्पादकीय विचार लिएका छौँ, दबाब र दण्डहीनता बीच थिचिएको प्रेस स्वतन्त्रता शीर्षकमा। सत्ता स्वभावत स्वतन्त्रताप्रति सहज हुँदैन भने प्रेस स्वतन्त्रताप्रति त झन असहिष्णु र सशंकित रहने प्रवृत्ति हुन्छ। संविधान र कानूनले प्रत्यावत गरेको स्वतन्त्रता व्यवहारमा आइपुग्दा कमजोर हुनु लोकतान्त्रिक व्यवस्थामै पनि देखिने विरोधाभास हो। नेपालमा पनि यही प्रवृत्ति दोहोरिँदैछ। सरकार जति बलियो हुन्छ, प्रेस स्वतन्त्रतामाथिको दबाव उत्ति बढेको अनुभूति हुन्छ। दक्षिण एसियामा प्रेस स्वतन्त्रता राज्य सत्ता र समाजबीचको शक्ति सन्तुलनको सूचक रहँदै आएको छ। रिपोर्टर्स विथआउट बोर्डर्सको 2026 विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कले क्षेत्रका अधिकांश देशहरू समस्याग्रस्त वा गम्भीर अवस्थामै रहेको देखाउँछ। प्रतिवेदन अनुसार भारतमा राजनैतिक दबाव र कर्पोरेट केन्द्रीकरण, पाकिस्तानमा सुरक्षा निकायको प्रभाव र हिंसा, बंगलादेशमा कानूनी नियन्त्रण, श्रीलंकामा आर्थिक अस्थिरता तथा अफगानिस्तानमा प्रत्यक्ष दमन यस क्षेत्रका साझा प्रवृत्ति जस्तै हुन्। यस परिवेक्ष्यमा नेपाललाई प्राय मध्यम श्रेणीमा राखिए पनि पछिल्ला घटनाक्रमले अवस्था खस्किँदै गएको संकेत गर्छ। सरकारी विज्ञापन वितरण सम्बन्धी नीतिगत निर्णयले मीडियामाथि आर्थिक दबाव सिर्जना गरेको छ। कानूनी रूपमा स्वतन्त्रता सुरक्षित देखिए पनि व्यवहारमा राज्य र शक्तिशाली समूहहरूको असहिष्णुता बढ्दो छ। गत भदौमा संचार माध्यम र पत्रकारमाथि भएका आक्रमणले यही असहिष्णुतालाई उजागर गरे। समाचार संकलनका क्रममा कुटपिट, उपकरण तोडफोड र धम्कीका घटनाले प्रेस स्वतन्त्रता व्यवहारमा असुरक्षित रहेको देखायो। भदौ 23 र 24 का घटनामा संलग्नहरू अझै दण्डित नहुनु दण्डहीनताको गम्भीर संकेत हो। यस्ता घटना आकस्मिक नभएर राज्य संयन्त्रको कमजोर प्रतिबद्धता र कानूनी कार्यान्वयनको कमीका परिणाम हुन्। फ्रीडम फोरम नेपालको पछिल्लो प्रतिवेदनले पनि पत्रकारमाथि धम्की, दुर्व्यवहार, कानूनी कार्यवाही र अनलाइन आक्रमणका घटना बढ्दै रहेको देखाएको छ। अझ चिन्ताजनक त यस्ता घटनामा संलग्नहरू प्राय दण्डित नहुनु हो। संचार जगतप्रतिको आक्रमणमा दण्डहीनता संस्थागत हुँदै गएको देखिन्छ। प्रेस स्वतन्त्रता खुम्सिनु मीडियाको समस्या मात्र भने होइन, यसले नागरिकको सुसूचित हुने अधिकार सीमित पार्छ, सार्वजनिक बहस कमजोर बनाउँछ र सत्ताको जवाबदेही घटाउँछ। दक्षिण एसियाको अनुभवले देखाउँछ प्रेसमाथि नियन्त्रण बढ्दा गर्दा लोकतान्त्रिक संरचना नै कमजोर बन्छ। नेपाल अझै यस क्षेत्रका केही देशहरूको तुलनामा खुला समाजका रूपमा उभिएको देखिन्छ, तर यो सापेक्षित उपलब्धि मात्र हो जसमा आत्मसन्तुष्टिको ठाउँ छैन। मीडियामाथि हुने आक्रमणलाई राज्य र समाजले गम्भीरतापूर्वक नलिने, दण्डहीनता कायम रहिरहने हो भने नेपाल पनि क्षेत्रीय गिरावटको साझा धारतर्फ उन्मुख हुन सक्छ। अत अबको प्राथमिकता स्पष्ट हुनुपर्छ। पत्रकारको सुरक्षा सुनिश्चित गर्ने, प्रेस मैत्री कानूनी सुधार अघि बढाउने र राज्य तथा राजनैतिक शक्तिहरूले आलोचनालाई सहने लोकतान्त्रिक संस्कार विकास गर्ने, साथै राज्यले सरकारी र निजी संचार माध्यमबीच भेदभाव नगर्ने नीति अपनाउनुपर्छ, नत्र प्रेस स्वतन्त्रता सूचकाङ्कका अङ्कमा मात्रै सीमित रहनेछ।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर। हेलो नूडल लवर्स, के छ खबर? आई एम डेविल्स हॉट चिकन नूडल्स। हॉट भन्ने बित्तिकै मुखबाट पानी आयो हैन? Like it. नेपालको hottest, delicious taste को लागि तयार हो भने आउनुहोस्, म तपाईको नजिकैको पसलमा छु। Devils Hot Chicken Noodles.

0: हिसाबले मलाई त अहिलै डोली चढी हालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँचतिरे आरोग्य शिविरमा सहभागी बनौ यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन आयोजक श्री अर्चना बाबा धाम ओम श्री सम्प्रदाय समस्त शम्भू परिवार माडी चितवन उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ
5: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
6: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
7: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
9: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
8: सम्पर्क 9819 32811 र 9853573687
10: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
11: ग्लोबल आइमी बैंक सबैका लागि बैंक
12: इस होम 508
13: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता बाबुराम कुमार संवैधानिक परिषद सम्बन्धी अध्यादेश चाहिँ फिर्ता भएको हो कि पुनर्विचार गर्न पठाइएको हो खास के भएको
14: पुनर्विचारका लागि फिर्ता पठाइएको
13: यो चाहिँ के उल्लेख गरेर हो खासमा के भयो त्यसमा
14: संविधान भित्र अन्तर्निहित बहुमतीय प्रणालीको आधारमा निर्णय गर्ने जुन व्यवस्था छ त्यो व्यवस्थालाई प्रतिनिधित्व गरेको देखिएन पाइएन त्यस कारणले अब सर्वोच्च अदालतबाट पनि एउटा आदेश भएको छ त्यसले कानुनी रिक्तता छैन गर्नलाई होइन त्यस कारणले पहिला पनि विधेयकमा त्यही बेहोरा दुवै सदनबाट पारित भई राष्ट्रपति समक्ष प्रस्तुत हुन आएको विधेयकमा लिएको आधार पनि त्यही थियो त्यस कारण त्यसलाई फरक पर्ने गरी अथवा प्रतिनिधित्व हुने गरी बहुमतीय प्रणालीमा बहुमतले प्रतिनिधित्व गर्ने गरी डिसिजन गर्न पाउने कुराहरू अध्यादेशमा नपाइएको हुनाले एकचोटि पुनर्विचारको निम्ति फिर्ता पठाइएको भनेर चाहिँ राष्ट्रपतिले गरेको निर्णय बहुमतले अहिले विज्ञप्ति निस्कँदैछ
13: विज्ञप्ति निस्केको पनि छ र यो चाहिँ संविधान अनुसार अलि भएन भन्ने कुरो पनि त्यहाँ के संकेत छ संविधानको व्यवस्था अलिकति कुल्चने प्रयास भएको भन्ने पाइयो कि क्या हो यसमा
14: अब होइन बहुमतीय प्रणालीबाट डिसिजन हुने
13: भन्ने कुरो पनि त्यहाँ के संकेत छ संविधानको व्यवस्था अलिकति कुल्चने प्रयास भएको भन्ने पाइयो कि क्या हो यसमा
14: अब होइन बहुमतीय प्रणालीबाट डिसिजन हुने परिचार गर्नलाई एकचोटि पुनर्विचार हुन जरुरी छ भन्ने राष्ट्रपतिजीलाई लागेर सो बमोजिमको निर्णय भएको
13: भनेको पहिला दुईटा संसदले पारित गरेर पठाएको जस्तै गरी अहिले पनि त्यही प्रकृति हो त्यसो भए
14: त्यही प्रकृति भएको हुनाले 50 अब 6 जना सदस्य मध्ये 3 जनाले मात्रै गर्न पाउने निर्णय भइसकेपछि पहिला 2 सम्मले पनि थियो होइन
13: हजुर यो चाहिँ

0: बीजेपी ओली सरकार हुँदा खेरि गर्नु
1: डिसेम्बरले पनि गर्न पाउने गरी विधेयक आएको थियो त्यो त एकदम आउटराइटली ठिक छैन भन्ने नै भयो अहिले पनि तीन हुँदाखेरि पनि बहुमत त पुगेन सर होइन बहुमत भनेको त कम से कम चार हुनु पर्यो होइन त्यस कारणले बहुमतीय प्रणाली नै अलिकति संकुचित हुने गरी गर्ने गरेको यो निर्णय चाहिँ संविधान सम्मत अलि हुन्न कि भन्ने नै उहाँलाई लाग्यो र पहिला पनि उहाँले सेन्टो दिएको हुनाले सोही विषयवस्तुमा आधारित भएर विचार गर्नलाई पुनर्विचारको निम्ति पठाइएको मात्रै हो
0: अब वान टु वान छलफल गर्ने कुरा पनि चर्चा थियो प्रधानमन्त्रीसँग राष्ट्रपतिज्यूको त्यो चाहिँ भएन
1: वान टु वान चर्चा चाहिँ आमने सामने बसेर भएको मलाई चाहिँ थाहा भएन सर
0: हुन पनि सक्ने भन्ने कुरा थियो
1: हुन पनि सक्ने भन्ने कुरा थियो त्यो खै भएको नोटिसमा चाहिँ आएन तर
0: जुन संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदाखेरि चाहिँ यसलाई सरकारले कसरी लिनु पर्ला भन्ने पनि आशा छ यहाँहरूको
1: होइन विधिको शासन संवैधानिक सर्वोच्चता जस्ता कुरालाई त अहिलेको सरकारले आत्मसात गरेकै छ गर्छ अब यो यो संविधान अन्तर्गतै बनेको सरकार यो संविधान अन्तर्गतै काम गर्नुपर्छ भन्ने मान्यता उहाँहरूलाई पनि थाहा छ त्यस कारणले यो अगाडिको विधेयक फिर्ता भएको पनि थाहा छ त्यस कारणले यो त बहुमतीय प्रणाली अनुसार सबै डिसिजन हुनुपर्छ भन्ने कुरो त सर्वव्यापी छ संविधान सम्मत छ अब डिसिजन त राष्ट्रपतिजीले पहिला पनि त्यही डिसिजन गरेको त्यही सन्देश दिएको हुनाले उहाँ त पहिलाको सन्देशबाट तलमाथि गर्दाखेरि त डबल स्ट्यान्डर्ड हुने भयो नि सर
0: हजुर
1: अब फेरि पनि त्यही आयो भने विचार गर्न सक्ने नै भयो अब विचार गर्दाखेरि पहिलो विचार सरकारले गर्ने भयो दोस्रो विचार चाहिँ फेरि राष्ट्रपतिले गर्ने हुने भयो बहुमतीय प्रणालीलाई अक्षुण राख्नुको निम्ति र बहुमतीय प्रणालीको निरन्तरता कायम होस् भन्ने उद्देश्यले नै पहिला दिएको सन्देश पनि त्यही थियो सर होइन अब अहिले पनि त्यही खालको बहुमतीय प्रणालीलाई प्रतिनिधित्व गर्ने खालको अध्यादेशमा उल्लेखन भएको नपाइएको हुनाले अब यो डिसिजन जुनसुकै डिसिजन गर्न सक्छ डिसिजन गर्नलाई संवैधानिक परिषदलाई केही तकलिफ छैन उहाँहरूले जो पदाधिकारी
0: त्यस्तो रोक्ने अध्यादेश
1: बहुमतको आधारमा डिसिजन गर्नुहोस् जुन कुरा सर्वस्वीकृत हुन्छ सबैले अन गर्छ र संविधानको स्पिरिट पनि त्यही हो भन्ने नै कुरामा यो यो यो राष्ट्रपतिज्यूले दिएको डिसिजन गरेको डिसिजन चाहिँ आधारित छ भन्ने मलाई लाग्छ
0: अध्यादेश रोक्ने नै नियत हो भने त अरू अध्यादेश पनि रोकिन्थे यो मात्रै किन फिर्ता जान्थ्यो र
1: यो अध्यादेश रोकेको होइन नि सर यो यो संवैधानिक परिषद ऐन पनि रोकेको होइन त्यसमा के थियो भने अध्ययन गर्दाखेरि पहिला गरेको स्ट्यान्डर्ड त राष्ट्रपतिले गरेको स्ट्यान्डर्ड एउटा राष्ट्राध्यक्षले गरिसकेको सन्देशलाई मलाई लाग्छ सबैजनाले नोटिसमा राख्नु नै पर्ने हो के कारणले पहिला चाहिँ विधेयक दुईटा सदनबाट पारित भएको विधेयक पनि सन्देश सहित फिर्ता गयो त्यो विधेयकमा फेरि पुनर्विचार भएर वापिस त्यही आएको भए त्यति बेलै टुङ्गो लाग्थ्यो होला या फेरि त्यो विधेयकमा पठाइएको सन्देशलाई सम्बोधन गरेर फेरि तत्काल रहेको चाहिँ सङ्घीय संसदले पठाएको भएदेखि त्यति बेलै सबै कुरा टुङ्गो लाग्थ्यो होला तर अहिले पनि त्यो संसदको अभिलेखमा जिउँदैछ होला त्यही अवस्था र स्थितिमा फेरि अब अहिले अध्यादेश आउँदाखेरि बिचमा अन्तरिम सरकारको पिरियडमा पनि त्यही अध्यादेश आयो होइन त्यो अध्यादेश त अझ चाहिँ संसदीय सुनवाई हुनु नपर्ने पहिला नियुक्ति गरेर पछि संसदीय सुनवाई गरे पनि हुने भन्ने खालको अझ थप व्यवस्था थियो जुन कुरा संविधानले चाहिँ मान्ने हुँदैन थियो त्यस कारण त्यो चाहिँ मौन बस्यो राष्ट्रपति कार्यालय अहिले आएको व्यवस्थामा अलिकति मोडिफाई चाहिँ छ मोडिफिकेसन भए पनि जुन बेसिक कुरो हो बहुमतीय प्रणाली बहुमतले डिसिजन गर्न पर्छ पाउनुपर्छ गर्दाखेरि सर्वस्वीकृत हुन्छ त्यही लोकतान्त्रिक अभ्यास हो भन्ने कुरा अलिकति ओझेलमा पर्न खोजेको हुनाले त्यसलाई खालि स्मरण गराइएको भन्ने हो त्यो बाहेक छैन पुनः विचारको निम्ति फिर्ता पठाइएको होइन कि त्यसलाई फिर्ता पठाइएकै रूपमा लिनु भएन एकचोटि पुनर्विचार गर्नुहोस् न त यो यो स्थिति हो भनेर राष्ट्रपतिज्यूले अब त्यसलाई के भन्ने रिक्वेस्टै गरेको कुरा हो
0: राष्ट्रपतिज्यूले संविधान अनुसार गरिदिनुहोस् मात्र भन्न खोज्नु भएको त्यसो भए
1: भन्न खोज्नु राष्ट्रपति माथि जिम्मेदारी त संविधानको धारा 61 बमोजिम त संविधानको पालना राष्ट्रपतिको प्रमुख कर्तव्यभित्र संविधानको मौजुदा संविधानको पालन पनि गर्नुहुन्छ आफूले अनि फेरि संविधान तलमाथि हुन खोज्यो अथवा संविधानको थोरै पनि यताउति हुन खोज्यो भनेदेखि त्यसको संरक्षण गर्ने अभिभावक पनि उहाँकै हो नि त्यस कारणले अल्टिमेटली उहाँले त्यो गर्न खोज्नु भएको त्यसले धेरै व्याख्या र अपव्याख्या खोजिराखेको छैन अब त्यसले चाहिँ संविधानभित्र रहेको इनहेरेन्ट फिलोसफी जुन छ स्पिरिट छ संविधानको सबै पनि हेर्नुहोस् न लोकतान्त्रिक पद्धतिभित्र चाहिँ मैले म त नामको विद्यार्थी हुँ, मैले त त्यही पढ्दै आएको हो, तर त्यो डिसिजन मेरो होइन नि सर, त्यो डिसिजन मेरो होइन, थुप्रै मनाको राष्ट्रपतिजी स्वयंको डिसिजन हो त्यो, तर त्यो डिसिजन यसो हेर्दाखेरि फोरम डिसिजन छ कि छैन भनेर हेर्ने हो भने संविधान हेर्नु पर्यो, लोकतान्त्रिक परिपाटी हेर्नु पर्यो, र संवैधानिक परिषदको चाहिँ स्ट्रक्चर हेर्नु पर्यो, र त्यो स्ट्रक्चरलाई फङ्सनल गराउनको निम्ति बन्ने सङ्घीय कानुन हेर्नु पर्यो, साबिकको कानुन हेर्नु पर्यो, र अहिले गर्न खोजेको मोडिफिकेसन कति मेल खान्छ भनेर हेर्नु पर्यो, त्यो हेर्दाखेरि अनि राष्ट्रपतिजीलाई त्यही लाग्यो होला, त्यस कारण त्यो निर्णय गर्नु
0: संविधान अनुसार नै पुनर्विचार गरेर पठाउनु भन्नुभएको हो, फिर्ता गरेको होइन भनेर बुझ्नु पर्थ्यो,
1: फिर्ता गरेको मानिँदैन, फिर्ता भनेको सिधै फिर्ता पठाइदिएर मौन बस्दाखेरि त्यो रिजेक्सन हुन्छ, तर यो रिजेक्सन होइन, यो अस्वीकृति होइन कि खालि यो यो अवस्था छ पुनर्विचार गर्नुहोस्, फेरि पनि एकचोटि विचार गर्नुहोस् र विचार गरेर जे पठाउने हो पठाउनुहोस् न भन्न खोजेको हो नि सर।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक
3: दिस होम 518।
0: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै, भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौँ, आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: स्वदेश FM 93.2 MHz
1: स्वदेश टाइम चेक
0: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 59 63 98 550 77 061 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 4 93 580 98 550 26 440
1: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: यो रेडियो नेपाल हो। राति 9 बजे को समाचारमा स्वागत छ। म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत्र 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाई। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा नेपालको संविधान बमोजिम यस संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि 2082 साल असार 25 राष्ट्रपति समक्ष पेश भएकामा सन्देश सहित उक्त विधेयक मन्त्री परिषदमा फिर्ता पठाइएको जनाउँदै तत्कालीन मन्त्री परिषदको 82 मङ्सिर 2 गतेको निर्णय अनुसार प्राप्त भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2082 जारी नभएको स्मरण गराएको छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये 7 जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज मन्त्री परिषदमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि 2082 चैत्र 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 2(1) पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सचिवालय बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र घाँसबास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय मनस्थलीमा आज भएको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचल चलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पत्रकारको प्रश्नको जवाफमा प्रवक्ता झाले राज्यका विभिन्न निकायमा विगतमा भएका नियुक्ति कति प्रक्रिया सम्मत या आवश्यकताका आधारमा थिए भन्ने समीक्षा गर्न अध्यादेश मार्फत पदमुक्ति गराइएको स्पष्ट पार्नुभयो। बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लबको घोषणा गरिएको र उम्मेद्वार छनौट कार्यविधि पारित गरिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान आज पनि जारी छ। शहरी विकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बुढा नीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएको संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबीखोला नदी करिडोर अन्तर्गत अनामनगर देवीनगर विष्णुमती नदी किनार स्थित काठमाडौँ महानगरपालिका 16 बालाजु माछा पोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियान जारी छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी अतिक्रमित घर टहरा हटाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब बाँकी समाचार। शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले सरकारसँग डराउन र आत्तिन पर्ने स्थिति नरहेको बताउनुभयो। सभापति लामिछानेले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारण सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रासोपाले बनाइसकेको पनि जानकारी दिनुभयो। छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो। बाराको सिमरा विशेष आर्थिक क्षेत्र अर्थात् सेजमा जग्गाको भाडा दर 75% घटाइएपछि उद्योगीहरूको चाप बढेको छ। सरकारले प्रति वर्ग मिटर 20 रुपियाँ रहेको भाडा दर घटाएर 5 रुपियाँ कायम गरेपछि उद्योग सञ्चालनका लागि अनुमति लिने उद्योगीहरूको चाप बढेको हो। बाराबाट संवाददाता रञ्जन यादवको रिपोर्ट।
8: सिमरा विशेष आर्थिक क्षेत्र सेजमा पछिल्लो समय उद्योगीहरूको आकर्षण बढ्दछ। जग्गाको भाडा दर गरेपछि नयाँ उद्योग स्थापना गर्न उद्योगीहरू उत्साहित देखिएका छन्। सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पू गिरीका अनुसार अहिले सबै जग्गा भाडामा गइसकेको छ र नयाँ उद्योगीले तत्काल स्थान दिन कठिन भइरहेको छ।
9: हाम्रो यहाँको भाडा दर रेट 20 रुपियाँ वर्ग मिटर थियो, आर्थिक वर्षमा बजेट भाषणमा 75% घटाउने भनेर आइसकेपछि पुसमा सानदेखि 75% घटाइसकेपछि 5 रुपियाँ स्क्वायर मिटर भाडा दर पुसदेखि चाहिँ कायम भइसकेको छ। त्यसपछि चाहिँ उद्योगीहरूको अहिले चाप चाहिँ एकदम बढेको छ।
8: सिमरा सेजको ए ब्लकमा 105 प्लट रहेका छन्। हाल 6 उद्योग सञ्चालनमा छन् भने 12 उद्योग निर्माणधीन अवस्थामा रहेका छन्। थप 13 उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेका छन्। सेजभित्र भारत, चीन र कोरियाका उद्योगीहरूको समेत ठूलो लगानी रहेको छ। यहाँका उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन्। तर उद्योगीहरूको अनुसार विद्युत कटौती र सरकारी सुविधा कार्यान्वयन नहुनु अहिलेको मुख्य समस्या बनेको छ। नेपाल एग्रो टुल्सका संचालक मनोज रौनियारले विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक भार परेको बताउनुहुन्छ।
10: सेजमा सरकारले जुन अहिले 5 रुपियाँ वर्ग मिटर गर्नु भएको छ, राम्रो कुरा हो। यसले गर्दा हामी यहाँको उद्योगीहरू खुसी पनि छौँ, उत्साहित छौँ। सेजमा जुन सम्झौता भएको थियो त्यसमा अलिक कमी कमजोरी छ। कुनै सिफारिस गर्नु पर्यो भने हामी काठमाडौँ नै पुग्नु पर्छ। जब यत्रो ठुलो संरचना छ हाम्रो सेज अफिसको, त्यो अफिस यहाँ आइदियो भने सजिलो हुन्थ्यो।
8: उद्योगीहरूले सुरक्षा, भन्सार छुट, निर्यातमा भ्याट छुट तथा विद्युत महसुलमा सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। हाल बालाजी र नेपाल एग्रो टुलले मात्रै भारतमा उत्पादन निर्यात गरिरहेका छन्। चालू आर्थिक वर्षको चैत्र मसानसम्ममा दुई उद्योगले करिब 5 करोड रुपियाँ बराबरको उत्पादन निर्यात गरेका छन्। सेज पूर्ण रूपमा सञ्चालनमा आए 10,000-15,000 जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
11: रञ्जन यादव, रेडियो नेपाल, बारा।
4: अब बाँकी समाचार। विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनु भएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने यसको भूमिका निर्णायक हुने बताउनु भयो। दिवसका अवसरमा नेपाल पत्रकार महासंघले ऐक्यबद्धता पदयात्रा र्याली आयोजना गरेको छ। शान्तिपूर्ण भविष्यको निर्माण, मानवाधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धनको नारा सहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। त्यस प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यका महानगरका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागि मन्त्रालयले जनाएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यल, वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जनाएको छ। कोरका अनुसार गुप्तचर एकाइले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दावी गरेको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इरानसँग असम्भव सैन्य अभियान वा खराब सम्झौता मध्ये एक रोज्नुपर्ने बताउनु भएको छ। इरानी सञ्चार माध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समय सीमा तोकेको थियो। अब आर्थिक समाचार।
12: चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा पूर्वी नाका काकड भित्ता भएर 16,81 करोड रुपियाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छछ। काकड भित्ता नाका भएर 7,75 करोड रुपियाँ भन्दा बढीको पेट्रोल, 5,87 करोड रुपियाँ भन्दा बढीको डिजल र 1,90 करोड रुपियाँ भन्दा बढीको खाना पकाउने ग्यास आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार होमागाईले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ आयातबाट चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 7,44 करोड रुपियाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण यस वर्ष 12 जिल्लामा गहुँको उत्पादनमा 20% कमी आएको छ।
4: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपमा राजनीतिक नियुक्ति पाएका 20 जना राखेप सदस्यहरू पदमुक्त हुने भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 आधारमा अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका 20 सदस्य पदमुक्त हुने भएका हुन्। हाल राजनीतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रूपमा कार्यरत रामचरित्र मेहताले सम्हालिरहेका छन्। युएले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी क्रिकेट विश्वकप लिग 2 ओमान विरूद्ध 54 रनको जित दर्ता गरेको जारी श्रृङ्खलामा युएले दोस्रो पटक ओमानलाई हराएको हो। श्रृङ्खला अन्तर्गत यसअघि भएको पहिलो खेलमा युएले ओमानलाई 25 रनले पराजित गरेको थियो। अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत्र 12 अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वत पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने 2 मात्र विकल्प रहेको इरानको भनाइ। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: को लगायत महिला तथा पुरुष का साना तथा ठूला सबै खाले अपरेशन सजिले गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेशन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, इसिजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
6: स्वदेश FM 93.2 MHz।
7: अरुलाई धनको पानी।

0: अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको बगै स्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामदुरा चयन हुनु भएको छ। आइतबार माडी नौ बगहीमा सम्पन्न पाँचौं साधारण सभा तथा अधिवेशनबाट दुरा सेवा समाज चितवन जिल्ला समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय सामाजिक अगुवा एवं व्यवसायी श्यामदुराको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समितिको चयन भएको हो। वन समूहको उपाध्यक्षमा गुण बहादुर रुम्बा, सचिवमा लक्ष्मण सुनार, सहसचिवमा नानु कुमारी सुनार, कोषाध्यक्षमा चन्द्रमाया विष्ट चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा चन्द्रमाया नेउपाने, सूर्य बोर्ड, बुद्धि बहादुर प्रजा, माया घिमिरे, अमृत दुरा र तकमाया राई चयन हुनु भएको छ। समूहका निवर्तमान अध्यक्ष मायानाथ अधिकारीको अध्यक्षता र माडी नौका वडाध्यक्ष घनश्याम दवाडीको प्रमुख आतिथ्यमा साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा आउँदो वैशाख 27 गते आइतबार म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने भएको हो। दौडौ माडी जितौ भोली भन्ने नारासहित आयोजित सो प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टा छुट्टै दूरी तय गरिएको छ। अब बजारदेखि बसन्तपुर बजारसम्म करिब 5 किलोमिटर दूरीमा दौड आयोजना हुने प्रारम्भिक तय रहेको समितिका प्रतिनिधि एवं एथलेटिक्स प्रशिक्षक कृष्ण चौधरीले बताउनुभयो। कार्यक्रम तालिका अनुसार वैशाख 26 गते बेलुका 5 बजेसम्म नाम फिर्ता गरिसक्नुपर्ने, प्रतियोगिताको उद्घाटन बिहान 7 बजे हुने र दौड सुरुवात बिहान 7:30 बजे गरिने चौधरीले बताउनुभयो। म्याराथन दौड विजेताले प्रथम, दोस्रो र तेस्रो पुरस्कार कर्मशहरू 7,000, 5,000 र 300 एवं सहभागिताको प्रमाणपत्र रहने उहाँले जनाउनुभयो। माडीको बसन्तपुर बजारमा पुस्तक एवं स्टेसनरी व्यवसायी देवी प्रसाद भुर्तेले स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत 11 जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप स्टेसनरी सामग्री वितरण गर्नुहुने भएको छ। बसन्तपुर बजारमा देवी दाईको पुस्तक पसल सञ्चालन गर्नुहुने भुर्तेले साबिक बगोडा गाविस आफ्नो व्यावसायिक आधार क्षेत्रमा रहेका माडी माध्यमिक विद्यालय, देवाकर स्मृति माध्यमिक विद्यालय, खैरहनी माध्यमिक विद्यालय, रतनीधोबा आधारभूत विद्यालय र ब्रह्मज्योति आधारभूत विद्यालयमा 1 छात्रा र 1 छात्रा गरी 2-2 जना बगोडा आधारभूत विद्यालयबाट 1 जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने हुनुभएको हो। छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी ₹2,000 बराबरको स्टेसनरी सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो। सम्बन्धित विद्यालयले छनौट गर्ने विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामग्री वितरण गर्न लागि उहाँले जानकारी दिनुभयो। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा माडीस्थित बगोडा अस्पतालमा 2 दिने एकीकृत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ। शिविरमा गुन्जमान अस्पताल, बगोडा अस्पताल, मौलकालिका अस्पताल, पुष्पाञ्जली अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाबाट आएका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। मनोसामाजिक समस्या, नसा सम्बन्धी, हाड जोर्नी, स्त्री रोग, छाला रोग लगायत विभिन्न रोगका बिरामीलाई निशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ। नगर कार्यपालिकादेखि वडा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा सुरुवात भएको सो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमान सुल्लाममा सञ्चालन भयो। अब आउँदो मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगर कार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा 1 बाघ मृत फेला परेको छ। पश्चिमी चितवनको मेघौली नजिकै पर्ने सिजी घाट क्षेत्रमा करिब 2 वर्षको भाले बाघ मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को बाघको आक्रमणमा परि 2 वर्षीय भाले बाघको मृत्यु भएको हो। आमाबाट छुटेर हिँड्ने बेलामा अर्को ठूलो बाघको आक्रमणमा परि 2 वर्षको बाघ मरेको अवस्थामा भेटिएको छ। उहाँले भन्नुभयो, कुन बाघले हान्यो भन्ने चाहिँ अझै पत्ता लाग्न सकेको छैन। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले सिफारिस गरेका विभिन्न 8 अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले 7 जारी गर्नुभएको छ। आइतबार अपरान्हसम्म उहाँले 7 अध्यादेश जारी गरे पनि एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन्। सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा 114 उपधारा 1 आधार बनाएर पछिल्लो 4 दिनमा राष्ट्रपति पौडेलले 7 अध्यादेश जारी गर्नुभएको हो। तर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश 3 पटक फिर्ता गर्नुभएको छ। पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारले उक्त विधेयक स्वीकृतिका लागि गत चैत्र 14 राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। तर आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश सरकारलाई नि फिर्ता पठाउनु भएको हो। सो यो अध्यादेश तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले 2082 असार र सोही वर्षको मङ्सिरमा स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। त्यसबेला पनि राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गर्नुभएको थियो। भारतले चीनले नेपाली भूमि लिपुलेखलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सहमति गरेसँगै भारतको विदेश मन्त्रालयले सन् 2026 को कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ। भारतको यस्तो घोषणासँगै लिपुलेख, लिम्पिया धुरा र कालापानी समस्या पुनः चर्चामा आएको छ। चीनको समन्वयमा भारतले आगामी जुनदेखि अगस्त महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो। भारतको विदेश मन्त्रालयले अप्रिल 30 यस्तो घोषणा गरे पनि नेपाली भूमि प्रयोगको सवालमा नेपाली पक्ष भने अहिलेसम्म मौन बसेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी चैत्र मसान्तसम्म सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको सचिवालय बैठकले घरबारविहीन भएका सुकुम्बासी बस्तीमा 75% समस्या हल गर्न सुझाव दिएको हो। घरबारविहीन भएका सुकुम्बासीलाई व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहनुभएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्नुहुने भएको छ। सचिवालयका अनुसार उहाँको अवस्थामा सुधार भइरहेको छ। इन्फेक्सन नहोस् भनेर हाल केही दिन यता भेटघाटलाई रोकिएको छ। दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन्। आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै प्रधानमन्त्री शाहको आलोचनासहित प्रदर्शन गरेका हुन्। सिन्धुलीको खुर्केट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि आफूहरू सड़कमा उत्रिनु परेको उनीहरूको भनाइ छ। राजसभा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाई गरेको बताउनु भएको छ। अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिए पनि तस्करी नियन्त्रण गर्ने पनि अवस्थामा सरकारले कडाई गर्नु परेको उहाँको भनाइ छ। अवश्य सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 5570 7601 र 0855 5570 7053।
3: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

हे के भनम खै हे गाइदे।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमानेला ता छु साइली खोली झरे माछी जालमा

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ। हे नमानेला तार्छु साइली

0: निष्पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

स्वादै निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसे।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: खै आएन
1: अनि देउता मानेनन् के हो फगाउनु पर्छ के हो
0: मन्त्र आन्नु पर्छ होला
2: हे मैले यता

0: यो त धेरै रिसाएछन् बोलेनन् खाइ
1: खै यति करलान्डन नगाउने के हो गठे
2: मुहा बिराली छ क्या
3: हे के भनम खै हे

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।